0: Extreme Energy Drink.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेन्स
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98-513-55-928 विजिट www.landmarknepal.com
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
8: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार तथा शुभ प्रभात। बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 27 गते मंगलबार, सन् 2026 अक्टोबर 13 तारीक। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्प सहित नेपाली कांग्रेस अघि बढ़ने सभापति गगन कुमार थापाको भनाई। कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनु पर्नेमा सभापति थापाको जोड़। बूढ़ी गण्डकी बाढ़ी, 19 विदेशी सहित 314 उद्धार, 5 बेपत्ताको खोजी तीव्र। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह, प्रविधिको प्रयोगमा जोड। बूढ़ी गण्डकी बाढ़ीको कारण हिम पहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष। तल्लो उपत्यकामा बनेको गेग्रियानको थुप्रोले नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको उल्लेख। सवारी दर्ता र नामसारी प्रक्रिया सहज बनाउन कार्यविधि संशोधन, अब सवारी धनी स्वयं यातायात कार्यालय धाउनु नपर्ने। अन्तर्राष्ट्रिय खबरतर्फ, यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकललाई प्रदान गरिने, भारतले जन्मान्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटायो। र खेल खबरमा, नेपालका 5 जना ओलम्पिक काउन्सिल अफ इयरको सम्मान।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। नवरात्रको तेस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी तेस्रो चन्द्रा घण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रा घण्टाले हातमा चन्द्रमाको आधार भएको घण्टा लिने भएकाले नै यिनको नाम चन्द्र घण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ। देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रको अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तयाराज नेपालले जानकारी दिनुभयो। मर्क पाण्डे पुराणमा चन्द्र घण्टाको अर्थात चन्द्रमा जसको घण्टामा रहेको छ त्यस उहाँले चन्द्र घण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्र घण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्टा पनि धारण गर्ने भएकाले यो नाम रहन गएको हो। चन्द्र घण्टा देवी को स्वरूप पहेलो वर्णको हुन्छ। यस्ती देवीले आचार्य दानवी स्वरूपलाई नाश गर्नुहुन्छ। चन्द्रघण्टा देवीको पूजा आराधनाको दिन मणिपुर चक्रलाई ध्यान दिने गरिन्छ। चन्द्रघण्टा देवीको स्वरूपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास रहिआएको छ। चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएको विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसले परम्पराको सम्मान र परिवर्तनको सम्पर्क गर्दै अघि बढ़ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री स्वर्गीय प्रकाश बहादुर गुरूङको 13 दिनको तिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका कास्कीले सोमबार पोखरामा गरेको शोक सभामा सभापति थापाले नेपाली कांग्रेसको परम्परा र परिवर्तनसँगै अघि बढ़ाउने बताउनुभयो। नेपाली कांग्रेस छोडेर गएको परिवारसँग पुनः जोड़िएर जाने योजना रहेको सभापति थापाले सुनाउनुभयो। धेरै परिवार कांग्रेसबाट अलग भएकाले पार्टीमा जोड्न जरूरी रहेको छ, उहाँको भनाइ थियो। नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आउनुभएका सभापति थापा शोक सभामा सहभागी भएर सोमबार नै काठमाडौँ फर्किनु भएको छ। सभापति थापाले पोखरा आगमनको क्रममा स्वागतका लागि विमानस्थलमा नआउन र खादा वा फूलमालाको प्रयोग नगर्न शुभेच्छुक तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो। शोक सभाको कार्यक्रम भएकाले सादगी वा मर्यादा कायम राख्न उहाँले यस्तो आग्रह गर्नुभएको थियो। शोक सभा कार्यक्रममा दिवंगत नेता प्रकाश बहादुर गुरूङप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँको योगदानको स्मरण गरिएको थियो। बौद्ध अर्गौं सदन पोखरा 10 रामघाटमा भएको कार्यक्रममा नेता कार्यकर्ता तथा शुभेच्छकहरूको उपस्थिति रहेको थियो। सिरिङ्गी हिमालमा गएको हिमपैह्रोपछि गोर्खाको बुढ़ी गण्डकी नदीमा आएको भीषण बाढ़ी प्रभावित क्षेत्रबाट 19 नागरिक सहित 314 जनाको सकुशल उद्धार गरिएको छ। बाढ़ीमा बेपत्ता भएका 5 स्थानीयको खोजीका साथै राहत र पुननिर्माण कार्यलाई सरकारले तीव्र पारेको छ। आइतबार बिहान सिरिङ्गे हिमालको हिमपैह्रोले उलुङ खोला थुनिएर बुढ़ी गण्डकीमा बाढ़ी आएको थियो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा हाल घटनास्थलमा 703 जना सुरक्षाकर्मी परिचालन भएका छन्। बाढ़ी आउनु अघि आरूघाट जल मापन केन्द्र नदीको सतह 5 मिटरको खतराको तह नागेर 8.43 मिटरसम्म पुगेको थियो। सम्भावित मानवीय क्षति रोक्न प्राधिकरणले जोखिम क्षेत्रका करिब 2,00,000 नागरिकलाई पूर्व सूचना सन्देश पठाउनुका साथै कमाण्ड पोस्ट मार्फत उद्धार समन्वयन गरेको थियो। बाढ़ीले गोर्खा र धादिङका 200 भन्दा बढ़ी घरमा क्षति पुर्याएको छ भने करिब 150 चौरी गाई तथा भेड़ा बाख्रा बगाएको छ। खानेपानी निर्माणाधीन जलविद्युत आयोजना विद्यालय र मनास्लु पदमार्गमा क्षति पुगेको छ। गोर्खा धादिङ जोड्ने मुख्य सड़क 3 पक्की पुल र 2 झुरुङ्गी पुल समेत बाढ़ीले क्षतिग्रस्त बनाएको छ। आपतकालीन राहतका लागि सरकारले काठमाण्डुबाट हवाई साधन मार्फत गोर्खाको फिलिङमा 4,270 केजी खाद्यान्न र 1,900 लिटर हवाई इन्धन ढुवानी गरेको कुरा बताइएको छ। यातायात पुनः सञ्चालन गर्न आरूघाट सल्यानटार जोड्ने पुलबाट हेटौँडाबाट बेलीब्रिजका लागि सामान ल्याएर तीव्र रूपमा काम भइरहेको खबरमा उल्लेख रहेको छ।

यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई थप सरल, सहज र सेवाग्राही मैत्री बनाउन नयाँ व्यवस्था लागू गरेको छ। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 मन्त्री स्तरबाट केही प्रावधानहरू संशोधन गर्दै अब सवारी साधन दर्ता वा नामसारीका लागि सवारी धनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ। नयाँ व्यवस्था अनुसार सवारी साधन बिक्री गर्ने डिलरले गरेको प्राविधिक जाँचलाई नै अन्तिम मान्यता दिइनेछ, जसका कारण सवारी साधनलाई पुनः भौतिक रूपमा यातायात व्यवस्था कार्यालय पुर्याएर जाँच गर्नुपर्ने झन्झट समाप्त भएको छ। त्यस्तै सवारी खरिदकर्ता एवं स्वयं उपस्थित हुन नसकेको खण्डमा वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचय पत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचय पत्र सहित यातायात कार्यालयमा उपस्थित भई दर्ता तथा नामसारीको कार्य सहजै सम्पन्न गर्न सक्नेछन्। सवारी साधनको बीमा गर्न वा बीमा नवीकरणका लागि पनि सवारी धनी स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन। विभागले नामसारी वा बायोमेट्रिक प्रक्रियालाई आधुनिक र प्रविधि मैत्री बनाउन भीएसआर प्रणालीसँग आबद्ध गर्ने व्यवस्था मिलाएको छ। यसका लागि सवारी विक्रेता, वितरक वा कम्पनीहरूलाई एकद्वार पहुँच हुने गरी बायोमेट्रिक विवरण लिन सक्ने प्राविधिक सुविधा यातायात व्यवस्था कार्यालयले उपलब्ध गराउने खबरमा उल्लेख रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारितापन आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा हिजो आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिखलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिनुभयो। उहाँले सधैं अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा आएको बताउनुभयो। आफ्नो संगठनमा बताउनु भएको छ, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा हिजो आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिखलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा

समयमै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो दीक्षित हुनुभएका प्रहरीहरूलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्य र सफलताको कामना गर्नुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित भएको खबरमा उल्लेख छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बुढ़ी गण्डकीमा आइतबार आएको बाढ़ीको कारण हिमपहिरो भएको बताएको छ। केन्द्रले बुढ़ी गण्डकी बाढ़ी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै 10 अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो शुरू भएको देखिएको बताएको छ। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषण अनुसार बाढ़ीको उद्गम स्थल 6 अक्टोबरको सेटेलाइट तस्विरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पट्टानी ढलान मात्र देखिएको थियो। 10 अक्टोबरको तस्विरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ। सोही उच्च भागबाट ठूलो हिमपहिरो र चट्टानी पहिरो शुरू भएको देखिन्छ। केन्द्रले भनेको छ गेग्रान वहावको बाटो 10 अक्टोबरको तस्विरमा माथिल्लो हिमशिखरबाट एउटा गाढा कालो रेखा शुरू भएको र ठाडो खोच हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ। यसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका वनस्पति र माटो बढ़ारेर लगेको संकेत गरेको केन्द्रले विश्लेषण गरेको छ। वहाव र थोप्रिने प्रक्रिया तीव्र हुँदै गएको उक्त लेदो चुम्लिङ र रिप्तेक नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ रहेको छ।

विगतको तुलनामा केही वर्ष यता नेपालमा पहिरोको प्रकोप निकै बढ़ेको छ, जसले गर्दा नदी र खोला थुनिएर बाढ़ी तथा डुबानको ठूलो संकट सिर्जना हुने क्रम तीव्र बनेको छ। विज्ञहरूका अनुसार जलवायु परिवर्तन, जथाभावी सड़क निर्माण र कमजोर भूबनोटका कारण मुलुकका विभिन्न क्षेत्रमा बारम्बार यस्ता प्राकृतिक प्रकोप दोहोरिने गरेका छन्। पछिल्ला केही वर्षमा मनसूनको तीव्र परिवर्तन र जथाभावी गरिएका विकास निर्माणका कारण ठूला ठूला पहिरो जाने र यसले नदी थुनेर आकस्मिक बाढ़ी आउने क्रम भयावह बन्दै गएको छ। बूढ़ी गण्डकी नदीमा आएको पछिल्लो विध्वंसकारी बाढ़ी र यसले निम्ताएको संकट यसको ज्वलन्त उदाहरण हो। यसले फेरि एक पटक यहाँ कमजोर भूगोल र विपद पूर्व तयारीको अभाव पुष्टि गरेको छ। विज्ञहरूका अनुसार केही वर्ष यता वर्षाको ढाँचामा ठूलो परिवर्तन आएको छ। थोरै समयमा एकै ठाउँमा अत्याधिक वर्षा हुने क्रम बढ़ेको कारण पनि पहाड़ी भेगमा ठूला र शक्तिशाली पहिरो गइरहेका छन्। यी पहिरोले साँगुरा खोचहरूमा बग्ने नदीहरूलाई रोकेर कृत्रिम ताल बनाउने र ती तालहरू अचानक फुट्दा तल्लो तटीय क्षेत्रमा अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्याउने गरेको उल्लेख छ। नेपाल जियोलोजिकल सोसाइटीका पूर्व अध्यक्ष भूगर्भविद डाक्टर मनदीप सुवेदीले केही वर्ष यता पूर्वाधार संरचनाको बिना इन्जिनियरिङ निर्माणका कारण पहिरो जाने क्रम बढ़दै गएको बताउनु भएको छ। जथाभावी सड़क निर्माण, ईआईए बिनाको डोजर विकास, ग्रामीण क्षेत्रमा इन्जिनियरिङ डिजाइनिङ र वातावरणीय प्रभाव मूल्यांकन बिना जथाभावी डोजर चलाएर सड़क खन्दा पहाड़का भिराला जमीन कमजोर भएको उल्लेख छ। पहिरोको कहर, बाढ़ीको त्रास आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरूङले मंगलबार बिमिस्टेकको बैठकमा सम्बोधन गर्नुहुने गृह मन्त्रालयले जनाएको छ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित सात सदस्यीय मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। बैठकमा लागू पदार्थ ओसार पसार, मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपज्जन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रबन्धनका लागि छलफल हुनेछ।

भ्रमणको क्रममा गृहमन्त्री गुरूङले आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरूङ यही असोज 28 गते बुधबार स्वदेश फर्किनुहुनेछ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। मानसिक स्वास्थ्य मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षण, प्रबन्धन र उपचार सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री मेहताले सामाजिक कारणबाट धेरै व्यक्तिले मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता समस्याको पहिचान, उपचार र पुनर्स्थापनका लागि सहज वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउन कानूनी तथा सेवागत आधार सुदृढ़ गर्नुपर्नेमा जोड़ दिनुभएको छ।

सरकारद्वारा विभिन्न देशका लागि प्रस्तावित राजदूतले दुई देशबीच रहेका समस्या द्विपक्षीय संयन्त्रबाट समाधान गर्नुपर्नेमा जोड़ दिएका छन्। द्विपक्षीय विवाद सम्झौता कार्यान्वयनका लागि विषयका समस्या समाधानको संयन्त्र क्रियाशील बनाउनु पर्नेमा उहाँहरूको जोड़ रहेको थियो। संसदीय सुनवाई समितिमा प्रस्तावित राजदूतले आर्थिक कूटनीतिक उच्चस्तरीय भ्रमण पर्यटन नवप्रवर्धनमा सहकार्य लगायतका विषयलाई प्राथमिकतामा राखेर प्रस्तुतिकरण गरेका छन्। समितिले सोमबार भारतका लागि प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणनाथ शर्मा, अमेरिकाका लागि चिरन जंग थापा र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको सुनवाई गरेको छ। राजदूतले राज्यको नीति बोक्ने भएकाले मूलभूत विषयमा राज्यकै नीति पहिलो प्रष्ट हुनुपर्ने धारणा राखेका छन्। द्विपक्षीय सीमा विवाद, सन्धि सम्झौता कार्यान्वयन, सहायता र ऋण सम्बन्धी नीति सरकारले नै बनाउनुपर्ने धारणा प्रस्तुतिमा प्रस्तावित राजदूतले राखेका छन्। भारतका लागि प्रस्तावित राजदूत पाण्डेले नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे आफूले जिम्मेवारी पाएमा थप यथार्थ बुझ्ने बताउनु भएको छ। उहाँले दुई देश बीचमा समस्यालाई द्विपक्षीय संयन्त्रबाट नै समाधान गर्नुपर्ने धारणा राख्नुभयो। अनुपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: sip on ya. Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टिल आइबेर केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615404248984 46525।
5: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी मियामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतियाबिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
11: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
12: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
11: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
12: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
11: न्युरो सर्जरी सेवा,
12: बाल रोग,
11: नाक कान तथा घाँटी रोग,
12: मानसिक तथा स्नायु रोग,
11: प्रसूति तथा स्त्री रोग,
12: छाला यौन तथा कुष्ठ रोग,
11: नेत्र रोग,
12: दाँत तथा मुख रोग,
11: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
12: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
11: सुविधा सम्पन्न आईसीयू सेवा,
12: डिजिटल एक्सरे,
11: सिटी स्क्यान सेवा,
12: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
11: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
12: फिजियोथेरापी, युरोफ्लोमेट्री,
11: केमोथेरापी,
12: सुरक्षित गर्भपतन सेवा,
11: होल बडी चेकअप, हेल्थ प्याकेज,
12: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
11: फोन 061-572-648-572-849।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: हेलो
16: हजुर नमस्कार
15: हेलो
16: नमस्कार काका सुन्नु भएन
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
16: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
15: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
16: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
16: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
17: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
18: होम केयर सेवा होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
18: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
18: सुत्केरी नवजात शिशुको हेरचाह
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह
18: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
19: डाक्टर ल्याब सेवा
18: औषधि डेलिभरी सेवा
19: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-2 77
17: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560-33405 98560-33405

0: Mania.
1: Extreme energy drink.
2: अय अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5865536, मोबाइल 98560536।
5: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर सिल्भर ट्रायलङ अवधारणामा पर्यटन प्रबन्धनको साझा पहल अघि बढ़ाइएको छ। पर्यटन प्रबन्धन, पर्यटन विकास, असल अभ्यास, आदान प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका छन्। सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुरमा भएका सरकारवाला पक्षहरूबीच सिल्भर ट्राइङ्गलन पर्यटन प्रबन्धनका लागि अन्तर्क्रिया कार्यक्रम गरी सुझाव संकलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो। तीनै स्थानीय तहका प्रमुख सहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायी लगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका तीनवटै गन्तव्यको पर्यटन प्रबन्धन र विकासमा साझा प्रतिबद्धता जनाएका छन्। अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई सांस्कृतिक सँग जोडेर पर्यटन प्रबन्धन गर्नुपर्ने बताउनुभयो। पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाई र वातावरणीय स्वच्छतालाई पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनको माध्यमबाट तीनै शहरलाई अर्थतन्त्रको समृद्ध बनाउन सिल्भर ट्राइङ्गलनको अवधारणा ल्याएको बताउनुभयो। उहाँले गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारी अनुसार महानगरको नीति, योजना र कार्यक्रममा उक्त प्रबन्धनात्मक कार्यक्रमलाई समेटिएको बताउनु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो। उहाँले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा सञ्चालनको लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो। यस्तै पोखरा भ्रमण वर्ष 25-26 संयोजक गोपी भट्टराईले पर्यटन प्रबन्धनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यमा जोड़ दिनुभयो। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पर्यटकको बसाई लम्ब्याउने गरी योजना बनाउनुपर्ने बताउनुभयो। चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक सञ्जाल विस्तार र प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने भनाई राख्नुभयो। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल मार्केटिङ हुनुपर्नेमा जोड़ दिनुभयो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोड़िएको तीनवटै गन्तव्यको प्रबन्धनका लागि सहकार्य र साझेदारी हुनुपर्ने बताउनु भएको थियो।

आत्महत्याको जोखिम समयमै पहिचान गरी समस्यामा रहेका व्यक्तिलाई उपयुक्त सहयोग, उपचार र सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिका 2083 सार्वजनिक गरिएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण पौडेल लगायतले उक्त निर्देशिका सार्वजनिक गर्नुभएको हो। निर्देशिकाले आत्महत्याको जोखिम पहिचान, जोखिमको स्तर निर्धारण, सुरक्षा योजना निर्माण, आत्महत्या रोकथामको लागि प्राथमिक सहयोग तथा आवश्यकता अनुसार थप उपचारका लागि प्रेषण गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य समेत राखेको छ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारैजना विरूद्ध संसदीय सुनवाई समितिले उजुरी आह्वान गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीश विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनवाई कार्यविधि अनुसार उजुरी दिनका लागि 10 दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार उजुरीका लागि सार्वजनिक माध्यम मार्फत सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिएको छ।

तनहुको आबुखरिनी गाउँपालिका छ डुम्री डाँडामा हिजो साँझ बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छजना घाइते भएका छन्। दुर्घटनामा आबुखरिनी गाउँपालिका छ सापसुहारा बस्ने 47 वर्षीय इन्द्रमाया गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग दुई छ 3270 नम्बरको बोलेरो जीप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सड़कबाट करिब 700 मिटर तल नालीमा खस्दा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। दुर्घटनामा घाइते गुरूङलाई उपचारका लागि आबुखरिनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उहाँले बताउनुभयो। दुर्घटनामा घाइते भएका छजनाकी आबुखरिनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सरकारले चालू आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा 15,000 मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिद गर्न 67,50,00,000 विनियोजन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वयन भइरहेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,660 र मोटा मध्यम धानको प्रति क्विन्टल 3,860 तोकिएको छ। न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्य सम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारको दावी गरिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका छन्। सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्त आपत्तिजनक लाञ्छना लगाउनका साथै धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिर गर्दै सार्वजनिक गरेको थियो। केही वर्ष अघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिमा तरंग पैदा भएको छ। अडियोमा उनले प्रयोग गरेका शब्दहरूले मर्यादित भाषाको सीमा नागेको सुनिन्छ। यससँगै सामाजिक सञ्जालमा उनको चौतर्फी आलोचना समेत भइरहेको छ।

कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारी कामकाजको क्रममा कसैले कमिशन मागे प्रमाणसहित सरकारलाई जानकारी गराउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। कमिशन माग्ने व्यक्ति विरूद्ध प्राप्त प्रमाणको आधारमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कार्यवाही गरिने उहाँले बताउनुभयो। चितवन उद्योग संघको 35 औं साधारण सभामा सोमबार भरतपुरमा उद्घाटन गर्दै मन्त्री गौतमले सरकारी निकायबाट हुने कामलाई पारदर्शी र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उद्योग व्यवसाय सञ्चालनको क्रममा कुनै पनि कर्मचारी वा पदाधिकारीले अनुचित लाभ मागे त्यस विरूद्ध प्रमाणसहित उजुरी गर्न उहाँको आग्रह रहेको थियो। उद्योग व्यापार कृषि पर्यटन र सेवा क्षेत्रको सम्भावनालाई उपयोग गर्न सके चितवनलाई मुलुककै महत्वपूर्ण आर्थिक केन्द्रको रूपमा विकास गर्न सकिने उहाँको भनाई रहेको थियो।

0: Extreme Energy Drink.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: दुर्गाको कि टाउको दुख्न चिन्मै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालौ।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082 9461482।

कृष्णपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। गत असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीमा बगेको मालडुङ्गा स्थित कालीगण्डकी पुल मर्मतपछि सञ्चालनमा आएको छ। बाढ़ीमा बगेको पुलको पहुँच मार्ग मर्मतपछि 16 दिनपछि पुलमा दोहोरो सवारी साधन चल्न थालेका छन्। पुल बगेपछि बागलुङ जिल्लाबाट पोखरा पर्वत लगायत राजधानीसम्म सीधा सवारी आगमन रोकिएको थियो। सोमबार बिहान पहिलो चरणको मर्मत पूरा गरी पुल सञ्चालनमा आएको हो। विगत 16 दिनदेखि सड़क डिभिजन कार्यालय पोखरा, नेपाली सेना, स्थानीयवासी र बागलुङ तथा पर्वतको विपद व्यवस्थापन समितिले निरन्तर काम गर्दा यो सफलता मिलेको वरिष्ठ इन्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो। यस्तै पुलको दिगो व्यवस्थापन भने तिहारपछि काम गरिने अधिकारीले बताउनुभयो। आगमन नै बन्द भएको र चाडपर्व आएकाले तत्काल खुलाउन दबावका बीच सोमबार सवारी चलाइएको हो। पानीको सतहदेखि 24 मिटर अग्लो पर्खाल लगाएर पुलको सतहमा बाटो ल्याइएको हो। पानीको सतह नघटेका कारण पुलको जग बसाल्न कठिन भएको थियो। शुरूका दिनमा सामग्री समेत बगेर हैरानी खेपेको निर्माण टोलीले तेस्रो दिनदेखि मात्रै कति दिन थालेको थियो। माथिल्लो खण्डमा आएपछि भने काम छिटो सकिएको खबरमा उल्लेख छ।

पोखरा महानगरपालिका 29 भण्डार ढिक स्थित जनप्रकाश बहुमुखी क्याम्पसको 22 वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा वक्ताहरूले विद्यार्थी केन्द्रित गुणस्तरीय तथा व्यावहारिक शिक्षामा जोड़ दिँदै सामुदायिक क्याम्पसलाई बजारको आवश्यकतासँग जोडेर अघि बढ़नुपर्ने बताएका छन्। सभाका प्रमुख अतिथि क्याम्पसका संस्थापक सदस्य कृष्णराज पौडीले तत्कालीन बौद्धिक व्यक्तिहरूको पहलमा स्थापित क्याम्पसले शैक्षिक उन्नयनमा सामाजिक भावनाको साथ योगदान पुर्याउँदै आएको बताउनुभयो। विकास क्रमिक प्रक्रिया भएकाले सकारात्मक सोचका साथ अघि बढ़न आग्रह गर्दै उहाँले विद्यार्थीको क्षमता, इमान्दारिता र मेहनतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। लक्ष्मी आदर्श माध्यमिक विद्यालय पोखरा 27 को 58 वार्षिक उत्सवको अवसरमा चन्द्रकान्त ढकाल समाजसेवा तथा शिक्षा पुरस्कार प्रदान गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी पद्मराज ढकालले आफ्ना बुबाको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट समाजसेवा तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो। चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कारबाट तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वदान गर्ने रेवती मणि पौडेल र शान्त पौडेल सम्मानित हुनुभएको हो। त्यसै गरी 5 दशकभन्दा बढ़ी समय शैक्षिक सेवा गरेका पोखरा 26 निवासी तथा विद्यालयका पूर्व प्रधानाध्यापक वेदनाथ ढुंगेनालाई चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार प्रदान गरिएको खबरमा उल्लेख छ।

जिल्ला अदालत काठमाडौँले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसूर गरेको अभियोगमा पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारी विरूद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काले इजलासले गत असार 30 गते उपप्रधान तथा नेकपा एमालेका नेता टोप बहादुर रायमाझीसहित पूर्व गृहमन्त्री एवं कंग्रेस नेता बालकृष्ण खाँ, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहितलाई दोषी ठहर गरेको थियो। अदालतले जारवाला र पीड़ितको दावी बमोजिम मुख्य आरोपीहरूबाट बिगो असूल उपर गरी पीड़ितहरूलाई भराइदिन आदेश दिएको छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। पछिल्लो 24 घण्टामा छिटपुट बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखा अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहनेछ भने

0: पदक र कदरपत्र सहित सम्मान गरेको खबरमा उल्लेख छ। अवस्था खेल खबरसँगै बिहान छ बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। परम्पराको सम्मान गर्दै परिवर्तनको संकल्प सहित नेपाली कांग्रेस अघि बढ़ने सभापति गगन कुमार थापाको भनाई। कंग्रेसबाट टाढिएकालाई पार्टीमा फर्काउनु पर्नेमा उहाँको जोड़। बूढ़ी गण्डकी बाढ़ी 19 विदेशी सहित 314 उद्धार, 5 बेपत्ताको खोजी तीव्र। अनुचित प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको आग्रह। प्रविधिको प्रयोगमा जोड़ दिन आग्रह। बूढ़ी गण्डकी बाढ़ीको कारण हिम पहिरो मा भएको सरकारको प्रारम्भिक निष्कर्ष। तल्लो उपत्यकामा बनेको गेग्रियानको थुप्रोले नदीको प्राकृतिक बाबमा बाधा पुर्याएको उल्लेख। सवारी दर्ता र नामसारी प्रक्रिया सहज बनाउन कार्यविधि संशोधन। अब सवारी धनी स्वयं यातायात कारले धाउन नपर्ने। अन्तर्राष्ट्रिय खबरतर्फ यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल बुडेफलाई प्रदान गरिने। र खेल खबरमा नेपालका 5 जनालाई ओलम्पिक काउन्सिल अफ एसियाको सम्मान। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Hymnstar for a complete home.

0: Mania Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मन्छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: हेलो के छ तेरो खबर
6: ठिक छु यार सन्चै छस्
5: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
6: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
5: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
6: मैले पनि किन्नु छ के सँगै किनौँ न
5: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
6: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
9: तन्ना आजै फेरि हाल्नुहोस्
10: 93.4

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौ। चाडबाडको समय छ, अब आवाजावत पनि अलिअलि बढ़िरहेको अवस्था छ। केही दिनसम्म अलि भीड़भाड़ नै हुन्छ शहरी क्षेत्रमा र त्यसपछि आफ्नो गन्तव्यतिर लाग्छन् हाम्रा दाजुभाइ दिदीबहिनीहरू। कतिको क्यालेण्डर होला यसपालि भेटघाट गर्ने, आफ्ना कुनै निश्चित योजनाहरूको पर्व सँगसँगै ती योजनाहरू पनि सम्पन्न गर्ने, कति आउने चाँजो पाँचो मिलाउँदै हुनुहुन्छ होला, अलिक टाढा टाढाबाट कति आइसक्नु भएको होला। अब जागिरीहरू यो विदाको सन्दर्भमा मिलाएर घरतिर जाने सुसारमा पनि हुनुहुन्छ होला, जहाँ जसरी हुनुहुन्छ त्यसरी नै आफूले यो चाडबाडलाई देखा सिकी कुनै त्यस्तो नगरिकन मनाउनुहोला। आज मैले एकजना पाहुनालाई निम्त्याएको छु, उहाँसँग यो शैक्षिक उद्यमशीलताका कुराकानीहरू जोड्छु। सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्छ र विगत केही वर्षदेखि यो उद्यमशीलतासँग पनि उहाँ जोडिनु भएको छ। आज मैले गुरूङ सुकुटी उद्योगका ममता गुरूङज्यूलाई निम्त्याएको छु, उहाँसँग कुराकानी गर्छु। केही दिन अगाडि मात्रै बगर नक्सानमा जुन आउटलेट खोल्नु भएको छ उहाँले सुकुटीको, र फुलबारी पुरानो धारामा यसभन्दा अगाडि त्यहाँ खोलिसक्नु भएको छ र त्यहाँबाट काम पनि भइरहेको छ, र तत्कालै तीन दिन अगाडि मात्रै बगरमा एउटा आउटलेट खोल्नुभयो र त्यहाँबाट पनि बिक्री वितरणको काम भइरहेको छ। यी सन्दर्भहरूमा जोड्दछु। नमस्कार, यहाँलाई स्वागत छ। यहाँ अब यो सामाजिक संघ संस्थामा पनि काम गरिरहनु भएको छ, त्यसै गरी आफ्नै काममा पनि लागिरहनु भएको छ। यो फुलबारी पुरानो धाराबाट अलिकति सुरु गरौँ, यो कसरी जोडिनु भयो यो सुकुटीहरू बनाउने अनि बिक्री वितरणसँग?
2: धन्यवाद हजुरलाई। सर्वप्रथम त मलाई आजको यो महत्त्वपूर्ण समय दिनुभयो र यो इन्टरभ्यूको लागि मलाई समयको लागि छुट्याउनु भयो, यसको लागि हजुरले धन्यवाद दिन चाहन्छु। यो सुकुटी चाहिँ एक त हाम्रो गुरुङहरूमा पहिल्यैदेखि नै सुकुटी बनाउने प्रथाहरू चाहिँ थियो, आफूलाई आवश्यकता पर्दा खाने भनेर पुरानो मान्छेहरूले त्यो प्रथाहरू चाहिँ राखिरहेको थियो आफ्नो, होइन हाम्रो त्यो अब गुरुङहरूलाई चाहिँ अझै सुकुटी बनाउन अझै सुहाउने जस्तो पनि होइन। त्यस कारणले मैले चाहिँ सबैभन्दा पहिला चाहिँ कपडा व्यवसाय नै गरेको, त्यो गर्दाखेरि चाहिँ बिचमा आएर फेरि अलिकति स्थगित भयो यो कोरोनाको टाइममा चाहिँ, अनि अलिकति केही पनि नगरिकन बसेँ मैले। धेरै साथीहरूले मलाई हजुरले केही पनि नगरेर बस्दा कसरी सक्नुभएको छ, हजुर जस्तो मान्छे काम गरिरहेको मान्छे यतिकै बस्नुहुन्छ र भनेर भन्दाखेरि मलाई अलिकति मनमा कतै कतै पिन्च पऱ्यो। अनि यो समयले के मागिरहेको छ भनेर भन्दाखेरि मेरो स्टाफले चाहिँ मलाई, दिदी त्यहाँ सानो रेस्टुरेन्ट बेच्दैछ जानुहोस् न भनेर भने, भो नगर्ने म केही पनि गर्दिनँ भो भनेर भन्दाखेरि, हजुरले गर्नु त हुन्न तर बानी पार्नुहोस् न यतिकै बस्नुभन्दा भन्दाखेरि भन्दाखेरि गएँ म त्यो ठाउँमा। दुईपटक गएँ त्यो रेस्टुरेन्टको लागि गएँ, सानो ठिक्कको छाप्रोमो छ, अनि मैले दुई तिनचोटि म फर्केँ गर्दिनँ भो भनेर। अनि बिस्तारै सुकुटी बनाउनु पर्छ कि भन्ने लाग्यो, अनि सुकुटी बनाउनुतिर म लम्केको मात्रै।
1: यो पहिलाको र अहिलेको व्यवसाय अलि फरक नै भयो?
2: हजुर, पहिलाको हजुर धेरै फरक भयो। कहाँबाट कपडा व्यवसायको त म अहिले निवर्तमान सचिव पनि हो, मेरो आजीवन सदस्य भएको कारणले अझै पनि कपडा व्यवसायद्वारा मैले धेरै सामाजिक कामहरू गर्नलाई सजिलो भएको छ, र म त्यो व्यवसायलाई कहिले पनि छोड्दिनँ किनभने मेरो जन्मजात दाता मैले जे गर्छु कपडा व्यवसायबाट गरेको।
1: रुचिले सुरु गर्नुभएको?
2: हजुर, एकदमै रुचि र त्यो बेलाको समयमा अलिक बाध्यता पनि थियो मेरो, अनि म फेसन डिजाइनर भएको कारणले मलाई त्यो सजिलो पनि भएको थियो, मलाई त्यो सम्बन्धी नै धेरै कुराहरूको ज्ञान होइन भएको कारणले मलाई, अनि त्यस कारणले फेरि यो व्यवसाय फेर्नुपर्ने कारण चाहिँ समय अनुसार के गरौँ र आफ्नो भनेर मैले गर्न लागेको।
1: त्यसै बस्न चाहिँ मन मानेन?
2: त्यसै वर्ष चाहिँ अब तीन चार वर्ष म यतिकै बसेँ, केही कामै गरिनँ, अनि नगर्दाखेरि चाहिँ त्यही साथीहरूले भन्दाखेरि म प्रति के सोच्दो रहेछ भन्ने लाग्यो। अनि मैले त्यो रेस्टुरेन्ट लिइसके पछाडि चाहिँ पाँच किलो सुरु गरेँ बिस्तारै, अनि पाँच किलो सुरु गरेँ। अनि मैले त्यस बेलामा मैले के गरेँ भने त्यो सामाजिक सञ्जालहरूमा राखिनँ कि, टिकटकमा अनि फेसबुकहरू राखिनँ, आफ्नै धुनमा बनाएँ, त्योतिर मैले ध्यानै दिएन। अनि बिस्तारै मैले टिकटकमा राखेँ, फेसबुकमा राख्दाखेरि मान्छेहरूलाई ए सुकुटी बनाउनु हुने रहेछ उहाँले त भन्ने लागेर त्यहाँबाट फोन मेसेजहरू आइराख्यो, त्यसलाई अनि फेरि बढाउने कोसिस गरेँ,
1: त्यसबाट जोडिनु भयो।
2: हजुर, हो
1: त्यो फ्यान्सीलाई नै निरन्तरता दिन चाहिँ त्यो पढ्नपछि अलि असहज भयो,
2: धेरै असर पायो
1: जस्तै त्यो मार चाहिँ तपाईँलाई पनि पऱ्यो।
2: हजुर, सबै अब संसारमै नै कोरोनाको कारणले धेरैको क्षतिहरू ठुल्ठुलो क्षतिहरू भयो नि, अब घर
1: भाग्नु पर्यो कतिले,
2: हजुर धेरै भोग्नु पर्यो, अनि मेरै बच्चाहरू पनि बाहिर हुँदैन, उनीहरूलाई पनि जति तलब पाउँथ्यो त्यसको आधा मात्र आउने गर्दा त्यसले कति ठुलो असर पार्ने, अनि पछि के अरे घर सटरमा लिइसकेको भाडामा लिएपछि त्यो सटरको भाडा जसरी तिर्नै पर्यो होइन, त्यसले धेरै असर पार्यो, त्यस कारणले फेरि एउटा विकल्प त खोज्नु पर्यो, खालि बिहान बेलुका मोड्यो इभिनिङ हिँडिरहेको थिएँ, अरू केही पनि गर्नु थिएन कि, त्यस कारण चाहिँ सुकुटी बनाउनुतिर, अनि त्यो पछाडि म होटल रेस्टुरेन्टमा गएँ, अनि त्यो रेस्टुरेन्ट मैले किनेँ, अनि त्यस पछाडि मैले पाँच किलोबाट सुरु गरेँ, गर्दा गर्दा चाहिँ अनि बढ्दै नि क्रमहरू चाहिँ जारी नै हुँदै गयो।
1: पाँचबाट सानोबाट सुरु गरेको अहिले कतिसम्म बनाउनुहुन्छ?
2: अहिले त लगभग हामीले पाँचवटा 1500 किलो त बनाउन सक्छ, कम बनाउँछ, अझै बढी हुन्छ, सेल्स नै एकदमै राम्रो छ। मेरो इष्टमित्रहरूले मलाई धेरै सपोर्ट गर्नुभयो, पहिला पनि कपडा व्यवसायमा पनि यति सपोर्ट गर्नुभयो होइन, साडी कुर्ता लिनलाई ममता गाउँ जानुपर्छ, सपोर्ट गर्नुपर्छ भन्ने गर्नुभयो। त्यस पछाडि यो सुकुटी बनाउँदा नि पोखराको यति साथीहरू आउनुभयो होइन, उद्योवान संघको समूहदेखि लिएर संघ संस्थाको लायन्सको साथीहरू यति आउनुभयो, मलाई त्यो झुप्रीमा बस्दा मलाई फिलै भएन, मलाई त महलमा बसे जस्तो भयो कि।
1: पब्लिक रिलेसन भएपछि अलिकति सजिलो पनि हुन्छ,
2: धेरै सजिलो भयो सर। हजुर, अब
1: सामाजिक संघ संस्थामा रहेपछि
2: हजुर हजुर मलाई हरेकले कसले मलाई यो समयमा साथ दिनुभएको छ, दिइराख्नु भएको छ भनेर मलाई एकदम याद छ होइन, अनि मलाई साथीहरूले यति सपोर्ट गर्नुभयो, यति रेस्पेक्टेड सरहरू म्यामहरू आएर मलाई यति सपोर्ट गर्नुभयो, कसैले सुकुटी किनेर कसैले त्यहीँ आएर पनि खाने होइन, त्यस्तो गर्दा मलाई कहाँ कहाँको साथी कुना काप्छ साथीहरू आउनुभयो। पब्लिक रिलेसन भनेको संघ संस्थामा लागेर होइन आफूले कमाएको सम्पत्ति उहाँहरूले दिनुभएको माया त एकदमै आभारी हुने रहेछ।
1: राम्रो फेसन डिजाइनर
2: हजुर,
1: डिजाइनिङको कन्सेप्ट अब सुकुटी काटिरहँदाखेरि छुट्टी होला नि?
2: त्यो धेरैले मन दुखाउनुहुन्छ, मेरो साथीहरूले आउनुहुन्छ अनि कस्तो मन दुखाउनुहुन्छ,
1: परिवेश एकातिर होला
2: हजुर,
1: तर त्यो अब छुट्टी हो नि,
2: छुट्टी हो। यो फेसन डिजाइन चाहिँ मैले आजभन्दा लगभग 30-35
1: वर्ष त कट्यो,
2: सिकेको चाहिँ मैले लगभग 38 वर्ष नै भयो होला सिकेँ, त्यस पछाडि चाहिँ 32-33 वर्ष भयो मैले त्यसलाई अलिकति मैले फेरि स्पेसल कोर्स चाहिँ मैले काठमाडौँमा गरेँ होइन, त्यस पछाडि चाहिँ केही वर्ष पछाडि फेरि त्यो सिकेको कुराहरू चाहिँ मैले आफ्नो बाध्यताले गर्नुपर्ने ठाउँमा गरेँ र सफल पनि भयो, एकदमै राम्रोसँग लगनशीलतापूर्वक मैले काम गरेँ र आजको दिनमा पनि मैले यो कामलाई यति लगनशीलपूर्वक काम गरेको छु होइन, एकदमै ध्यान दिएर काम गरेको छु, यसलाई पनि मैले मात्रै गरेको पनि हुने थिएन, मेरो साथीहरूले मेरो इष्टमित्रहरूले सपोर्ट नगरेको भए सायद फेरि त्यो गरेको पनि सफल हुने थिएन होला, आज मैले त्यो गर्दाखेरि झन् हौसला बढ्ने, अझै राम्रो गर्नुपर्छ भने कस्तो मजा आउँछ क्या काम गर्दाखेरि, के दुःख भएको मलाई फिलै हुँदैन कहिले पनि, अनि आज चाहिँ एकदमै राम्रो हुँदै गएको छ।
1: अब हामीले पनि देख्छौँ यो सामाजिक सञ्जालहरूमा फोटोहरू बनाइरहेका छोटा छोटा क्लिप्सहरू देख्छौँ, हाम्रो दिदीबहिनीहरू उद्यमशीलतासँग जोडिनु भएको छ, राम्रो आमदानी पनि गर्नुभएको छ, आफ्नो गाउँलाई आफ्नो ठाउँलाई अर्को ठाउँसम्म पनि जोड्नु भएको छ र देशको त्यो उपहार प्रदेशसँग पनि जोड्न सक्नु भएको छ, यो त खुसीको कुरा
2: हो सर हजुर. अब मैले मेरो इष्टमित्रहरू अधिकांश नेपालीहरू धेरै बाहिर गइसकेको छ, त्यस कारणले उहाँहरूलाई चाहिँ यसको सुकुटीको स्वाद के हो भनेर नेपाल बसेर खाइसकेको छ, त्यो स्वाद त विदेश गएर नै खोज्दो रहेछ होइन, आफ्नो शरीरमा त त्यो नेपालीपनै छ नि त. अनि के अरे सुकुटीहरू म धेरै मगाउने, त्यस कारणले मगाउँदा मगाउँदा के अरे नि यसलाई अलिकति राम्रो प्रबन्धन गराउनुपर्छ. मैले अब सिनियर दिदी मेरो रेस्पेक्टेड दिदी हुनुहुन्छ होइन, दिदीले आदरणीय दिदी जो नेपालकै के अरे ब्युटी पार्लर तथा एकाडेमी उहाँले खोल्नुभयो, उहाँले चाहिँ नयाँ सोच कोरोनाको टाइममा आनन्दसँग बस्दाखेरि मैले यो शान्त यो अप्ठ्यारोपन हुने बेलामा मैले के भविष्यमा गर्दा राम्रो हुन्छ कि भन्ने सोच उहाँले राख्नु भएको रहेछ. दिदी मैले यसरी सुकुटी चाहिँ बाहिर बगरमा एउटा स्टल राखेर बेच्न लागेको भनेर सोद्धाखेरि दिदीले होइन गुरुङ के अरे सुकुटी उद्योग खोल न, मैले यो विचार गरेको छु यसलाई नै हजुरले प्रमोट गर्नुहोला भनेर भन्नुभयो. त्यो उहाँले दिनुभएको क्रिएसन होइन, म दिदीप्रति जहिले पनि आभारी छु. उहाँहरू जस्तो दिदी बहिनीहरूले नै साथ सपोर्ट अगाडि नबढायो भने फेरि काम गर्न पनि सजिलो हुँदैन होइन. अस्ति चाहिँ
1: हामीले
2: एकदमै मिल्यो, दिदीले मलाई प्रोत्साहन दिनुभयो.
1: अर्को अब उद्यमी दिदी गुरुङले चाहिँ
2: अनि उहाँ चाहिँ
1: झारपात बटल बाटल पारेर के बनाउनुहुन्छ होइन, दिदी बहिनीहरूलाई सिप सिकाउनु भएको छ.
2: हजुर सीता म्याम पनि एकदमै सोच क्रिएसन भएको सोच भएको, अनि उहाँ एउटा सामाजिक अभियन्ता र दिदी बहिनीहरूलाई कसरी उद्यमशीलतातिर लाने भनेर भन्नु र स्वस्तिक हस्तकला पनि खोल्नुभयो. उहाँले धेरैलाई मोटिभेसनल प्रोग्राम स्पिचहरू दिइराख्नु भएको पनि मैले पनि लिएको छु कुनै बेला, र उहाँले दिनुहुन्छ र उहाँलाई मैले प्रमुख अतिथि बनाउन पाएँ, एकदमै खुसी लाग्यो. हाम्रो चिन्यु दिदी मार्फतै उहाँले मैले चिनेको छु तर पनि मलाई त्यो समयमा म अलि कसरी हडबडाए जस्तो के अब के गर्दा उचित हुन्छ जस्तो भयो. अनि चिन दिदीले मलाई सपोर्ट दिनुभयो. चिन दिदी आफैमा नाम प्रख्यात छ होइन, नेपालभरि नेपालमा धेरै शाखाहरू खोल्न सक्ने सायद पहिलो महिला उहाँ नै हुनुहुन्छ होला, सौन्दर्यकर्मी जस्तो लाग्छ मलाई. र हाम्रो सीता म्यामलाई मैले प्रमुख अतिथि बनाउन पाएँ, चिनु म्यामलाई चाहिँ दिदीलाई चाहिँ विशेष अतिथि बनाउन पाएँ, उहाँहरू दुवैजनाले मिलेर रिबन
1: काटिदिनु
2: एकदमै म धेरै सपोर्ट दिन्छु बहिनी तिमी केही नमान भनेर मलाई दिदीले भन्नुभयो, सीता म्यामले पनि भन्नुभएको छ होइन. अनि सीता म्यामले पनि धेरैलाई रोजगारी दिएर सिपमूलक तालिमहरू दिनुहुन्छ, अनि मान्छेहरूले लगानी गर्दाखेरि पैसा मात्रै लगानी गरेर पनि कति लगानी गरेको थियो नि त आजको बाढी पहिरोमा, कति अरबौँ मान्छेहरू पनि आज सबै सखाप भएर बस्दाखेरि त्यो देख्दाखेरि हामीलाई एकदमै दुःख लाग्छ होइन. तर सिप भन्ने कुरो यस्तो कुरो हो कि आफू जहिलेसम्म रहन्छ त्यो जहिले पनि आफूसँगै रहने हुन्छ. आफ्नो सिप भएपछि हात खुट्टो राम्रो भएपछि जहाँ गएर पनि जे पनि गर्न सक्छ भन्ने त्यो उहाँहरूले नै दिनुभएको शिक्षा, र म आफैले पनि सिप लिएको थिएँ होइन. आज मैले राम्रो पनि गरेँ, राम्रो पनि हुँदैछ.
1: फेरि अर्को यो बनाउने कुरा चाहिँ आफ्नो परम्परागत पुर्खौलीसँग पनि जोडिएको, हाम्रो बाजे बाजेहरूले यस्तै गर्नुहुन्थ्यो, सुकुटी बनाउनुहुन्थ्यो, सुकुटीको अचार बनाउनुहुन्थ्यो. अलिकति हामीले अहिले बजारमा लाँदाखेरि यसलाई ब्रान्डिङ गर्दै प्रवर्धनात्मक रूपमा अलिकति स्वस्थकर हिसाबले लानु खोज्नुपर्छ र हामी त्यसरी लाँदैछौँ.
2: हो पहिलाको मान्छेहरूले गरेको कामहरू
1: हामीसँग पुरानो पेसासँग जोडिएको छ.
2: हो अस्ति त्यहाँ देख्दाखेरि राख्दाखेरि त्यो पेराङ्गु त प्रलोप भइसकेको जस्तो थियो नि त होइन, त्यो
1: पेराङ्गु
2: अनि पेराङ्गु भरि सुकुटी राखेँ, अनि मलाई त्यो पेराङ्गु राम्रोसँग उच्चारण पनि गर्न जाने, अनि त्यही माथि यो त हाम्रो पुर्खहरूले चलाइराख्थ्यो होइन, हाम्रो बाबु बाजेहरूले चलाइराख्नुहुन्थ्यो. उहाँहरूको सोच कस्तो राम्रो के जो के कुराहरूको अभाव छ त्यो सबै कुरो आफै बनाउन जान्ने होइन, नाम्लो डोको चुहेद्वारा के उत्पादन हुन्छ होइन, कपडाहरू सायद आफै बनाएर लगाउने त्यो चलनहरू थियो. अनि सुकुटी पनि पहिला बुढाबुढीहरूले के गर्नुहुन्थ्यो भने त्यो भित्रै आगो बालेर पनि त्यो माथि मासुहरू राखेर होइन, त्यो धुवाले त्यो आगोले रापले सुकुटी बनाएर चाहिएको खण्डमा निकालेर खानुहुन्थ्यो. त्यो चलन चाहिँ अहिले विस्तारै बजारमा आइरहेको छ. सबैले धेरैले यो पेसालाई अपनाइरहेको छ जस्तो लाग्छ मलाई.
1: पेरुङ्गोमा राखेको झल्को चाहिँ ममता गुरुङले दिनुभयो.
2: पेरुङ्गोमा राखेर सायद मैले नै दिएँ जस्तो लाग्छ, किनभने त्यो पनि प्रलोभ नहुने आफ्नो होइन प्राचीन कालको कुराहरू पनि र राख्न पनि हाव खेलेको कारणले सजिलो हुने कारणले मैले त्यसलाई पेरुङ्गोलाई चाहिँ एकदम के अरे त्यो त्यसमा राखेको हो नि.
1: पेरुङ्गो स्वयंको पनि प्रवर्धन भयो.
2: त्यसको पेरुङ्गो पनि त्यसको महत्व
1: पेरुङ्गोमा बनाउँछु भन्नेहरूलाई अर्को हौसला पनि थपिने.
2: पेरुङ्गो बनाउनेलाई पनि एकजना बुवाले मलाई पेरुङ्गो बनाइदिनु भएको थियो 10 वटा, उहाँले पनि रोजगार पाउनुभयो होइन. त्यस पछाडि त्योभन्दा अगाडि मैले 10 वटा बनाएको थियो अनि त्यो चाहिँ अलिक पुरानो भएर गयो अनि यो के अरे गएन के कतै हराएन के यो पेरुङ्गो भन्ने शब्द नै हराएन. त्यस कारणले एकदम राम्रो छ.
1: अब अस्तिको आउटलेटले चाहिँ के खुसी दियो ममता गुरुङलाई? नागथान नजिकै होइन.
2: सर्वप्रथम त मेरो के अरे सीता म्याम र चिना दिदीको हातबाट मैले समुद्घाटन गर्न पाउँदा त्योभन्दा ठूलो खुसीको कुरा केही नै भएन. उहाँहरूसँग जनसम्पर्क, उहाँहरू लगनशीलतापूर्वक काम गर्ने अनि हातमा सिप भएको र सोच पनि राम्रो भएको र उहाँहरूको सबैभन्दा ठूलो आशीर्वाद त्यो दिनमा मैले पाएँ होइन. उहाँहरूले पाऊ जुन मेरो पसलमा राखिदिनु भयो त्यो नै मेरो ठूलो कुरो थियो. त्यस कारणले फेरि अहिले मैले चाहिँ त्यहाँ राख्दा चाहिँ मैले के पाएँ भन्दाखेरि यो व्यवसाय चाहिँ त्यहाँ अझै विस्तार हुन्छ भन्ने मलाई लागे. किनभने त्यो बाटोमा हिँडिराख्ने पनि जस्तो पनि सोधिराख्ने कि अचार हो के हो
1: त्यो वरपर र माथिल्लो बैलको त्यो एउटा रैथाने क्षेत्र पनि हो.
2: आउजात गान्धोकतिरको सिक्लेसतिरको होइन गुरुङ मगरहरू सबै किनभने छोराछोरी सबैको बाहिर छ होइन सबै जनजातिलाई नै छोएर अनि त्यहाँ चाहिँ सुकुटी बनाउँदा चाहिँ के छ भन्दै यसरी हिँडिराख्दाखेरि सोध्ने कि अनि यहाँनिर त हामीलाई यसरी खुल्ला आउटलेट खोलेको थिएन. यसरी राख्दा चाहिँ हामीलाई एकदम राम्रो लाग्यो. हामी खोजिराख्नु पर्ने थियो होइन. आफै बनाउँदा पनि कति दुःख हुन्थ्यो. तपाईँले त अलिकति बनाउँदा नि कति टाइम लाग्छ, धुवा धुलो हुन्छ भने हजुरले कसरी बनाउन सक्नुभयो यत्रो भनेर खुसी भएर कति यत्तिकै आउनुहुन्छ कि त्यहाँ अनि सोध्नुहुन्छ. अनि यत्तिकै सोधेर पनि लानुभयो, चिन्दै नचिन्ने कस्टमरहरू. अनि मैले फुलबारीमा जति गरिरहेको छु नि त्योभन्दा नि अझै त्यहाँ गएर बढी हुन्छ कि जस्तो मलाई लागेछ.
1: आफै पनि अलिकति बाहिर बजारमा खुल्न आए कि भन्ने पनि लाग्छ होला नि.
2: हो, मैले जसरी हजुर पुरानो धारामा सुकुटी बनाइरहेको छु नि त्यहाँ चाहिँ मलाई धेरै चिनेको कारणले खोजी खोजी आउनु पर्ने होइन. तर त्यहाँ नखोजिकन पनि सबैले सजिलो पब्लिकलाई एकदम सजिलो कि सोधिहाल्नुहुन्छ, पस्नुहुन्छ, हेर्नुहुन्छ अनि हामी आउँछौँ है, कसैले दसैँपछि आउँछौँ है. यसरी बाहिर आउँदाखेरि हामीलाई एकदम सजिलो भएको छ भनेर भन्नुभएको छ. मैले इन्भाइट गरेको साथीहरू त आउनु नै भयो, आउँदै हुनुहुन्छ होइन. अहिले दसैँको क्रमले गर्दा जति मैले बोलाउनु भएको छ उहाँहरू चाहिँ दसैँपछि नै आउनुहुन्छ, बिजी छु भनेर भन्नुहुन्छ. व्यापार व्यवसाय गर्ने साथीहरू होइन, मेरो साथीहरू प्राय व्यापार व्यवसाय नै गर्नुहुन्छ. अनि अहिले चाहिँ त्यहाँ पब्लिक चाहिँ बढ्ने मलाई चाहिँ मेरो सङ्घर्षले चाहिँ मैले मलाई कस्टमर त पुगिरहेको छ. त्योभन्दा बढी चाहियो नि त, म त्यो एउटै स्थानमा त बस्ने कुरो भएन, मैले अझै फड्को मार्नुपर्छ भन्ने लागेको. अनि त्यहाँ गएर चाहिँ एकदमै व्यापार बढ्छ भन्ने मलाई फिल भएछु.
1: आउन थाल्नु भएको छ,
2: धेरैले सोध्नु भएको छ, खुसी मान्नु भएको छ उहाँहरूले हाम्रो एरियामा आइदिनु भयो भनेर.
1: के को बन्छ बनाउनुहुन्छ सुकुटी?
2: सुकुटी चाहिँ बफको बन्छ होइन, रागको सुकुटी. अनि मैले राग सुकुटी मात्र बनाएको थिएँ पहिला. बनाउँदाखेरि राग मात्रै हो र भन्ने क्वेसन गर्नुभयो होइन, भनेपछि त ओहो यो त नहुँदो रहेछ भनेर मैले फेरि चिकनको गरेँ, गिरिराज कुखुराको, अनि बँदेलको गरेँ, त्यस पछाडि फेरि खसीको सुकुटी बनाएँ. बनाउँदा बनाउँदा चाहिँ यसरी अनि हिजो अस्ति भेडाको पनि बनाएको छु होइन. अनि कस्टमरले हामीलाई भेडाको बनाइदिनुहोस् न भनेर पहिला अर्डर गर्नुहुन्छ, अनि अर्डर गर्नुहुन्छ अनि प्राय बफको त जहिले पनि हामीसँग भइरहेको छ, धेरै बिक्ने त्यही नै हो. अनि फेरि बनाउँदा बनाउँदा असार छैन भनेर त्यो कामले काम सिकाउनु त हो होइन, कस्टमरको भनाइहरूलाई आफूले मनन गर्ने त हो. अनि फेरि अचार छैन र भन्नुभयो अनि फेरि चिकन पोर्क र बफको चिकन के अरे अचार बनाउँदाखेरि हिजो अस्ति एकदम धेरै गयो अनि सबैले कति स्वादिलो भनेर भन्नुभयो कि. अनि कसैले चाहिँ अहिले लन्च भएको टाइममा चाहिँ हामीले सस्तो पनि बेचेको छ,
1: छुट दिनुभएको छ.
2: हजुर छुट दिएको छु लोकल बफको सुकुटी हो पर केजी चाहिँ 29 रुपियाँ गरेको छु र हाफ केजी जुन ड्राई मिट हुन्छ नि त आज बनायो रेस्टुरेन्टमा होटलहरूमा हाम्रो धेरै जान्छ एउटै होटलमा महिनामा 10 किलो लान्छ कसैले 15 किलो लान्छ कसैले 5 किलो लान्छ कहिले उता के अरे ट्राउट माथितिर पनि सार्थी खोलातिर पनि होटलहरूमा लानुहुन्छ सिक्लेस पनि गयो होइन ब्रुनाई अमेरिका पहिलोचोटि गयो अनि र युके हङकङ त हाम्रो प्रायः हप्तामा दुईचोटि गएकै हुन्छ होइन अनि धेरै सुकुटीहरू बाहिर गयो अनि त्यसले चाहिँ मलाई यति सजिलो भयो कि मलाई काम गर्न मैले बढाउँदै बढाउँदै लगाएँ अनि र सबैले अचार छैन भन्दाखेरि अचार बनाएँ अनि आज अचार बनाउँदा पनि हामी क्वालिटीको बनाउँछौँ कि किनभने यो साथीहरूले मलाई विश्वास गर्नुहुन्छ अनि विश्वास गर्दाखेरि मैले जे पाएँ त्यही गर्ने कुरा हुँदैन एकदमै धारातोरीको तेल अनि पुरै भिक्टोरियाको प्याकेजिङ मसलहरू लिएर आउँछु त्यस्तो खुल्ला राखेर आफै मैले आफै बनाएर आफै कुट्छु अनि र खुल्ला ल्याएर त्यो सस्तो ल्याएर धोएर पखालेर त्यो सुकाउने त्यो काम चाहिँ गर्दिनँ पुरै खोर्सानीहरू पनि धोएर सफा गरेर सुके पछाडि मात्रै सबै मसलाहरू तयार भएपछि पछाडि बल्ल मासु फ्राई गर्छु अनि हामी बनाउँदाखेरि कम्ती पनि 30-40-50 किलो चाहिँ एकचोटि बनाउनै पर्छ एकदम राम्रो भएको छ
1: त्यो अहिले बाहिर पनि गइरहेछ यहाँ पनि
2: बाहिर त धेरै जान्छ के अरे फेरि त्यो अचार मगाउँदै 1 किलो 2 किलो मगाउँदैन हामीसँग प्रायः 5 किलो 7 किलो 8 किलो त्यसरी एकैचोटि लान्छ कि एकचोटि चाहिँ 15 किलो गयो अरू बेला त सुपर मार्केटहरू पनि बेच्न लान्छ हाम्रो सुकुटी चाहिँ राम्रो छ मान्छेले अप्सन खोज्छ नि त क्वालिटी के छ भनेर कस्टमरले त कहीँ खोजिरहेको हुन्छ कता सबैसँग लिन्छ को राम्रो छ भनेर उनीहरूले स्वाद थाहा पाएपछि लिन्छ अनि
1: त्यसको ड्युरेसन कतिसम्म हुन्छ
2: त्यसको ड्युरेसन चाहिँ 6 मन्थ हुन्छ तर त्यो तेलमा राम्रोसँग त्यो पानी नपर्ने तरिकाले हामीले फ्राई गर्यो भने 6 महिना आनन्दसँग खान सकिन्छ तर 6 महिना रहँदैन त्यो अस्ति स्याम्पल गरेर 1 किलो लग्यो मेरो आफन्त नातिनीले टिभी हेरेर बसिरहँदाखेरि त्यो 1 किलो खाएको थाहै पाएन अरे भन्दै हुनुहुन्थ्यो अस्ति पनि लिएर जानुभयो सुकुटी अनि मैले मेरो छोरालाई पनि 4 किलो पठाइदिएको थिएँ मम्मी 4 किलो पठाइदिनु न भनेर 4 किलो पठाइदियो उसले त सबै खाइदियो भनेर हँसाइरहेको थियो कि त्यो त्यस्तो मन पर्यो मिठो लाग्यो अरे स्वादी
1: यसमा अब कति म्यान पावर कति चाहिन्छ
2: स्टाफहरू त
1: सकिन्छ एक दुईजना
2: गाह्रो छ एकदम गाह्रो छ मलाई त युज टु भइसकेको कारणले होला सायद होइन म जहाँसुकै जान्छु अनि र घर आएर पनि मलाई कम्तीमा 30-40 किलो मैले दिनमा बनाउनै पर्छ त्यति नभएर पुग्दै पुग्दैन तर 3 वर्षदेखि 4 वर्ष लाग्न लागिसक्यो 3.5 वर्षै भइसक्यो होला अनि म आफूले नै 70-80 किलो दिनमा बनाउने कि 70-80 किलो भनेर त कम हो त अनि सबैले अचम्मै मान्छन् कि होइन कसरी सक्नुहुन्छ हजुर बाहिर पनि बोल्न भ्याउनुहुन्छ हिँड्न भ्याउनुहुन्छ जहाँसुकै हिँड्नुहुन्छ फेरि आएर सुकुटी पनि बनाउनुहुन्छ भने म एकदम त्यो टाइम टेबल मिलाएर काम गर्छु कि किनभने सबैतिर त हात हाल्यो
1: मेहनत गर्नुपर्ने
2: एकदमै मेहनत
1: कुरा पनि हो
2: एकदम संवेदनशील कुरा हाइजेनिक पनि बनाउनु पर्यो अनि कहिलेकाहीँ रेस्टुरेन्टमा कस्टमरहरू भइरहेको हुन्छ साथीहरूलाई म सुकुटी बनाउँदिनँ खुवाउँदिनँ पनि भएन मलाई मागेर आउनुहुन्छ सुकुटी पनि बनाएर बेच्छु मैले होइन रेस्टुरेन्ट पनि सानो ठिक्कको छ अनि सुकुटी बनाउँदा कहिलेकाहीँ चाहिँ आग लागि पनि हुन्छ कि डर हुन्छ धुवाँ त्यस्तै हुन्छ स्वास्थ्यलाई पनि होइन अनि एकपटक त मेरो कस्टमरहरूले 8 किलो लगाउँदै त्यहीँ बसेर खाइराख्नु भएको थियो मन पराएर झ्याम्मै आगो लाग्यो है कस्तो टेन्सन हुन्छ कि त्यो चाहिँ एकदमै ध्यान दिनुपर्ने अनि अहिले चाहिँ मैले एउटा सहयोगी बहिनी राखेको छु बहिनीले मैले सिकाएको अनुसार राम्रो गर्दै जानुभएको छ अनि यो एकजनाले बनाउने सक्ने कुरो चाहिँ होइन कि 3-4 जना चाहिन्छ तर मैले कसरी सकेछु म आफूलाई नै सक्क परेको छु कि सबै मिलाएर गर्छु मैले काम
1: सुकाउने तरिकाहरू के हुन्छ सुकुटीको कसैले घाममा पनि सुकाउँछन् कसैले रातमा पनि सुकाउँछन्
2: यस्तो मैले मान्छेहरूलाई चाहिँ सत्य कुरो अलिकति नपचेको जस्तो लाग्छ कि मैले चाहिँ सुकुटी बनाउँछु अनि घाममा अलिकति सुकाउनु पर्छ नि त घाममा सुकाएको चाहिँ नभन्नुहोस् है या घाममा त होइन है भनेर भन्नुहुन्छ कि मासु त सुका आगोमै मात्र सुक्दैन कि किन त्यो आगोमै मात्र सुकायो भने त्यसको रस सबै खाइदिन्छ नि त आगोले त्यस कारण त्यो ठिक लगभग 75% जति आगोमा सुकाएर घाम पनि दिनुपर्छ। अनि मान्छेले घाम म सुकाएको त होइन भनेर त्यो उहाँले नजानेर हो कि के हो, घाममा राखेर त कहाँ सुकुटी बनाउँछ, त आगोमै बनाउने नि। मैले आजकल भिडियो पनि राख्छु, तर सधैँ भिडियो राख्न भ्याउँदिनँ, राखेर साध्य पनि हुँदैन होइन, एउटै मासु कति पटक देखाउने भन्ने जस्तो हुन्छ। त्यस कारणले चाहिँ घाममा आगोमा चाहिँ 75% सुकाउँछु, 25% चाहिँ घाममा सुकाएर अनि बल्ल पिस बनाउँछु।
1: घामले त फेरि भिटामिन पनि दिन्छ,
2: भिटामिन पनि दिन्छ होइन, स्वादिलो पनि हुने भयो।
1: तर टेस्ट अब थपिएपछि त झन् धपडी हुने होला नि, कसरी
2: एकदम
1: अब बफ मात्रै भयो, बफ चिकन पोक थुप्रै भेराइटीहरू थपियो।
2: ओ एकजना म्यामले मलाई लगभग 200 किलो भन्दा मैले चिकनको सुकुटी बनाएँ एकैचोटि अर्डर आएको थिएँ,
1: एकैपटक
2: एकैपटक दुईजनाले दिनुभएको थियो, यस्तो राम्रो भयो यति राम्रो भयो। अनि फेरि ठ्याक्कै त्यही टाइममा फेरि कुरियर चाहिँ बन्द भइदियो होइन, इन्टरनेसनल कसैले नेपालीहरूले केही गल्तीहरू सामान पठाएको कारण त्यसले गर्दाखेरि त्यसले फेरि 2 महिना जति एकदमै असर पार्यो होइन। पछाडि फेरि हाम्रो रेगुलर कस्टमर हुनुहुन्छ दिदी, हाम्रो पुरानो दिदी म साथी पनि हो, उहाँले पोर्कको सुकुटी अहिले पनि लगिराख्नुहुन्छ कि, त्यहाँ पनि मैले लगभग 80-83 किलो पोर्कको सुकुटी बनाएँ, मिठो लाग्यो भन्नुभयो होइन। त्यो पोर्कको सुकुटी रिप्समा बनाउँदा चाहिँ 2 हप्तासम्म बनाएर सुकाउँदाखेरि यति गाह्रो भयो है, त्यसले फेरि एकदमै आगो लाग्ने डर हुन्छ, छोड्नै मिल्दैन, एकदमै ध्यान दिनुपर्छ। अब त्यो सुकुटी बनाउने भन्दैमा आगोमा बालेर मासु मात्र रातो भएर पनि हुँदैन, त्यसलाई स्वाद दिनलाई त एकदमै त्यो मधुर आगोज बनाएर अनि मोटो दाउरो राखेर होइन मुढाहरू राखेर जति ढिलो गरायो त्यति स्वादिलो रागिलो हुन्छ, मान्छे मासु पनि रङ लागे जस्तो हुन्छ क्या। अनि त्यो अस्ति फ्रेस जुन हामीले राँगा काट्ने भाइले चाहिँ के भन्नुभयो भने, दिदी त हजुरले यो मासुमा रङ लाउनु भएको र भन्नुभयो कि, मैले कहाँ रङ लगाउने, यो त रागमा बनाएको कारणले हो नि त, जति रागिलो बनायो त्यो अब धुवा पुतपुतै बनाउने आगो जलाएर मात्र गऱ्यो भने त स्वाद आउँदैन, त्यो जति ढिलो गरेँ एउटा सुकुटी निकाल्न मैले 4 घन्टा लाग्छ होइन, 4 घन्टासम्म लाग्यो। अस्ति एकचोटि पोहोरको जाडो समयमा राति 12 बजिसक्यो त्यो अझै पनि है, सुकुटी बनाए धेरै थिए, सुकुटी बनाउँदा भोलिपल्ट त म बिरामी भयो कि, बिहानदेखि तातिरहेको छ होइन, त्यो 12-14 घन्टा त उभिएर मात्रै काम बस्ने भने त छँदै छैन, तर सजिलो चाहिँ भएको छ लाग्छ कि मलाई। अनि त्यसरी जाँदाखेरि चाहिँ धुवासँग खेल्नु पर्यो, कति हात पोल्छ होइन, कहिले दाउरो समात्यो भने त्यो भित्र आगो भइरहेको हुँदो रहेछ थाहै नहुने, च्याप्प समात्यो कति फोकाहरू पनि उठ्यो है, त्यो त्यसले नै सिकाउने त होइन, त्योबाट सचेत पनि हुनु पर्यो र त्यसको मेहनत खान पनि मजा आउने भयो नि त।
1: यस खालको उद्यमशीलताको विकास अरू दिदीबहिनीहरूले पनि सिक्न चाहन्छन् होला नि होइन, गरेका छन् होला नि, आफ्नो ठाउँमा गएर यस्तो गर्न पाए हुन्थ्यो भन्ने कोही सल्लाह गर्छन्?
2: कसैले चाहिँ मलाई दुईजना भएर यसलाई अलिक ठुलो बनाएर चलाउँ न भन्ने पनि भएको थिएँ भनिराख्नु भएको छ। अनि होइन म एकजनाले पनि आफूलाई ठिक्क भइरहेको छ होइन, यति धेरै पनि किन गर्नु परेर ठिक्क तरिकाले, तर म कसैले रोजगार दिएर म आइडिया लगाएर रोजगार दिएर काम गर्नुपर्छ भन्ने चाहिँ छ, तर सेलिङमा काम चाहिँ नगर्ने त्यस्तो लाग्छ मलाई।
1: तपाईँ अब पहिल्यैदेखि नै 3 दशक को बेला 25-26-27 वर्ष अगाडिको मान्छे र 26-27 पछाडिको वर्षहरूमा हेर्दाखेरि पनि क्रियाशील नभएर बसिएर नसक्ने मान्छे हो तपाईँ?
2: हजुर हो, म
1: कहीँकाहीँ जोडिएर त्यो
2: काम चाहिँ गर्नै पर्ने मलाई, हजुर हो, म यत्तिकै
1: लाइन्समा पनि छ, कहिले कहाँ बोलाउँछ कहिले कहाँ बोलाउँछ, जानु पर्यो, अन्य आफ्नो सामाजिक संस्थाहरू छन् त्यहाँ पनि जानु पर्यो,
2: जान्छु, त्यो मनदेखि नै कि देहट होइन कि, म लाइन्समा पनि मैले मनदेखि नै सामाजिक काम एउटा माध्यम हो होइन, त्यसलाई पनि निरन्तरता दिइरहेको हुन्छु, अरूले गरेको सहयोग भन्दा म कहिले पनि तल पर्दिनँ, म उहाँहरूले गरेको सहयोग मैले गर्न सक्छु होइन, आफूले पनि अब लाइन्सकै कुराहरू जोडिसक्नुभयो हजुरले, लाइन्समा पनि म अध्यक्ष सचिवको सदस्य खाइसकेँ र त्यसमा पनि मैले धेरै ठुल्ठुलोहरू म अध्यक्ष हुँदा पनि ठुल्ठुलो कामहरू गर्न सकेँ, नहुँदा पनि मैले संयोजक भएर धेरै ठुलोहरू कामहरू गर्न सकेँ, यसको फेरि श्रेय र सबै भनेको मेरो कपडा व्यवसायबाट नै हुन्छ. मैले त्यहाँबाट जति मैले व्यापार व्यवसाय गरेँ, म पैसा कमाएँ, त्यही मार्फत फेरि म लाइन्समा आएँ होइन, अनि विभिन्न सङ्घ संस्थाहरूमा लागेँ. जहाँ लागेँ म राम्रो गरेँ जस्तो लाग्छ मलाई. जुनै पनि ठाउँमा काम गर्दाखेरि मनदेखि नै काम गरेँ.
1: अब अरू आउटलेटहरू पनि थप्ने अवस्थाहरू आउनु, ममता गुरुङका बगरको मसपुत्री बैङ्कको पूर्वतिर दुई चार घर यता आएर नाक्थान नजिकै त्यहाँ आउटलेट खोल्नु भएको छ गुरुङ सुकुटी उद्योगको. पुरान धारा फुलबारीमा पनि छँदैछ. यस्ता आउटलेटहरू अन्य ठाउँमा पनि हुन सकुन्, प्रवर्धन राम्रो हुँदै जाओस्, व्यापार व्यवसाय राम्रो हुँदै जाओस्, त्यसमा अन्य रोजगारसँग जोडिने युवा युवतीहरूले पनि त्यो अवसर पाउन सकुन्, फलोस फलोस. यो चाडबाडको समय छ, विशेष छुटमा अब चिकन मटन पोक बफ यी जम्मै आइटमका सुकुटीहरू र यिनका अचारहरू पनि बनाइरहनु भएको छ. उहाँकै भनाइअनुसार यो चाडपर्वको बेलामा छुटमा पनि दिइरहेको कुरा सुनाउनु भयो. यसको विस्तृतीकरण अझ राम्रो हुँदै जाओस् यो शुभकामना छ. एउटा चेलीले यतिसम्म गर्नुभएको छ, तपाईँले गर्नुभएको यो कामको सिको अन्य चेलीहरूलाई पनि वा अन्य युवाहरूलाई पनि एउटा प्रोत्साहनको रूपमा जान सकोस्, यहीँ बसेर पनि केही गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण छ. अति कष्टका समयमा पनि जुन एउटा आटिलो व्यवहार देखाउँदै आउनुभयो र अहिले पनि व्यवसाय सञ्चालन गरिरहनु भएको छ, एउटा खुसीको कुरा पनि हो. समय दिनुभयो, आउँदो दिनहरूमा पनि यस्ता उद्यमशीलताका कुराकानीसँग हामी जोडिन सक्नेछौ. व्यवसाय राम्रो होस्, फस्ताओस्, यहाँलाई धेरै धेरै शुभकामना छ. समय दिनुभयो, धेरै धेरै धन्यवाद छ. फेरि अब सुकुटी बोल्न जाने होला यतापट्टि.
2: हजुर, धन्यवाद आजु सर, हजुरले मलाई यति सम्झेर मलाई इन्टरभ्यूको लागि समय दिनुभयो, त्यसको लागि धेरै धन्यवाद. अन्नपूर्ण एफएमलाई जो 93.4 छ, पहिला पनि धेरै पटक आएको थिएँ. धेरै यो एफएम धेरै प्रख्यात पनि छ, सबैले बिहान बिहान हजुरको इन्टरभ्यू पनि सबैले सुन्नुहुन्छ. एकदमै धन्यवाद दिन चाहन्छु. जो म जस्तै जसरी म विदेशमा पनि जान सक्थेँ त्यो बेलामा पनि, र अहिले पनि मलाई बोलाएको थियो युकेमा, म जान्न म यहीँ सबैसँग घुलमिल भइसकेँ. र मेरो सोच पहिलेदेखि नै व्यापार गर्नुपर्छ, केही गर्नुपर्छ भन्ने सोच भएको मान्छे, र उमेर गइसक्यो तर पनि मलाई त्यो उमेर गएको जस्तो पनि फिल हुँदैन. म काम गर्नलाई जहिले पनि तत्पर रहनेछु, र आगामी दिनहरूमा जुन हजुरले दिनुभएको आशीर्वाद लागोस् मलाई, अझै पनि अरू नयाँ नयाँ आउटलेटहरू खोल्न सकोस् होइन. अनि म सबै अझै पनि मैले 15 स्टाफ राखेर जुन मेरो ट्रेलर पनि थियो त्यो 15 स्टाफ राखेर यस्तो पनि अझै पनि राख्न सक्ने जो हजुरहरूले मलाई आशीर्वाद दिनुभएको छ, धेरै धन्यवाद दिन चाहन्छु. र आजको यो महत्वपूर्ण समयलाई जति पनि सुनेर बस्नुभएको छ सबैजनाले केही गर्नुपर्छ भन्ने सोच सबैसँग छ, र यो समयले पनि बाध्यता गराइरहेको छ कि केही नगरे त एकजनाले कमाएर 10 बसेर खाने समय पनि छैन. अहिले हरेकले कामहरू गर्नुपर्छ भन्ने छ, र अझै पनि म राम्रो गर्नेछु. हजुरले मलाई साथ सपोर्ट दिनुहोला, र साथ सपोर्ट सँगसँगै फेरि मैले अरूलाई पनि रोजगार दिन सकौँ. हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु.
1: यहाँ जस्तै दिदीबहिनी, यहाँ जस्तै अन्य साथीहरूका समूहले आजभन्दा 25 अगाडि पनि रेडियो खोल्दाको त्यो समयमा एक खालको हौसला र साथ हामीलाई पनि दिनुभएको थियो, अहिलेसम्म पनि दिइरहनु भएको छ. त्यति बेलाको यो जनपरिचालनको अवस्थामा यहाँहरूको साथ जुन रह्यो अहिलेसम्म पनि रहिरहेको छ. त्यति बेला धेरै जनहौसला प्रदान गर्नुभएको थियो, हामीलाई याद छ त्यो. फेरि पनि हामी जोडिनेछौँ.
2: थ्याङ्क यू, धेरै धेरै धन्यवाद. त्यही बेलामा के अरे त्यो बेलामा चाहिँ अन्नपूर्ण एफएम यति चलेको थियो है, धेरै करोडौं मान्छेले त्यो एफएम पनि किनेको थियो सायद, मैले पनि सानो किनेको थियो, खुब व्यवसाय चलेको थियो. अनि म बाहिर गएर पनि बारीतिर जाँदा पनि त्यो एफएम लिएर जान्थेँ. अनि मैले धेरै लिस्नर थिएँ, म धेरै कलिङ पनि गर्थेँ. एकचोटि दिपेन सरले फेरि मैले एउटा सानो एउटा के अरे सायरी जस्तो होइन एउटा कहानी जस्तो पनि लेखेर पठाएको थिएँ. उहाँले यस्तो राम्रोसँग वाचन गरिदिनु भएको थियो, चाहिँ उहाँ हजुरसँग हामी स्थापना कालदेखि नै जोडिरहेको छौँ. एकदमै खुसी लागिरहेको छ. थ्याङ्क यू.
1: हुनुहुन्थ्यो ममता गुरुङज्यू, गुरुङ सुकुटी उद्योगका प्रोप्राइटर, हामीसँग कुराकानी गर्दै. उहाँले बगरमा एउटा आउटलेट पनि खोल्नु भएको छ नाक्थान नजिकै. आउँदा जाँदाखेरि यसो मेलोमेसो मिल्यो भने त्यहाँ देख्न सक्नुहुन्छ, जान सक्नुहुन्छ, र आफूलाई रुचाइएको वस्तुको उपभोग गर्न सक्नुहुन्छ. यस्तो सिको अन्य तरुण तरुणीले पनि गर्न सकुन् र यहीँ बस्न यहीँ टिक्न सकुन्, यो हाम्रो अपेक्षा रह्यो. अर्विनलाई पनि धन्यवाद.

आफ्नो घरलाई हिमस्टारको प्रडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को। हिमस्टार फर अ कम्प्लिट होम।

0: California. Extreme energy drink.
1: खुशीको यो पर्वमा मन्छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: सानिमा रिलायंस लाइफ इन्स्योरेन्स खुले रजियो रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स Coffee ready.
2: Wow, thank you. You sound like a chisugandit panamsu. Mangaldeep scent 3-in-1 kasat.

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।

0: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा। फोन 061-588-115 98251-98190।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98028-85-1717 98028-85-1717।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला। काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला। पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
1: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Extreme energy drink.
1: Ninety-3.4.

0: आँखा घर क्लिनिक प्राली।
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
0: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट
5: डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल।
6: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की, फोन 061-578-161-578-162।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा।
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-577-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: Extreme energy drink.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 61 5383 369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274523752।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-5686-536 मोबाइल 98-5600-536
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
10: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: 93.4
11: रंग बहार
12: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुसी बनाऊ उपहार जित्ने अवसर पाऊ
11: बर्जर पेन्स
7: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला
11: दिस प्रोग्राम इज ब्रट टु यु बाई बर्जर रंग बहार
12: उपहारै उपहार
11: लकी ड्र बम्परमा यामाहा रेजियर बर्जर फेन्स

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अन्नपूर्ण तिरानब्बे थपलो चार मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ भाई अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। बर्जर प्रिन्सद्वारा प्रायोजित रहेको छ हाम्रो कार्यक्रम गुड मर्निंग पोखरा। बर्जर प्रिन्स घर रंगाउँदै हुनुहुन्छ या चाहिँ तपाईँ नयाँ घर बनाउँदै या चाहिँ पुरानो घरलाई अझ नयाँ लुक दिँदै हुनुहुन्छ भने सम्झनुहोला बर्जर प्रिन्स। र पेन्ट मात्र होइन अर्थात पेन्ट्स मात्र गरेर तपाईँले चाहिँ हुँदैन, त्यहाँ तपाईँले धेरै खालका उपहारहरू पाउनुहुन्छ। आज कार्यक्रम गुड मर्निङ पोखरामा तपाईँका लागि गेस्ट लिएर आएको छु होइन। कहिलेकाहीँ हामी कुराकानी गर्छौँ, कहिलेकाहीँ हामी गेस्टसँग कुराकानी गर्छौँ होइन। अब यो पोखरामा यतिखेर मात्र पोखरामा मात्र होइन, अब नेपाल अधिराज्यमा होइन, यो परिस्थिति जे जस्तो भए पनि मनस्थितिलाई चाहिँ अलिकति सकारात्मक तरिकाबाट हामीले चाहिँ लैजाने कोसिस गरिरहेका छौँ। देशभरि नै एउटा चाहिँ चाडपर्वको माहौल छोइसकेको छाइसकेको छ होइन। गाउँघर यतिखेर चाहिँ भरिभराउ भएको छ भने होइन, कर्म गर्ने ठाउँबाट चाहिँ जन्म गर्ने ठाउँमा चाहिँ या जन्मिएका ठाउँहरूमा चाहिँ आइरहेका छन् यी कुराहरू चाहिँ। अहिलेको एउटा माहौल हेर्ने हो भने चाहिँ अब दशैं तपाईँ हाम्रो घर आँगन नजिक आइरहेको छ। अब यो नेपालीहरूको महान चाड बडा दशैंको उल्लास सँगसँगै पोखरामा पर्यटन संस्कृति र परम्परालाई जोड्ने एउटा विशेष उत्सव पनि भइरहन्छ र यसपालि चाहिँ एउटा उत्सव छ दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव 2083 भनेर चाहिँ यो आयोजना हुँदैछ। टीका जमरा र चंगाचेत पोखरामा पर्यटन सँगै दशैंको भेट भने यो नारासहित यो आयोजना हुँदैछ होइन। अब यो कार्यक्रम कसरी हुँदैछ, कहाँ हुँदैछ, के कुराहरू चाहिँ यसमा चाहिँ जोड़िएको छ र यति बेला नै किन गर्नुपर्ने भन्ने कुराहरू चाहिँ हामी यस विषयमा चर्चा परिचर्चा गर्छौ। र हामीसँग कुराकानी गर्नका लागि गोटेफका अध्यक्ष हुनुहुन्छ ममता नेपाल्यज्यू, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौं। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: आराम हुनुहुन्छ?
1: दौडधुड
0: पनि छ एकदम। अहिले चाहिँ अब यहाँले एउटा कार्यक्रम गर्दै हुनुहुन्छ एकदम फरक खालको। हुन त पोखरा कस्तो भने पोखरा भनेको एउटा महोत्सव नै ले भरिएको चाहिँ एउटा हो होइन, अनि त्यसपछि एउटा छुट्टै खालको फरक खालको माहौलमा भिज्ने एउटा चाहिँ परिवेश पनि पोखरा हो। अब अहिले यहाँहरूले चाहिँ एउटा छुट्टै खालको परिवेशहरू चाहिँ सृजना गर्दै हुनुहुन्छ विशेष गरी लेक साइडमा। अब लेक साइडमा कार्यक्रम भए पनि समग्र सबैजनालाई समेट्नका लागि चाहिँ यहाँहरू चाहिँ तयार हुनुहुन्छ। अब यो यहाँले चाहिँ भन्नुभएको छ दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव 2083 भनेर चाहिँ आयोजना गर्दै हुनुहुन्छ। अब यो आयोजना गर्नुको मुख्य उद्देश्य चाहिँ के हो?
1: धन्यवाद हजुरलाई। यहाँ म चाहिँ अहिले सम्पूर्णलाई म नमस्कार भन्न चाहन्छु, किनभने अब यो मलाई अन्नपूर्ण एफएममा मेरो आफ्नो कुराहरू राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। हामीले यो महोत्सव किन राख्यौं भन्ने कुरा चाहिँ मैले के भन्न चाहन्छु भने, अब दशैंको माहौलमा हाम्रो यो लेक साइडमा चाहिँ पर्यटकहरू धेरै आउनुहुन्छ, अनि हाम्रो इभेन्टै इभेन्टको सेन्टर लेक साइड, धेरै इभेन्टहरू हाम्रो पोखरामा हुन्छ। अब हाम्रो नामै काफी छ पोखरा पर्यटनको राजधानी भनेर, त्यसलाई चाहिँ अब हामीले इभेन्टहरू गरेर कसरी चाहिँ पर्यटकहरूलाई धेरै भन्दा धेरै भित्र्याउने, उहाँहरूको बसाई कसरी किन धेरै कसरी लम्ब्याउने भन्ने कुराले चाहिँ हामीले चाहिँ यस्ता इभेन्टहरू चाहिँ हामीले जोड्दै गइरहेका छौँ। र हामीले चाहिँ अहिले यो दशैंमा कोजादत्त पूर्णिमाको दिनमा बाह्रै घाटमा ट्रस्ट को त्यो एउटा हाम्रो ठूलो चौर छ, त्यसमा चाहिँ हामीले यो कार्यक्रम गर्न सुरु गरेका छौँ। हाम्रो यो पहिलो संस्करण पनि हो,
0: पहिलो संस्करण। यहाँले चाहिँ पहिलोचोटि एउटा फरक खालको कार्यक्रम गर्दै हुनुहुन्छ। अब गोजागत पूर्णिमाको दिनमा बाराईघाट त्यसै त रमाइलो हुन्थ्यो होइन, त्यसै त भरिभरा हुन्थ्यो। यहाँहरूले चाहिँ एउटा उत्सव गरेर एउटा चाहिँ कार्यक्रम गरेर चाहिँ यहाँले फरक बनाउनु खोज्नु भएको छ। कस्तो मिठो एउटा स्लोगन पनि राख्नु भएको छ कि यहाँले, अब यस वर्षको यहाँहरूले चाहिँ राख्नु भएको स्लोगन एकदम टीका जमरा चंगाचेत पोखरामा पर्यटन सँगै दशैंको भेट भनेर चाहिँ यहाँले चाहिँ त्यो स्लोगन राख्नु भएको छ होइन। अब यसको अर्थ भन्नु न, यहाँले चाहिँ यो स्लोगन कसरी राख्नुभयो, किन राख्नुभयो होइन, के भन्नु थियो?
1: यो चाहिँ हामीले टीका जमरा चंगाचेत पोखरामा पर्यटकको भेट जुन हामीले भनेका छौँ नि, अब हामीले चाहिँ यो पर्यटकहरूलाई नै हामीले धेरैभन्दा धेरै भित्र्याउने, अब आन्तरिक पर्यटन र बाह्य पर्यटन सबैलाई नै यहाँ चाहिँ यो हाम्रो संस्कृत परम्परा हामीले कसरी गर्दैछौँ त नि, यो के हो त नि, सबैलाई त थाहा हुँदैन नि त. त्यो भएर अब यसको हामीले कसरी गर्छौँ, यो दसैँ भनेको के हो भनेर हामीले चाहिँ पर्यटकहरूलाई पनि यसको यो संस्कृतिलाई चाहिँ जागरणा गर्दै हामीले चाहिँ यो कार्यक्रम गर्दैछौँ र पर्यटकहरूलाई पनि धेरैभन्दा धेरै अब हामीले बोलाइरहेका छौँ, होइन, निमन्त्रणा पनि गरिरहेका छौँ.
0: पोखरामा त्यसै त पर्यटकहरू चाहिँ अब विशेष गरी चाडपर्वमा भरिभराउ पनि हुन्छ, अनि लेक साइडमा विभिन्न कार्यक्रमहरू चाहिँ भइराखेका छ क्या, जिल्ला क्रममा विभिन्न खालका उत्सवहरू भइराखेका छ, विभिन्न खालका यस्ता गतिविधिहरू चाहिँ भइराखेका छ. फेरि तपाईँहरूले चाहिँ थप्नु भएको छ अर्को एउटा चाहिँ कार्यक्रम, यो महोत्सव कति दिनसम्म हो, होइन, अब यहाँले चाहिँ कोजागत पूर्णिमा भन्नुभएको छ त्यसपछि सुरु हो कि या त्यहाँसम्म हो कि, होइन, अलिकति त्यसको स्पष्टता.
1: यो चाहिँ हामीले कोजागत पूर्णिमाको दिनै गर्ने भयौँ, किनभने अब यो हाम्रो एक दिन मात्र हाम्रो पहिलो संस्कार हो. अब हामीले यसलाई त निरन्तरता दिन्छौँ, हाम्रो यो सिग्नेचर प्रोग्रामै गर्छौँ हामीले, होइन, यसलाई चाहिँ हामीले निरन्तरता दिन्छौँ. महिला पर्यटन व्यवसाय मञ्च उटेफले चाहिँ सधैँ यो चाहिँ गर्छ, तर हामीले चाहिँ पहिलो भएको भएर हामीले अहिले सुरुमा चाहिँ हामीले यो पूर्णिमाको दिन गर्छौँ, होइन, अब पछि यसलाई चाहिँ अब हो यो चाहिँ हामीले अझै लम्बाउनु पर्छ, पर्यटकहरूलाई चाहिँ अझै चाहिँ पर्यटकहरूलाई धेरै अलिक थोरै भएको हो कि एक दिनले नपुग्ने हो कि भन्ने जस्तो भयो भने हामी पछि लम्ब्याउँछौ.
0: यो महोत्सवले पोखराको पर्यटनमा चाहिँ, होइन, यो प्रबन्धनमा चाहिँ कस्तो खालको भूमिका निर्वाह गर्छ जस्तो लाग्छ तपाईँलाई?
1: यो त कस्तो राम्रो क्वेसन. यो चाहिँ कस्तो भने नि, अब यो अहिले हाम्रो सिजनको बेला, सिजनको बेला, अनि हाम्रो चाहिँ अब जति पनि विदेशबाट नेपालीहरू पनि आएका हुन्छन् क्या, अब विभिन्न जिल्लाहरूमा, जस्तै अब काठमाडौँतिरबाट, गोर्खा जतासुकैबाट आए, अनि पोखरा जाउँ न त भन्ने हुन्छ. अनि त्यसमा चाहिँ हामीले अब टिका लगाएर, पर्यटकहरूलाई टिका लगाएर, जमरा लगाएर, दक्षिणा सहित, अनि हामीले चाहिँ हाम्रो यो रोटी, सेलरोटी, होइन, तरकारीहरू यो लाइभ गराएर, त्यहाँ लाइभ गराएर दसैँ कल्चर यस्तो हो अनि हामीले यसरी गर्दैछौँ है भन्ने पनि देखाउँदै, अनि हामीले गर्न खोजेको यो, होइन, त्यही भएर अब हामीले चाहिँ मेरो विचारमा चाहिँ पर्यटकहरू चाहिँ एकदम राम्रो आउनुहुन्छ र यहाँ अब बसाई पनि लम्बिन्छ भन्ने चाहिँ लाग्छ.
0: एकदम. अब कस्तो हुन्छ भने हामीले तिहारमा पनि एउटा छुट्टै खालको कार्यक्रम चाहिँ लेक साइडमा हुन्छ नि, भाइटिका गरेर ढाका टोपी लगाइदिएर त्यो खालको चाहिँ कार्यक्रम हामीले चाहिँ गरिराखेका हुन्छौँ. अब यो पछिल्लो क्रममा चाहिँ के भएको छ भने, हाम्रै पुस्ताहरूले, हाम्रै भनौँ न चाहिँ विदेशी नभइकन हाम्रै स्वदेशी, हाम्रै पुस्ताहरूले पनि आफ्ना संस्कृतिहरू, आफ्ना खानपानहरू, आफ्ना जीवनशैलीहरू चाहिँ बिर्सिरहेको अवस्थाहरू पनि छ. विदेश, अझ विशेष गरी विदेशमा बसेर हुर्केका हाम्रा नेपाली, होइन, छोराछोरीहरू, नेपाली व्यक्तिहरू चाहिँ कसरी नेपालको कल्चर. तिहारमा पनि एउटा छुट्टै खालको कार्यक्रम चाहिँ लेक साइडमा हुन्छ नि, भाइटिका गरेर ढाका टोपी लगाइदिएर त्यो खालको चाहिँ कार्यक्रम हामीले चाहिँ गरिराखेका हुन्छौँ. अब यो पछिल्लो क्रममा चाहिँ के भएको छ भने, हाम्रै पुस्ताहरूले,

0: यो महोत्सवले त एकदमै अब जति पनि अब विदेशमा बसेका बच्चाहरू छन् हुन त उहाँहरूले उहाँ पनि गर्नुहुन्छ तर नेपालमा चाहिँ ठ्याक्कै ऊ यसरी जमरा लगाएर होइन अनि अब टिका लगाएर सेलरोटी लाइभ गराएर अनि चङ्गा चैत टाइपको त्यो होइन कार्यक्रमहरू गराएर अनि त्यसरी यस्तो हुँदो रहेछ नेपालमा फरक रहेछ है भन्ने हुन्छ हाम्रो फेरि यस्तो हुन्छ हाम्रो चाहिँ यो मान्छेले धुन पनि बजेर लाइभै बस्छ त्यहाँ होइन अनि त्यहाँ चाहिँ भनिराख्नुहुन्छ कि यो कार्यक्रम यस्तो अब जति नेपालीहरूले भन्दा पनि विदेशीहरूलाई बुझ्ने गरी अहिले त अब बच्चाहरू विदेशमा बसेका बच्चाहरू नेपाली नबुझ्ने भएको छन् क्या ती बच्चाहरूलाई पनि बुझ्ने गरी हामीले चाहिँ इङ्ग्लिसमै चाहिँ भन्छौँ र बुझाउँछौ यो कल्चर भनेको यस्तो हो यसरी गरिन्छ भनेर चाहिँ हामी भनिराखेका हुन्छौँ मञ्चबाट अनि अवश्य नै मलाई कस्तो लाग्छ भने अब धेरै ओहो यस्तो रहेछ ल भन्ने हुन्छ सबैलाई त्यस्तो लाग्छ होला जस्तो लाग्छ मलाई चाहिँ
1: स्थानीय खानाको कुराहरू पनि यहाँले चाहिँ जोड्नु भएको छ होइन विशेष गरी चाडपर्वमा हामीले के खान्छौँ त हामी आम नेपालीले चाहिँ कस्तो खालको खानेकुराहरू चाहिँ खान्छौँ भन्ने कुराहरू पनि यहाँले चाहिँ जोड्नु भएको छ होइन अब यो मौलिक नेपाली खानामा परिकारहरूको प्रदर्शनीको कुराहरू पनि आएको छ अब स्थानीयले यो स्थानीय खानाको प्रवर्धनमा चाहिँ कस्तो सहयोग पुग्ला त कस्ता कस्ता खानाहरू चाहिँ इन्क्लुड होला त त्यसमा
0: अब त्यसमा चाहिँ हामीले अब जस्तै हामीले दसैँमा कस्तो खालको परिकारहरू खान्छौँ त नि होइन जस्तै अब सेलरोटीहरू होइन सेलरोटी अचार अनि हाम्रो चाहिँ अब मासु हुन्छ नि त च्याङ्ग्राको मासु त्यसरी खाइन्छ भन्ने जुन खान त सधैँ खाइन्छ तर छुट्टै चाहिँ चाडबाडको बेलामा दसैँको बेलामा के खाइन्छ त नि भन्दा त्यो स्पेसल त्यो रोटीको होइन परिकारहरू धेरै परिकारहरू हुन्छन् होइन रोटीमा पनि त्यस्तो परिकारहरू खाइन्छ र अनि त्यो परिकारहरूलाई चाहिँ हामीले त्यहाँ स्टलहरू हुन्छन् हाम्रा स्टलमा चाहिँ राख्छौँ लाइभै राख्छौँ कि हामीले लाइभै राख्छौँ र अब
1: पकाउँदै
0: हजुर हजुर पकाउँदै खुवाउँदै गर्ने खालको गर्छौँ र अब पर्यटकहरूलाई हामीले चाहिँ टपरीमा राखेर होइन यसरी चाहिँ टपरीमा खालि प्लेट बच्चाहरू अथवा विदेशीहरूले त प्लेटमा मात्रै हुन्छ नि त अन्त यो नेपाली हाम्रो संस्कृतमा चाहिँ यस्तो छ है भन्ने चाहिँ हामीले देखाउन खोजिरहेछौँ कि
1: यो कार्यक्रमले अर्थात यो महोत्सवले आम व्यवसायीहरू होइन पक्कै पनि उत्साहित छन् होला किनभने होटल रेस्टुरेन्ट ट्राभल एजेन्सीका कुराहरू पनि आउँछन् होइन अब पर्यटन व्यवसायीलाई चाहिँ अब यो महोत्सवले चाहिँ कसरी लाभ पुर्याउनेछ त तपाईँहरूले त्यो कुराहरूलाई पनि केन्द्रित गर्नु भएको छ होला
0: किनभने
1: आएर महोत्सवमा बसेर खाना मात्रै होइन कि ती आएका पर्यटनहरू घुम्न जानु पर्यो होइन ट्रेकिङ जानु पर्यो या चाहिँ कतै बस्नु पर्यो कुनै त्यो खालको चाहिँ एउटा व्यवसायलाई फाइदा हुने कि पर्यटन व्यवसायहरूलाई चाहिँ फाइदा हुने खालको कामहरू पनि त हुन पर्यो नि त्यो कुरालाई चाहिँ कतिको मध्यनजर गर्नुभएको छ
0: यो चाहिँ एकदम राम्रो किनभने यो हामीले पर्यटन प्रबन्धनकै लागि हामीले यो कार्यक्रम गरेका छौँ होइन फरक टाइपको पर्यटन प्रबन्धनको लागि फरक टाइपको जस्तै अब पोखरामा चाहिँ दसैँ महोत्सव हुँदैछ है भनेपछि त दुई दिन तीन दिन अगाडि त आउनुहुन्छ नि त पर्यटकहरू यहाँ आन्तरिक पर्यटकहरू होइन बाह्य पर्यटकहरू त लगभग आइरहेको सिजनकै बेला हो यो होइन अब आन्तरिक पर्यटकहरू ल त्यसरी हुँदैछ पूर्णिमाको दिन त्यस्तो कोजा पूर्णिमाको दिन टिका जमरा लगाएर चाहिँ हामीलाई स्वागत गर्छन् भन्ने जुन हाम्रो न्युजहरूमा भइरहेछ नि अनि त्यो चाहिँ उहाँहरूले चाहिँ दुई तिन दिन अगाडि जाउँ न त होटलमा होइन त्यसरी त्यो गरेपछि त हाम्रो त बसाइ पनि लम्बिने भयो पर्यटकहरू अनि त्यही सिलसिलामा चाहिँ हामी ट्रेकिङ जाउँ अस्ट्रेलियन क्याम्प जाउँ अब धेरै हिँड्न नसके होइन जस्ट मर्दी हिमाल जाउँ त्यही सिलसिलामा हामी यसो के गरौँ है अहिलेको प्याकेज हामीले यसरी गरौँ भनेर उहाँहरूले चाहिँ अगाडि नै हामीले भनिरहेका छौँ र उहाँहरूले चाहिँ त्यो गर्नुहुन्छ त्यो गर्ने बित्तिकै त हामी पर्यटक क्षेत्रको सबै ठाउँमा गाउँमा यहाँ भनौँ न पोखरामा मात्रै केन्द्रित नगरिकन ट्रेकिङ एरियामा पनि त फाइदा हुने भयो नि त
1: महिला पर्यटन व्यवसायी ओटेफ
0: हजुर
1: ले गरेको यो कार्यक्रम अर्थात सबैजना त्यहाँ व्यवसायी महिलाहरू मात्रै हुनुहुन्छ होइन महिलाहरूले जागरूकता लियो भने धेरै कामहरू चाहिँ गर्न सकिन्छ होइन महिलाहरू चाहिँ उत्साही भयो भने फरक समाज घर मात्रै होइन समाज पनि फरक ल्याउन सकिन्छ भन्ने खालको यहाँहरूले पछिल्ला क्रममा पछिल्ला गरेका कार्यक्रमहरूमा होइन कार्यहरूमा चाहिँ देखिरहेको छ क्या यहाँहरू हिजोको अवस्थामा घर र चुलो र चौकोमा मात्रै भएका महिला दिदीबहिनीहरू लेख साइडका विशेष गरी पर्यटनसँग जोडिएका अहिले हामी पनि व्यवसायी रूपमा चाहिँ अगाडि आउनुपर्छ भनेर चाहिँ अहिले यहाँहरूले चाहिँ फ्रन्ट साइडमा आउनु भएको छ कि अब त्यो भनिरहँदाखेरि

0: स्टेटलाई अलिकति जोड्न चाहे यो उठे यहाँहरूले चाहिँ स्थापना गर्नुभएको कारण चाहिँ के हो?
1: एकदम कस्तो महत्वपूर्ण क्वेसन गर्नुभयो कञ्चनजी हजुरले है. यो संस्था हामीले ओटेफलाई चाहिँ म त 3 दशक भन्दा बढी भयो पर्यटक होइन पर्यटन व्यवसायी अनि अब धेरै साथीहरू हुनुहुन्छ होइन म भन्दा अझ जेठा साथीहरू हुनुहुन्छ होइन महिला दिदीबहिनीहरू हामी चाहिँ एकदमै व्यवसाय चाहिँ सम्हालेर बस्ने अनि पुरुषहरूको मात्रै संघ संस्था के पुरुषहरूको संघ संस्था अनि हामीले सोच्थ्यौँ होइन पुरुष महिलाहरूको नहुने हुन नहुने हो कि सुरु सुरुमा त्यो सोच्थ्यौँ अनि पछि पछि बिस्तारै बिस्तारै हामीले पनि यो उठायौँ क्या यस्ता कुराहरू होइन हाम्रो पनि संस्था हुनुपर्छ हामीले पनि गर्नुपर्छ हामी पनि अगाडि बढ्नुपर्छ होइन हामी पनि अगाडि बढ्नुपर्छ र हामीले यसलाई चाहिँ पुरुषलाई मात्रै नभइकन महिलाहरू अगाडि बढेर संस्थै दर्ता गरेर अनि हामी चाहिँ अगाडि बढ्यौँ भने हामी सफल हुन्छौँ अझै हामी चाहिँ बिजनेसमा चाहिँ अझै बलियो हुन्छौँ होइन अहिले अब हामीले धेरै अब डिजिटल मार्केटिङ देउन्ट लिएर पहिला चाहिँ हाम्रो त्यो थिएन नि त हामीलाई चाहिँ कतैबाट बजेट छुटेर आएको पनि हुन्थेन हामी त्यस्ता कार्यक्रमहरू गर्न पनि गर्थेनौँ अहिले त धेरै विकास भएको छ नि त होइन त्यो भएर हामीले चाहिँ यो एकदमै महत्वपूर्ण मान्यौँ क्या महत्वपूर्ण मान्यौँ हामीले 2074 सालमा यो महिला पर्यटन व्यवसाय मञ्च ओटेफ भनेर चाहिँ 2074 साल साउन 29 गते हामीले दर्ता गर्यौँ र हाम्रो एक दशक भयो हामी एकदम खुसी छौँ एकदमै महिलाहरूको अब जस्तै पहिला पुरुषहरूको पछाडि मात्रै हिँडिराखिन्थ्यो नि त अहिले चाहिँ लगभग 50% महिलाहरूले हाम्रै आफ्नै नाममा बिजनेस दर्ता गरेका छौँ क्या त्यो भनेको त राम्रो हो नि त
0: प्रगति
1: एकदम प्रगति हो नि त त्यो चाहिँ एकदम हामी चाहिँ एकदम खुसी पनि छौँ र हाम्रो महिलाहरूको विकास पनि भएको छ
0: दिदी बहिनीहरू अगाडि बढ्ने एउटा चाहिँ अवसर र अब यहाँले भनिसक्नु भएको छ हिजोको दिनमा हामीलाई केही पनि थाहा थिएन किनभने हामी पुरुषहरूका पछाडि या चाहिँ कसैका श्रीमानका पछाडि होला कसैका दाजुभाइका पछाडि होला नि कसैका होइन अब भनौँ त्यसरी पछाडि बसिरहँदा हामी अगाडि आउन पाएको थिएनौँ हो यहाँले भन्नुभएको थियो लेक साइडमा धेरै खालका व्यवसायीहरूका एउटा संस्थाहरू छ त्यो संस्था कहिलेकाहीँ त्यहाँ देखिन्छ आसन ग्रहण गराउँदा भाषण गरिरहँदाखेरि चाहिँ महिलाहरूको उपस्थिति कमै हुन्छ कि मञ्चमा चाहिँ तर यहाँहरूले चाहिँ जुन खालको एउटा नेतृत्व लिनु भएको छ यहाँहरूको एउटा कार्य गर्ने शैली छ ओटेफको होइन थोरै समयमा पनि धेरै कामहरू गरिसक्नु भएको छ अझ पर्यटन क्षेत्रमा पर्यटन प्रबन्धनका क्षेत्रमा पनि यहाँले चाहिँ धेरै काम गरिसक्नु भएको छ एकदम उत्साही छ अब पोखरा लेक साइड मात्रै पोखरा होइन पोखरामा 8 ताल छन् होइन अब पोखरा हामी चाहिँ कस्तो छौँ भने पोखरा भनेपछि यति लेक साइडलाई मात्रै केन्द्रित गरिरहेको पाइरहेका छौँ कि भेगनाथ ताल पनि पोखरा हो गुदे ताल पनि पोखरा हो दिपान ताल पनि पोखरा हो पोखरा अलिकति पर गइसकेपछि पनि पोखरा हो भनेर चाहिँ हामीले लिन सक्नुपर्छ अब अहिले यहाँहरूले जुन खालको एउटा कार्यक्रम गरिरहनु भएको छ होइन आन्तरिक पर्यटन या चाहिँ होइन सहरबाट आउने पर्यटन या चाहिँ विदेशबाट आउने पर्यटन बाह्य पर्यटन होइन त्यो ग्रामीण क्षेत्रबाट पनि त त्यो एउटा चाहिँ महोत्सव अवलोकन गर्न आउनु पर्यो र अर्को कुरा चाहिँ ग्रामीण भेगमा धेरै खालका हाम्रा स्थानीय खानाहरू छन् क्या हाम्रा स्थानीय चिजहरू छन् हुन त अहिले पछिल्लो क्रममा विकासले विनाश पनि ल्याउँछ भन्छ ममता म्याम होइन अब पछिल्लो क्रममा अहिले बाटो जहाँ पनि पुगेको छ हिजो हामी त्यहाँ जाँदाखेरि मकै र भटमास मही खान पाउँथ्यौं गाउँलेहरूको घरमा खाजा अहिले चाउचो उमालेर चाहिँ खान पाइराखेका छौँ विकासले विनाश पनि ल्याउँछ तर पछिल्लो क्रममा यहाँले चाहिँ यो उत्सव गरिरहँदाखेरि ती स्थानीयवासीलाई कतिको समावेश गर्नु भएको छ त
1: हामीले चाहिँ स्थानीयवासीहरूलाई हजुरहरूको त्यहाँको चाहिँ स्थानीय खाना होइन स्थानीय त्यहाँका चाहिँ जस्तै डोका डाला गुन्द्री नाम्ला भन्ने हुन्छ नि त त्यो सबै चाहिँ त्यहाँ स्टलहरू राखेर तपाईँहरूले बेच्न सक्नुहुन्छ त्यो हामीले प्रचार गरिराखेका छौँ र अनि अब गाउँका चाहिँ कतिपय अब अर्ग्यानिक चिजहरू छन् त्यो सबै त्यो बाह्रैघाटको पहिला अलिअलि चाहिँ चोकमा त्यहाँ लाग्थ्यो मेला अहिले चाहिँ हामीले व्यवस्थित तरिकाले भित्र नै स्टल राखेर तपाईँहरूले एकदम राम्रो तरिकाले गर्नुहोस् व्यवस्थित तरिकाले गर्नुहोस् अब हरेक कुराको परिवर्तन छ होइन हामीले पनि परिवर्तन राम्रोसँग महिला पर्यटन व्यवसाय मञ्चले चाहिँ परिवर्तन ल्याऊ न अलपत्र छरिएका बिजनेसलाई मात्रै हामीले त्यो लेक साइडमा त्यो नदेखाउँ पर्यटकहरूलाई नदेखाउँ हामीले चाहिँ व्यवस्थित तरिकाले गरौँ त्यो त्यो सोचले चाहिँ हामीले 14 स्टल राखेर सबै ग्रामीण क्षेत्रका अब कति छन् नि त धेरै कुराहरू खाद्यान्न होइन अब भेजिटेबल तरकारीहरूदेखिन्ट लिएर हजुरका चाहिँ अब ती बुनेका ह्यान्डिक्राफ्टका सामानहरूदेखिन्ट लिएर सबै चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ भनेर हामीले चाहिँ भनिराखेका छौँ।
0: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामीले कुराकानी गरिराखेका छौं दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव 2083 यो पहिलोचोटि पोखरामा हुँदैछ कोजागत पूर्णिमाको दिनमा बाराई घाटमा। तपाईँ यो दिनमा या चाहिँ पोखरामा तपाईँ दशैं मनाउन या चाहिँ यो उत्सव मनाउन तपाईँ आउँदै हुनुहुन्छ भने अझ विशेष गरी यो कोजागत पूर्णिमाको दिनसम्म चाहिँ तपाईँ रोकिनै पर्छ किनभने एउटा छुट्टै खालको फरकता खालको एउटा मौलिकता दिने होइन हाम्रा स्थानीय खानपानका कुराहरू स्थानीय चीजबीजका कुराहरूलाई पनि त्यहाँ जोड्ने प्रयास छ त्यो तपाईँले नजिकबाट चाहिँ निहाल्न सक्नुहुन्छ। हामी अरू कुराकानी गर्छौं अहिलेको लागि छोटो व्यापारिक विश्राम।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ष पेंट ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ष पेंट।
4: घर को स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो परिवारको रमाइलो हरेक खुसीमा साथ उसको। For a complete home.
5: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला।
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न।
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि।
7: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने

0: मात्रा बजारमा उपलब्ध छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित गर्दै, Insuring Future.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म.
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871.
3: 93.4 रंग बहार, रंग बहार.
4: वर्ष संगे उपहारे उपहार. बम्पर मा यामाहा रेजियर.
3: वर्ष पेंसे घर रंगा उन्हों स्रा. लकी ड्रा मार्फत यामाहा.

0: ओके रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। बर्जर प्रिन्ट्सद्वारा प्रायोजित कार्यक्रम गुड मर्निङ पोखरामा आज हामीले एकजना गेस्टसँग कुराकानी गरिराखेका छौं। यो चाडपर्व नेपालीहरूको महान चाड बडा दशैंको यो अवसरमा चाहिँ पोखरामा पर्यटन महिला व्यवसायीहरू अर्थात ओटेफले चाहिँ एउटा नयाँ कार्यक्रम नयाँ उत्सव नयाँ महोत्सव गर्दैछ। कोजागत पूर्णिमाको दिनमा बाराईघाटमा हामीले यसै विषयसँग कुराकानी गरिराखेका छौं। अब नेपालीहरूको महान चाड बडा दशैंको यो उल्लासमा नेपाली मौलिक कला संस्कृति संरक्षण र पोखराको पर्यटन प्रवर्धनमा जोड्दै आयोजना हुन लागेको यो दशैं महोत्सवको बारेमा हामी फेरि पनि कुराकानीलाई अगाडि जोड्छौं। हामीसँग ओटेफका अध्यक्ष ममता नेउपानेजी हुनुहुन्छ। यहाँलाई फेरि पनि कार्यक्रममा स्वागत छ ममताजी।
1: धन्यवाद।
0: यहाँले चाहिँ यो कार्यक्रम भव्य तरिकाले चाहिँ गर्ने भनेर चाहिँ भनिसक्नु भएको छ। त्यो एउटा एक्सर्साइज पनि यहाँले चाहिँ केही समय अगाडिबाट गरिसक्नु भएको छ होइन। अब दशैंको दिन जुन खालको एउटा महोत्सवमा अर्थात एउटा महत्व हुन्छ नि टिका र जमाराको कि त्यो चाहिँ यहाँले पूर्णिमाको दिनमा पनि त्यही महत्व कायम हुन्छ है भनेर चाहिँ भन्नुभएको छ। त्यो दिनमा पनि यहाँले चाहिँ आउने पर्यटकहरूको लागि आउने व्यक्तिहरूलाई चाहिँ टिका र जमरा लगाइदिने भन्नुभएको छ। अब यो टिका र जमरा भनेपछि हामी चाहिँ कस्तो हुन्छौँ भने तिहारमा चाहिँ भाइ पूजा भन्छौँ, दसैँमा चाहिँ ठुला बडाबाट चाहिँ आशीर्वाद लिनुपर्छ भनेर भन्छ। कसरी टिका जमरा ग्रहण गर्ने विषयमा चाहिँ कसरी यहाँले चाहिँ तयारी गर्नुभएको छ?
1: धन्यवाद। हामीले चाहिँ यो टिका जमरा चाहिँ पर्यटकहरूलाई चाहिँ हामीले लगाइदिने वृद्ध बुवामा हाम्रो चाहिँ जुन लेक साइडमा दुई तिनवटा आमा बुवा हुनुहुन्छ, 100+ बुवा आमा हुनुहुन्छ। उहाँहरूले उहाँहरूलाई ल्याएर आफूभन्दा ठुलो मान्छेलाई ल्याएर चाहिँ हामीले सुरुवात गर्नेछौँ र पर्यटकहरूलाई चाहिँ टिका जमरा लगाएर होइन अनि थोरै दक्षिणा पनि दिने र हामीले चाहिँ यो यो जुन पूर्णिमाको दिन त जमरा सेलाउने दिन हो तर पनि हामीले चाहिँ यो दिन के हो त नि भनेर चाहिँ पुरै इङ्ग्लिसमा लेखेर उहाँहरूलाई चाहिँ दिन्छौँ कि हामी
0: आउने विदेशी पर्यटकहरूको लागि पनि यो दिन किन महत्व छ किन विशेष छ भनेर चाहिँ यहाँले चाहिँ त्यसरी चाहिँ व्याख्या गरिदिनु भएको छ। अनि भन्नुभयो 100+ होइन आमा बुबाहरू हुनुहुन्छ, कस्तो राम्रो कि उहाँहरूबाट चाहिँ आशीर्वाद थाप्नु भनेको चाहिँ साक्षात भगवानबाट चाहिँ आशीर्वाद थापाएर जस्तै होइन हो। उहाँहरूको हातबाट चाहिँ टिका जमरा ग्रहण गर्नको लागि चाहिँ पक्कै पनि धेरै आउनुहुन्छ, धेरैजना आउनुहुन्छ जस्तो लाग्छ। अब यो अहिले जुन खालको कार्यक्रम गर्ने एउटा जमर्कोमा आउनुहुन्छ, सबै कुरा अलिकति पैसाकै कुरा आउँछ कि?
1: हजुर हजुर।
0: पैसा बिना कुनै कामहरू पनि सफल हुँदैन। अब अहिले चाहिँ यो कार्यक्रम पहिलोचोटि गर्दै हुनुहुन्छ, कसरी गर्दै हुनुहुन्छ, स्रोत के हो, कति खर्च लाग्छ, यहाँले चाहिँ त्यो आर्थिक भार कसरी थेग्नु भएको छ?
1: हामीले चाहिँ आर्थिक भार चाहिँ हामीले सुरुमा त हामीलाई पर्यटन बोर्ड अनि महानगरपालिकाले हामीलाई थोरै थोरै बजेट दिनुभएको छ, त्यहाँबाट सुरुवात गऱ्यौँ। र अहिले चाहिँ हाम्रो टाइटल स्पोन्सर भनेर चाहिँ गृहलक्ष्मी ग्यासले चाहिँ टाइटल स्पोन्सर भनेर हामीलाई दिनुभएको छ। त्यहाँबाट पनि अलिकति हामीलाई थप ऊर्जा आएको छ के। अनि त्यसपछि अब हामीले अब विभिन्न संघ संस्थाबाट विभिन्न होटलहरूबाट होइन अब अवश्य नै सहयोग गर्नुहुन्छ जस्तो लाग्छ। अनि हामीले आफ्नै संस्थाको साथीहरूसँग पनि सहयोग उठाएर त्यसरी सञ्चालन गर्दैछौँ।
0: अनुमानित खर्च चाहिँ कति लाग्छ?
1: हाम्रो चाहिँ अनुमानित खर्च चाहिँ हामीले 18-20 त्यतिले पुर्याउँ भन्ने हाम्रो सोच छ। अब थाहा छैन, पहिलोपटक गर्न लाग्छ, पुग्छ कि पुग्दैन त्यो सोच्नै सकेका छैन क्या। सकेसम्म पुग्दियोस् भन्ने चाहिँ हाम्रो इच्छा हो। अब 18-20 लाखमा चाहिँ हाम्रो यो कार्यक्रमलाई हामीले सफल त्यति भयो भने हामीले सफल पार्न सक्छौँ भन्ने हाम्रो अनुमान छ। अब हेरौँ।
0: यो यहाँले चाहिँ निरन्तरता हामी दिन्छौँ भनेर चाहिँ भन्नुभएको छ, एउटा हाम्रो चाहिँ सिग्नेचर कार्यक्रम नै हो भनेर भन्नुभएको छ। पहिलोचोटिको कार्यक्रम सफलतापूर्ण चाहिँ तपाईँहरूले चाहिँ होइन पूरा गर्नुहोला हाम्रो पनि शुभकामना रहेको छ। हामी संचार क्षेत्रबाट पनि यहाँहरूलाई साथ र सहयोग छ होइन। अब यो अब आगामी दिनमा चाहिँ लैजानका लागि कतिको उत्साही हुनुहुन्छ त तपाईँहरू?
1: होइन, हामीले लान्छौँ आगामी दिनमा चाहिँ हामीले यसलाई यसलाई चाहिँ अझै अब हामीलाई आशा छ, हामीलाई चाहिँ नगर महानगरपालिका पर्यटन बोर्डले अलि योलाई त हामीले थप्नुपर्छ है बजेट भनेर थप्नु होला होइन अनि अझै हामी अब यो पहिलो हो हामी दोस्रो गर्दाखेरि अझै पहिल्यै पूर्व तयारी गरेर अझै पूर्व तयारी गरेर हामीले यो गरेर यो स्पोन्सर यसरी गरौँ है यसरी चाहिँ जाउँ हामी त्यहाँ भनेर हामीले होमवर्क गरेर है हामीले चाहिँ कार्यलाई चाहिँ अगाडि बढाउनेछौँ र हामीले निरन्तरता दिन्छौँ हामीले एकदमै
0: पोखरा पर्यटनसँग जोडिएको या चाहिँ प्राकृतिकसँग मात्रै जोडिएको शहर चाहिँ होइन पोखरा भनेको चाहिँ गला र कलासँग पनि जोडिएको शहर हो अब पोखरामा साहित्यिक क्षेत्रका व्यक्तित्वहरू धरोहरहरू यहीँ हुनुहुन्छ होइन अग्रज गायकहरू यहीँ हुनुहुन्छ होइन सर्जकहरू यहीँ हुनुहुन्छ ती चीजहरूलाई होइन कसरी समावेश गर्नुभएको छ सांगीतिक माहौल के छ होइन अनि भनौँ न अब अघि पनि भनिहाले कला र गलाको एउटा शहर पनि हो पोखरा स्थानीय एउटा चाहिँ होइन कलाकारहरूलाई चाहिँ कसरी समेट्नु भएको छ
1: हामीले चाहिँ यो हाम्रो जीवन दाहाल उहाँलाई चाहिँ हामीले समेटेछौँ उहाँले चाहिँ अब यहाँको स्थानीय कलाकारहरू ल्याएर चाहिँ कार्यक्रम गर्ने चाहिँ हामी सोचमा छौँ र त्यहाँ हुने त्यहाँ चाहिँ अब मालसिरी धुन दिनभरि लाइभ मान्छेले धुन बस्छ अनि हजुरको चाहिँ अब वेलकममा नि हाम्रो साङ्गीतिकहरू अब डान्सहरू त्यो गर्छौँ र अनि दोहोरी कलाकारहरू हामीले चाहिँ बोलाएका छौँ के उहाँहरूले चाहिँ अझै अझै त्यो उत्सव के त्यो दसैँ महोत्सवलाई अझै उत्सव तरिकाले उहाँहरूले चाहिँ दसैँका कल्चरका गानाहरू गाएर चाहिँ अगाडि बढाउनुहुनेछ र हामीले फेरि हामीले सुरुमा त हामीले चाहिँ यो खरे चोकबाट बाजा गाजा साथ
0: भनिसकेपछि यहाँले चाहिँ झाँकी पनि स्थानीय एउटा विभिन्न जनजाति अर्थात जातहरूलाई पनि सांस्कृतिक झाँकीको लागि चाहिँ आभार गर्नुभएको छ
1: हामीले चाहिँ अब यो खरे चोकबाट बारेघाटसम्म बाजा गाजाका साथ आमा समूह होइन त्यहाँका हाम्रो आमा समूहहरूको धेरै छौँ नि त हामी त्यहाँ भैरवमा आमा समूहहरू हुनुहुन्छ ऱ्याली ल्याएर अनि झाँकी ल्याएर भजनहरू होइन अनि यो उसको चाहिँ हाम्रो चाहिँ शिव पार्वतीको भजन
0: सबै कुरा चाहिँ
1: एकदम एकदम हामीले पञ्चकन्याहरूलाई अगाडि ल्याएर राखेर त्यसरी नै उद्घाटन त्यसरी नै ल्याएर चाहिँ अगाडि बढाउनेछौँ पञ्चकन्यालाई अगाडि राख्ने अनि पञ्चे बाजा बजाउने अनि हाम्रो चाहिँ शिव पार्वतीको भजन गाउँदै अनि झाँकी आमा समूहको झाँकी त्यसरी अनि विभिन्न सङ्घ संस्थाहरू सबै सङ्घ संस्थाहरूलाई चाहिँ आह्वान गरेर सबैजनालाई चाहिँ त्यहाँ आह्वान गरेर धेरैभन्दा धेरै ठुलोभन्दा ठुलो ऱ्याली होइन त्यो गर्दै हामी चाहिँ त्यहाँ बारेघाटमा आउनेछौँ अनि उद्घाटन गर्नेछौँ कार्यक्रमलाई
0: एकदम यहाँले चाहिँ त्यो खालको एउटा चाहिँ खाका कोर्नु भएको छ पोखरामा भनौँ न धेरै जात जातिहरू छन् उहाँहरूका आफ्नै मौलिकता आफ्नै संस्कृतिहरू छन् उहाँहरूलाई पनि जोड्ने जमर्को गरिरहनु भएको छ एकदम राम्रो काम होइन अब अर्को कुरा चाहिँ के छ भने तपाईँहरू काम गरिरहँदाखेरि अघि भनिसक्नु भएको छ हामीलाई पोखरा महानगरपालिकाको सहयोग छ स्थानीय व्यवसायीहरूको पनि यहाँले चाहिँ सहयोग छ भनेर भन्नुभएको छ पर्यटन बोर्ड त छँदै नै छ होइन र अब लेक साइडमा संघ संस्थाहरू पनि छन् क्या धेरै पर्यटनसँग जोडिएका संघ संस्थाहरू छन् ती संघ संस्थाहरू तपाईँहरूका कार्यक्रम गरिरहँदाखेरि कतिको मेरुदण्ड भएर चाहिँ उभिएका छन् किनभने हिजो ती संघ संस्थाले गर्दा तपाईँहरू एउटा बलियो खम्बाको रूपमा चाहिँ उभिनु भएको थियो तपाईँहरूको संस्था अब उहाँहरू तपाईँहरूको लागि चाहिँ कतिको बलियो भएर उभिनु भएको छ कतिको एउटा चाहिँ होइन समन्वय पाउनु भएको छ त
1: हामीले चाहिँ एकदमै राम्रो समन्वय पाएछौँ पर्यटन परिषद होइन अनि त्यहाँ चाहिँ अब पर्यटन परिषदसँग आबद्ध र अनि त्यहाँ चाहिँ पर्यटन परिषदसँग नभएको संस्थाहरू पनि छन् क्या अलिकति उहाँहरू सबैलाई हामीले चाहिँ राख्यौँ होइन राखेर मिटिङ पनि गऱ्यौँ र उहाँहरूले होइन दिनुहुन्छ साथ सहयोग एकदमै छ हाम्रो लेकसाइडमा चाहिँ यो पर्यटन परिषद ल होइन सङ्घ संस्थाहरू चाहिँ एकदम एकजुट छौँ के एकदमै एकजुट भएर ल यो गर्नुपर्छ है एक्लै गरेको कार्यक्रम अर्कोले चाहिँ सहयोग गरेर यसलाई चाहिँ एकदमै राम्रो गर्नुपर्छ भन्ने चाहिँ त्यो धारणा चाहिँ एकदम छ के अहिले यो नितान्त महिला दिदीबहिनीको यो ओटेकको मात्रै नभएर यो त समग्र पर्यटन व्यवसायको कार्यक्रम हो नि त त्यही भएर अवश्य नै यो चाहिँ सफल पारिन्छ र उहाँहरूले चाहिँ एकदमै राम्रोसँग हामीलाई चाहिँ सपोर्ट गर्नुहुनेछ
0: पक्कै पनि अब यो स्थानीय बासीका कुराहरू पनि आउँछन् होइन पोखरामा यो कार्यक्रम हुँदैछ अरे यस्तो खालको कार्यक्रम हुँदैछ अरे भनेर चाहिँ स्थानीय बासीहरू चाहिँ कतिको एउटा चाहिँ खुसियाली कतिको तपाईँहरूको साथ कतिको पाउनु भएको छ त?
1: स्थानीय वासीहरू पनि एकदमै खुसी हुनुभएको छ. हिजो यो हाम्रो परापूर्व कालमा हामीले चाहिँ यहाँ नवदुर्गामा चाहिँ होइन मेलाहरू महोत्सवहरू यहाँ गर्थ्यौँ, अहिले फेरि गइरहेको छ. पूर्णिमाको दिन पनि यहाँ हुन्छ तर अत्र छत्र हुन्छ. त्यो नभइकन अव्यवस्थित तरिकाले ओटिफले यो कार्यक्रम गर्न लागेको भने एकदम जोसँग पनि कि समन्वय गर्न कुरा गरे, ओहो यो त एकदम राम्रो, यसलाई चाहिँ निरन्तरता दिनुपर्छ, हामी सहयोग गर्छौँ भन्नुभएको छ उहाँहरूले. एकदम उत्साह चाहिँ छ एकदम.
0: यो खालको चाहिँ जुन खालको महोत्सवहरू पोखरामा हुन्छ नि, विशेष गरी लेक साइडमा या चाहिँ लेक साइडका अर्थात व्यवसायीहरूले गर्ने कार्यक्रमहरू जो विदेशबाट पनि यही कार्यक्रमको लागि भनेर चाहिँ क्यालेन्डरमा चिन्ह लगाएर राख्नुहुन्छ कि, त्यो भनेको एउटा रूपाई महोत्सव हो. त्यसपछि हाम्रो अब अरू फेस्टिभलहरू छन् होइन, अङ्ग्रेजी नयाँ वर्षका कुराहरू पनि आउँछन्, नेपाली नयाँ वर्षका कुराहरू पनि क्यालेन्डरमा राखिराख्या हुन्छन् होइन. सँगसँगै भाइटिकाको लागि पनि क्यालेन्डरमा चाहिँ यो समयमा चाहिँ जानुपर्छ है भनेर चाहिँ आइराख्या हुन्छ नि. अब पोखरालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि होइन, पक्कै पनि यो तपाईँहरूले गर्नुभएको महोत्सव पनि ओहो यो दिनमा चाहिँ यस्तो खालको कार्यक्रम हुन्छ है भन्ने खालको एउटा क्यालेन्डरमा फेरि चिन्ह लगाउने अन्तर एउटा चाहिँ होइन आन्तरिक बाह्य पर्यटकहरूले चाहिँ त्यसरी चिन्ह लाउने त्यो अवस्था कायम गर्नका लागि यहाँहरूले चाहिँ के गर्नुभएको छ, के नयाँ दिन सक्नु भएको छ त्यो महोत्सवमा? किनभने महोत्सव भनिसकेपछि लेक साइडको सबै कुरा एउटै त हो भन्ने एउटा सन्देश होइन कि, फरकताको सन्देश के छ त? त्यहाँ गयो भने त यो पाइन्छ है, यो हुन्छ है भन्ने खालको.
1: हामीले त्यहाँ गएपछि यो कस्तो भने संस्कृत हाम्रो चाहिँ यो हाम्रो समाजको के अहिले अब दसैँ फेस्टिभल भनेको के हो, यो कसरी मनाउँदैछौँ, यो संस्कृत अब बच्चाहरूलाई चाहिँ भनौँ न, अब बच्चा कतिपय अघि पनि मैले कुरा राखिसकेँ, कतिलाई थाहा छैन नि त हो यो यो महोत्सवमा चाहिँ हामी गयौँ भने त हाम्रा बच्चाहरूले हाम्रा छोरा बुहारीले अथवा विदेशीहरूले पनि ओहो नेपालमा गएपछि यो यस्तो हुँदो रहेछ है, यो कल्चर यस्तो रहेछ है, कल्चर भनेको यस्तो रहेछ है भन्ने जुन छ नि त्यो चाहिँ अवश्य नै बनाउँछौँ कि हामीले. जस्तै अब मानसिरी धुन भयो होइन लाइभ, अनि तपाईँको चाहिँ अब यो अब लाइभ चाहिँ सेलरोटीहरू पकाएर अचार सेलरोटीहरू खानपिनको त्यो हुन्छ नि, अनि गीतहरू अनि पिङहरू हाम्रो चाहिँ विशेष गरी पिङहरू हुन्छन् क्या, त्यहाँ धेरै पिङहरू हुन्छन् होइन, तीन चार थरी पिङहरू हुन्छन्, पिङहरू खेल्न पाउने होइन. यो त यस्तो हो, यो हामीले बच्चामा गरेका थियौँ, अहिले त यस्तो फेरि पनि हाम्रा बच्चाहरूले सिक्ने भयो है, यो लोप भइरहेको थियो यस्तो कल्चरहरू, अब चाहिँ लोप नहुने भयो है भन्ने बनाऊ भन्ने सोच नै छ कि हाम्रो. अनि क्यालेन्डरमा टक्क लाएर यो जानै पर्छ है भन्ने चाहिँ हुन्छ जस्तो लाग्छ मलाई.
0: ओके, रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. हामी कुराकानीलाई जोड्ने नै छौ, अहिलेको लागि छोटो व्यापारिक विश्राम.
2: बम्पर उपहार जित्ने मौका पाउनुहोस्,
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ. बर्जर फेन्स.
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ. कन्ट्याक्ट 98513 55 928. विजिट www.landmarknepal.com. संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162,
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: के तपाई यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरा में लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98028-87-17 98028-87-17।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: रंग बहार रंग बहार
5: वर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
4: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वर्जर पेन्ट।
6: गुड मर्निङ पोखरा।
7: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
8: This program is brought to you by Berger Rang Bahar
5: Upahare Upahar
8: Lucky Drop Bumper Ma Yamaha Razor
4: Berger Fence।

0: तपाई सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा आज हामीले कुराकानी गरिराखेका छौं यो दशैंको बारेमा, अर्थात दशैंसँग एउटा महोत्सव र महोत्सवसँग पर्यटन, यी कुराहरूलाई चाहिँ हामीले जोडिरहेका छौं। दशैंमा चाहिँ यो कोजागत पूर्णिमामा हुने एउटा चाहिँ महोत्सव छ, त्यो महोत्सवको बारेमा हामीले कुराकानी गरिराखेका छौँ। महोत्सव आयोजना गर्ने संस्था छ महिला पर्यटन व्यवसायी ओटेफले यो कार्यक्रम गर्दैछ। आज हामी उहाँसँग कुराकानी गरिराखेका छौँ। ममता न्यौपानेजी हुनुहुन्छ ओटेफको अध्यक्षज्यू। ममताजी, फेरि पनि यहाँलाई कार्यक्रममा स्वागत छ। होइन, यहाँले चाहिँ धेरै गृह कार्य गरिसक्नु भएको छ, धेरै कामहरू गरिसक्नु भएको छ। होइन, अब अहिलेका अनुभवहरूले पनि पछिल्ला दिनहरूमा यहाँलाई काम गर्न चाहिँ अझै सहज बनाउने नै छ। पक्कै पनि हामी अब कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ। होइन, अब यो दशैं मनाउन घर फर्किने नेपालीहरू धेरै छन् क्या यति बेला। दशैं तिहार मनाउन विशेष गरी यो चाडपर्व नै कुरेर बस्ने धेरै नेपालीहरू छन्, जुन चाहिँ आफ्नो देशमा, आफ्नो क्षेत्रमा, या चाहिँ आफ्ना ठाउँहरूमा, आफ्ना गाउँहरूमा चाहिँ फर्किने अवस्था अहिले चाहिँ आएको छ। र सँगसँगै पोखरा घुम्न चाहने पर्यटकहरूलाई चाहिँ होइन, विशेष गरी तपाईँको के सन्देश छ, के भन्न चाहनुहुन्छ उहाँहरूलाई?
1: मैले चाहिँ पोखरा घुम्न आउने पर्यटकहरूलाई के सन्देश दिन चाहन्छु भने, अहिले हामीले यो महोत्सव गर्दैछौँ कोजागत पूर्णिमाको दिनमा बारेघाटमा, सम्पूर्ण पर्यटक दाजुभाइ दिदीबहिनी होइन, आन्तरिक बाह्य सबैलाई मैले के भन्न चाहन्छु भने नि, अब अहिलेको यो हाम्रो यो कार्यक्रमलाई पनि गर्दैछौँ र अब यहाँ पोखरामा चाहिँ फेवतालको दर्शन गर्ने, फेवतालमा सरी फेवतालमा बाह्रै मन्दिरको दर्शन गरेर अहिले भर्खरै नयाँ मन्दिर पनि बनिसकेका छ क्या, त्यहाँ दर्शन गर्ने र यता मनाउने, यता चाहिँ कोजागत पूर्णिमाको दिनमा रमाउने पनि के रमाउने, हामीले विभिन्न होइन कार्यक्रमहरू, विभिन्न चाहिँ सांस्कृतिक कार्यक्रमहरू गरेका छौँ, खानपिनदेखि लिएर सांस्कृतिक कार्यक्रमहरू सबै छन्। त्यो त्यो त्यसको लागि चाहिँ हजुरहरूले केही नभए दुई चार दिन चाहिँ छुट्याएर अगाडिबाटै आएर बस्ने र अब विभिन्न ठाउँमा चाहिँ अब जस्तै शिवजीको मन्दिर होइन, मन्दिरहरूमा नवदुर्गामा चाहिँ घुम्ने छ नि त, त्यो सबै बाह्रै मन्दिर, शिवजीको मन्दिर, अब विन्ध्यवासिनी टेम्पल होइन धेरै छ नि त, यो सबै मन्दिरहरूमा घुम्ने र अन्तिममा चाहिँ पूर्णिमाको दिनमा, कोजागत पूर्णिमाको दिनमा चाहिँ एकदमै बिहान दस बजेबाट बेलुका आठ बजे नौ बजेसम्म चाहिँ त्यहाँ रमाउने, म चाहिँ त्यसको लागि सन्देश दिन चाहन्छु सबैजनालाई।
0: र चाहिँ निमन्त्रणा पनि यहीँबाट पक्कै पनि दिनुहुन्छ। हामी हाम्रा श्रोताहरू हुनुहुन्छ जो हामीलाई सुनिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तपाईँको सन्देश के छ त?
1: अब उहाँहरूलाई सम्पूर्णलाई मैले यो आह्वान गर्न चाहन्छु, यो कोजागत पूर्णिमाको दिनमा यो समग्र ओटेफको मात्रै नभएर समग्र पोखरेलीको कार्यक्रम हो र सम्पूर्ण दाजुभाइ दिदीबहिनी पर्यटक सबैलाई चाहिँ मैले चुलै निम्तो भन्न चाहन्छु, चुलै निम्तो यो पूर्णिमाको दिनमा बिहान दस बजेबाट बेलुका आठ बजेसम्म यहाँ रमाउने, पिङ खेल्ने, कबड्डी खेल खेल्ने, अनि अब कलाकारहरूको गीतहरू होइन त्यो नाच्ने सुन्ने, खानेकुराहरू अब मौलिक नेपाली खानाहरू खाने र चाहिँ एकदम रमाउने र सम्पूर्ण आन्तरिक तथा बाह्य सम्पूर्ण र यहाँकै स्थानीय आमा समूहदेखि लिएर दाजुभाइ दिदीबहिनी आमा बाबा सबैलाई चाहिँ मैले सम्पूर्णलाई चाहिँ चुलै निम्तो भन्न चाहन्छु।
0: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। होइन, अब यहाँले आएर यति धेरै कुराहरू चाहिँ जानकारी दिनुभयो, धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु।
1: धन्यवाद।
0: रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। आज हामीले कुराकानी गर्यौं यो कोजागत पूर्णिमामा बाराईघाटमा हुने दशैं महोत्सवका बारेमा कुराकानी गर्यौं। ओटेफका अध्यक्ष हुनुहुन्थ्यो हामीसँग ममता न्यौपानेजी, उहाँले धेरै कुराहरू गरिसक्नु भएको छ। यहाँलाई पनि आह्वान गर्न चाहे कोजागत पूर्णिमाको दिनमा यहाँहरू बाराई मन्दिरमा गएर तपाईँ चाहिँ बाराईघाटमा रमाउन सक्नुहुन्छ। यो निमन्त्रणा तपाईँलाई दिँदै हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।
2: This program is brought to you by Berger Rang Bahar
3: Upaharai Upahar
2: Lucky Drop on Parma Yamaha Razor Berger Fans
4: Baje dekhi nati samma paina maile kunai khot tesaile bhane jasto gahana kinna jauhai rupa ko
5: Time check
6: यति बेला पूर्वाह्नको 10 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
9: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ

0: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
1: कफी रेडी।
2: वाव, थैंक यू। यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
1: आई लव द सेन्ट।
2: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
3: रंग बहार रंग बहार
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स,

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
3: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98-028-59-321-581-871
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-082-85-17-17 98-082-85-17-17
6: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
6: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते Insuring Future.
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु. त्यसैमा छोराछोरीको पनि त्यस्तै छ. कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त. त्यही गएर देखौ न.
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ. सम्पूर्ण उपचार सेवा एकै ठाउँमा. काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ. नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ.
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा. फोन 01-586-536, मोबाइल 98-560-0536.
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा.
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार. फोन 061-590-217-590-219.
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ.
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ.
7: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ.
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन.
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ.
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन. फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी.
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल.
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री. मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ. नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर. प्लास्टिक सर्जन डाक्टर पियुष गिरी. छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले. नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ. कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
11: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
11: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
11: ल त्यसो भए त बुक गरिहाल्नु, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
0: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98028-50701, 98028-50702।
12: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
13: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की, फोन 061-578-161, 578-162।

0: मगाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला
0: ज्ञान मसला
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ उसको। Hinstar for a complete home.

0: Bunnia. Extreme energy drink.
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंस ते घर रंग अनुहोस्ट्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनी घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
1: वर्जर पेंस
3: खुशीको यो पर्वमा मञ्च दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
4: फिस्टल आइबेव केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइवीएस विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
5: हो त
4: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आइवेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
6: सुवर्ण अवसर
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
6: उपचार हुने रोगहरू
7: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
6: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
8: फोन 061-590-162 590-163
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
10: नासर कति छ्याबा डिजाइन बे मारेगा न खिना नि खनि तोला खनाई विवा ना सर्वे रूपा कोट ज्योति सुनचाची दुकान महेन्द्र पुलारी टोला
11: ए नई श्याबा मार दुकान पो मोना नई पेशोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसेनारी बेल्ले छ्याबा पोपिम ओछे
10: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे बिजान गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
11: ए नई छाबा मार दुकान पो मोना नई पेशोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो

0: हतैरा न त खैमा भिलन चन्ने यामो
1: तोय मिल ती बिछ्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
0: हतैरा त तान नि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-006

0: toilet pony, yeah. Extreme energy drink.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
5: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 54834।

0: California. Extreme energy drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामी

0: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
0: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपीडी सेवा,
2: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
3: स्वस्थ आँखा स्वच्छ दृष्टि।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405 98-560-33-405 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी।
2: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342 433 640

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: 93.4
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 54 834।

0: फाइनली नेपाल पुग्यौं हामी.
1: That Nepal smells different.
0: It's home.
2: Wow.
0: बुवा डोगे
2: भाग्यमानी भाइ बाबा.
0: घरको रंग नयाँ हो र
2: तिमी यही हुँदा गरेको
0: 12 वर्ष एकदम नयाँ जस्तै छ. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ. बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ. बर्जर पेन्ट रंग रहिरहन्छ.

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9763-36-816।
2: यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रडक्ट खरिदमा पाउनुहुनेछ 30%सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ होस्को।
3: For a complete home.

0: slip on ya. Extreme energy drink.
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0927-29।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: फिस्टल आईवीएफ केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: Extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिप्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: here? Extreme energy drink.
1: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा आकस्मिक सेवा,
2: बहिरङ सेवाहरू, ओपीडी,
1: बाल रोग सेवा,
2: छाला रोग सेवा,
1: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
2: जनरल मेडिसिन तथा मधुमेह सेवा,
1: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
1: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
2: आईसीयू सेवा,
1: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
2: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
1: कृत्रिम अङ्ग सेवा,
2: 24 घण्टा फार्मेसी सेवा।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-76044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिना को तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा ढोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रंग नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रंग रहिरहन्छ।

0: अनिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो
1: मैदानमा आगो बाल्ने एनर्जी सफलताको मात्र एउटा रेसिपी छ।

0: प्राइम मोटर्स विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नंबर 0161-527-426-537-526।
1: खुशी को यो पर्व में मंच दंगई सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवार को उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
2: घरको स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस् अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक 0% ईएमआई र एक्सचेन्जको सुविधा शर्तहरू लागू हुनेछन् घरको हाँसो परिवारको रमाइलो हरेक खुसीमा साथ उसको Hymnstar for a complete home.

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित

0: California.
1: Extreme energy drink.
2: Pirta, pirta, 20% sama kya pirta.
3: Pehle pani chaha pani.
4: Cash pirta, linu bhai ta.
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

हो। खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ, अब बाझोपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चित

0: California. Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।

0: Funnier. Extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: 93.4 रेडियो अन्नपूर्ण 93.4।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Bunnia.
1: Extreme energy drink.
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9857992 77।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौ हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: What, doge?
5: Bhagya mani bhai baba.
3: Ghar ko rang naya ho ra?
5: Timi yahi huda gareko.
3: 12 barsa ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट्स, रङ रहिरहन्छ।

0: Bonilla. Extreme energy drink.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 0615901162

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: क्रिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आतिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-3686।

0: टी
1: फोन 061-578-648 572849।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: Insomnia, extreme energy drink.
1: घर को स्टार हिमस्टार यो दशैं तिहार आफ्नो घरलाई हिमस्टार को प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुशीमा साथ उसको। For a complete home.
2: Firta 20% sama cash firta.
3: Jaile pani jaha pani.
4: Cash firta linu bhaye ta?
5: Ensel pack kinnu bhaye ta? Jaile pani jaha pani pack kharid garnuhos ani 20% sama cash firta. Ensel app ma claim garnuhos. Ensel pack kinnu bhaye ta? Shartharu lagu hunechan. Ensel Nepal kai lagi.

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: 5, 6, 7, 8. So, baby.

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560977।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडीएम राख्ने समय।
5: 93.4
6: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: 93.4
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: Siphonia. Extreme energy drink.
1: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना
2: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैंसे पुल सम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
1: करेन्ट लगाएर माछा मार्न,
2: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
2: नदीको पानी प्रदूषित गर्न,
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
2: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
1: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: That Nepal smells different.
3: It's home.
5: Wow.
3: बुवा रोगे
5: भाग्य मानी भाइ बाबा,
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।

0: गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9856000536

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहारसँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434

0: Mania.
1: Extreme energy drink.
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
5: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-0056
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-07-29।

0: अनिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: 93.4 कस्यायो खौल पिउला कहाँ पाउला बाको बना। हेलो बा।
3: ओए कान्छा छोरा।
2: हजुर बा।
3: म तीर्थ व्रत हिने, यसपालि मक्सिरा बिहे गर्नुपर्छ, पैसा जम्मा गरेर राख है।
2: हुन्छ बा, हुन्छ ल। फोन गर्न पास होइन, पहिले पैसा सम्मा जम्मा गरेर राख्नु है भन्छ नि त बाले। खर्च त सन्दै पो लाग्छ त, सुन किन्न पर्यो 12 तोला, जन्ती लाउनु पर्यो, भोज खुवाउनु पर्यो, 14 लाख सकिँदैन सकिँदैन, बरु लपरिया गाडी उडाइन्छौ। ओ केटा, म त लपरिया गाडी उडाएर ल्याउने, त्यहाँ घर आउला भन्दै आएको।

0: ए बुढी माउ नरिसाउ क्या केटी लछिङकी छ
1: खुच्चे लछिङको अहिले मागेर बिहा गरेको भए ठूलो तिलरी पाइन्थ्यो नि
0: आउँछ कि आउँछ

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ECG तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
7: सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
3: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
6: फोन 0165901062,

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
2: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक।
6: यति बेला अपराह्नको 4 बजेको छ।
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: Dad, Nepal smells different.
3: It's home.
5: Wow.
3: बुआ डोगे
5: भाग्य मानी भाइ बाबा
3: घरको रङ नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ। बर्जर पेन्ट रङ रहिरहन्छ।
6: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
7: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैँसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
6: करेन्ट लगाएर माछा मार्न,
7: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
6: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
7: नदीको पानी प्रदूषित गर्न,
6: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न
7: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 कैद वा 5,000 जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
6: अनुरोध तनहु हाइड्रो पावर लिमिटेड।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा। फोन 061-588-115 98251-98190।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-27-29।

0: Siphonia. Extreme energy drink.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू

0: नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।

0: रेडियो अन्नपूर्णा 93.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162

0: Extreme energy drink.
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
2: इस 2083 साल को बड़ा दशैं तथा दीपावली को पावन अवसर में दिव्यनयन आँखा घर को असोज र कार्तिक दुई महीना भरी बम्पर अफर टिकट में 50% छूट चश्मा फ्रेम में 25% छूट र आँखा परीक्षण तथा शल्यक्रिया में 30% छूट
1: नेपाल को तिलगंगा आँखा अस्पताल र अमेरिका को मोराइन आई सेंटर बाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त करी 16 वर्ष को कार्यावधि में 80,000 बड़ी बिरामी को मोती बिंदु को शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चश्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-97-623-36-816
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
2: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक दशाईमा कथा बनिन्छ
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट।
4: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98560-00536।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट बैंक नजिक फोन 577-007-9763-36-16
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: Mania Extreme Energy Drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
3: रंग बहार, रंग बहार।
4: वर्ज संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433 4336

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-8-34।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
8: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
7: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-71।

0: Mania Extreme Energy Drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
2: खुशीको यो पर्वमा मन छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।
3: फिस्टेल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 5358 34।

0: Bunnia.
1: Extreme energy drink.
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
1: व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 मा दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 को भैँसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
0: करेन्ट लगाएर माछा मार्न,
1: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
0: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
1: नदीको पानी प्रदूषित गर्न,
0: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
1: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
0: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो बर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

मन छ दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856997272

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने छ।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा पसल केही व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै नपरेको मुख्यमन्त्री पाण्डेको गुनासो, अहिलेकी अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने उल्लेख। गण्डकीका 21 पालिकामा भइरहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा पोखरामा सुझाव संकलन, आफ्ना गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सहभागीको सुझाव। पोखरा 28 29 गते श्रद्धांजलि सभा गरिने, 1 बजेपछि वडा कार्यालय बन्द हुने। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात र ओडीआईमा रोहित कुमार पौडेलको 2500 रन पूरा। अब समाचार विस्तारमा सुन्नुहोस्। चाड पर्व नजिकैसँगै पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। म्याद गुज्रिएका सामान बिक्री वितरण हुने, उपभोग्य वस्तुमा बढ़ी मूल्य लिने तथा उपभोक्ता ठगिने गरेको गुनासो बढ़ेपछि महानगरले बजार अनुगमन शुरू गरेको हो। महानगरपालिकाले मंगलबार पोखराको बिरौटा, पृथ्वी चोक, सिद्धार्थ चोक, बसपार, साङ्ग्रिला चोक लगायत क्षेत्रमा संचालित मासु तथा माछा पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मंजुदेवी गुरूङको नेतृत्वमा अनुगमन गरिएको हो। महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख पवन पाण्डेका अनुसार दशैं तिहार जस्ता ठूला चाडपर्वमा माछा तथा मासुको खपत बढ़ने भएकोले मूल्य वृद्धि र गुणस्तरहीन वस्तुको बिक्री रोक्न अनुगमन गरिएको हो। अनुगमनका क्रममा पोखरा 9 बस पार्कमा संचालित कृष्ण फ्रेस हाउस, न्यू मीना गुरूङ फ्रेस हाउस, राजू फिस हाउस, समिट फ्रेस हाउस र मनोज फिस हाउसमा निरीक्षण गरिएको थियो। त्यस्तै पोखरा 17 स्थित साङ्ग्रिला चोकको यस सिटी मिटसप, केसी मिटसप र प्रवेश फ्रेस हाउस तथा पोखरा 8 का आतिश फ्रेस हाउस र दिप्सन फ्रेस हाउसमा पनि अनुगमन गरिएको थियो। पशु शाखा प्रमुख पाण्डेका अनुसार अधिकांश पसल दर्ता बिना सञ्चालनमा रहेको र सरसफाईमा ध्यान नदिएको पाइएको छ। दर्ता भएका केही पसलको नवीकरण नभएको, तौल गर्ने उपकरण नापतौलमा दर्ता नगरिएको तथा मासु र माछाको भण्डारणमा मापदण्ड पालना नभएको पनि भेटिएको उहाँले बताउनुभयो। कैफियत भेटिएका व्यवसायीलाई आवश्यक कागजातसहित महानगर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। अनुगमनका क्रममा विगतको तुलनामा केही पसल व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या रहेको पाण्डेले बताउनुभयो। केही पसलमा गुणस्तर सम्बन्धी कमजोरी देखिएकोले सचेत गराइएको र मासुलाई निर्धारित मापदण्ड अनुसार फ्रिजमा राख्न निर्देशन दिएको उहाँले जानकारी दिनुभएको छ। उपभोक्ताको गुनासोपछि अनुगमन गरेका हौं। महानगरको अनुगमन तिहारसम्म चलिरहन्छ पाण्डेले भन्नुभएको छ। उपभोग्य वस्तुमा ठगी नहोस् भनेर महानगर सचेत भएको हो। अनुगमनका क्रममा कैफियत देखिएका पसललाई सचेत गराइएको छ। फेरि अनुगमन गर्दा सुधार नभए जरिवाना गरिनेछ। अनुगमनका क्रममा राजु फिस हाउसले महानगरपालिकामा व्यवसाय नवीकरण नगरेको, तौल गर्ने उपकरण दर्ता नगरेको र बिक्री स्थल फोहोर राखिएको पाइएको थियो। उक्त पसललाई सरसफाई गरी 3 दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिएको छ। त्यस्तै समिट फ्रेस हाउसमा कुखुरा काट्ने स्थानमा नै जिउँदो कुखुरा राखिएको र सरसफाईको अवस्था कमजोर देखिएकाले सचेत गराइएको छ। मनोज फ्रिज हाउसमा तौल गर्ने उपकरण दर्ता नभएको, माछा काट्ने स्थान फोहोर रहेको र माछा फ्रिजमा नराखी बाहिर राखिएको पाइएको महानगर उद्योग शाखा अधिकृत कल्पना बरालले बताउनु भएको छ। आतिश फ्रेस हाउसमा तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु खुल्ला रूपमा बाहिर राखिएको भेटिएको थियो। न्यू मीना गुरूङ फ्रेस हाउसमा मासुमा रंग प्रयोग गरिएको, तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु कार्टुनमा राखिएको पाइएको थियो। उक्त पसललाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको महानगरले जनाएको छ। अनुगमनमा उपप्रमुख गुरूङ डाक्टर आशिष गौतम, गुणस्तर तथा नापतोल कार्यालयका रघुनाथ पौडेल, महानगरका पशु शाखा प्रमुख डाक्टर पवन पाण्डे, नवराज अधिकारी, सहकारी तथा उद्योग शाखाका लेखा अधिकृत राजु सुवेदी, पत्रकार धनबहादुर गुरूङ, विजय नेपाली लगायत सहभागी हुनुहुन्थ्यो। महानगरपालिकाले चाडपर्व अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँडमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने बताउनुभएको छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि शुरू भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उहाँले
परदेशका साझा समस्या समाधानको लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि परदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। संघीयता कार्यान्वयनका चुनौती, परदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँको गुनासो थियो। हालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आफूले संघीयता कार्यान्वयनका सन्दर्भमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो। संविधानले परदेशलाई दिएको अधिकार कार्यान्वयन नहुँदा र संघीय कानून तथा नीतिगत जटिलताको कारण परदेशले बनाएका कानून समेत कार्यान्वयन गर्न समस्या भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। परदेशले नागरिकको आवश्यकता र परदेशको सम्भावनालाई ध्यानमा राखेर कानून तथा नीति निर्माण गरे पनि संघीय कानूनसँग असामजस्य र अधिकारको अस्पष्टताको कारण कार्यान्वयनमा कठिनाई भइरहेको उहाँको भनाइ थियो। संविधानले दिएका अधिकार परदेशमा हस्तान्तरण गर्न, आवश्यक संघीय कानून निर्माण गर्न र वित्तीय संघीयतालाई प्रभावकारी बनाउन संघ सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले गण्डकी प्रदेशले घरेलु मदिराको ब्राण्डिङ र बजारीकरणलाई व्यवस्थित गर्न कानूनी व्यवस्था गरे पनि संघ सरकारको अन्तर्शुल्क सम्बन्धी कानूनी प्रावधानका कारण त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको विषय उठाउनुभयो। त्यस्तै औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेती सम्बन्धी कानून कार्यान्वयनमा संघीय कानूनी व्यवस्था बाधक बनेको उल्लेख गर्दै यसका लागि आवश्यक कानूनी सहजीकरण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। परदेशलाई आवश्यक अधिकार र स्रोत साधन उपलब्ध नगराउने तर अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिले संघीयताको मर्म अनुसार काम गर्न कठिन बनाएको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो। हातखुट्टा बान्ने अनि दौड़न सकेन भन्ने उहाँले भन्नुभएको छ। तीनवटै तहका सरकारको प्रशासनिक खर्च मध्ये सबैभन्दा कम परदेशको रहेको बताउँदै उहाँले तीनवटा सरकारहरूमध्ये परदेशले 5% भन्दा कम प्रशासनिक खर्च गर्ने गरेको उल्लेख गर्दै तथ्यमा भन्दा पनि भ्रमका आधारमा प्रश्न उठाउने प्रवृत्ति रहेको बताउनुभयो। यस्तो प्रवृत्तिलाई परदेशहरूले कामबाटै छिर्नुपर्ने उहाँको भनाइ थियो। परदेशलाई संविधान अनुसार अधिकार, स्रोत साधन र कानूनी आधार उपलब्ध गराउने हो भने नागरिकलाई सेवा प्रवाह गर्न र विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहज हुने उहाँले बताउनुभयो। यसअगाडि दोस्रो कार्यकालमा 2080 असार 15 गते गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको नेतृत्वमा पोखरामा पहिलो अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेको थियो। त्यसको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रिय समन्वय परिषदको बैठक समेत आयोजना गरिएको थियो। उक्त अवसरमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीकै उपस्थितिमा परदेशका समस्या, चुनौती र गुनासा प्रस्तुत गरेका थिए। पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले 17 बुधे साझापत्र तयार गरी तत्कालीन प्रधानमन्त्री समक्ष पेश गरेको थियो। त्यसै गरी 2080 पुष 13 गते बागमती प्रदेशको राजधानी हेटौँडामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले 9 बुधे साझापत्र तयार गरी संघ सरकार समक्ष प्रस्तुत गरेको थियो। यसअघिका बैठकले गरेका कुनै पनि निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले प्रदेश सरकारहरूका साझा समस्याबारे संघ सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। प्रदेश सरकारलाई संविधान प्रदत्त अधिकार, आवश्यक कानूनी आधार र पर्याप्त स्रोत साधन उपलब्ध गराउँदै तीनै तहका सरकारबीच समन्वय र सहकार्य प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिँदै मुख्यमन्त्री पाण्डेले संघीयताको मर्म अनुसार प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेको आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनु भएको छ। आफ्नो भनिएको विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनु भएको हो। सुनारले आज सामाजिक सञ्जाल फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथिका उठेका प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्नुभयो। आफूले कुनै अपराध गरेको प्रमाणित भए कानूनी प्रक्रिया स्वीकार गर्ने उहाँको भनाइ छ। सार्वजनिक गरिएको अडियो याईबाट बनाएको दावी गर्दै सुनारले आफूले प्रहरीभित्रको भ्रष्टाचार विरूद्ध आवाज उठाएकै कारण निरन्तर निशानामा परेको आरोप समेत लगाउनु भएको छ। यद्यपि अडियोको सत्यता र त्यसमा सुनिएको आवाजको आधिकारिक पुष्टि हुन बाँकी छ। राष्ट्रपतिले सुनारमाथि आन्तरिक छानबिन शुरू गर्दै अनुसन्धान टुंगोमा नपुग्दासम्म औपचारिक सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। यसै प्रकरणमा राष्ट्रपतिका केन्द्रीय अनुशासन आयोगले सुनारसँग 24 घण्टाभित्र स्पष्टीकरण मागेको छ। आयोगले स्पष्टीकरण प्राप्त भएपछि थप प्रक्रिया अघि बढ़ाउने जनाएको छ। सुनार बाँके निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्लातर्फ सहमहामन्त्रीमा रामहरी खतिवड़ा र अजय बाबु शिवागोटे निर्वाचित हुनुभएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खतिवड़ा 2919 र शिवागोटे 2172 मत प्राप्त गरेर सहमहामन्त्री निर्वाचित हुनुभएको हो। कांग्रेसका खुल्लाबाट दुईवटा सहमहामन्त्री निर्वाचन हुने व्यवस्था छ। खुल्लातर्फ सहमहामन्त्रीमा 9 जनाले प्रतिस्पर्धा गर्नुभएको थियो, जसमा डिल्लीराम सुवेदीले 1851, देवेन्द्र राज कणेलले 1382, राजीव ढुंगानाले 1241, विकास कोइरालाले 1149, अमृत कुमार अर्यालले 1039, रमेश प्रसाद भूषालले
821 र विमल राज छेत्रीले 282 मत प्राप्त गर्नुभएको छ। सहमहामन्त्रीको लागि 7045 मत खसेको थियो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालयले वृत्ति मार्ग निर्देशन कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ। आज पोखरामा आयोजित गोष्ठीमा कार्यक्रमको उपलब्धि, कार्यान्वयनको अनुभव तथा आगामी योजनाको विषयमा छलफल गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले वृत्ति मार्ग निर्देशन कार्यक्रम लैंगिक समावेशीकरण तथा सशक्तिकरणका दृष्टिले समेत उपयुक्त रहेको बताउनुभयो। प्रदेश र स्थानीय तहबीचको नमूना अभ्यासका रूपमा कार्यक्रम अघि बढ़ेको उल्लेख गर्दै उहाँले वृत्ति परामर्श सेवा तथा शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रमहरू फलदायी भएको बताउनुभयो। मन्त्रालयले वृत्ति मार्ग निर्देशन सेवा संचालन निर्देशिका 2083 जारी गरेको जानकारी दिँदै सचिव पौडेलले कार्यक्रमले विद्यार्थीलाई प्रमाणपत्र प्राप्तिका लागि मात्र नभई सिप सिक्दै श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्न सहयोग पुर्याउने बताउनुभयो। विद्यार्थीमा कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने भावना विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। नेपालमै विभिन्न क्षेत्रमा अवसर र सम्भावना रहेको बोध गराउँदै विद्यालय तहदेखि नै स्वरोजगारमुखी सोच, काम गर्ने बानी र सिप विकासमा जोड़ दिनुपर्ने उहाँले बताउनुभयो। यसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न र मुलुकको विकासमा योगदान पुर्याउन प्रेरित गर्ने उहाँको विश्वास थियो। कार्यक्रममा मन्त्रालयका उपसचिव विदुर हरिआचार्यले वृत्ति मार्ग निर्देशन निर्देशिका 2083का प्रावधान तथा कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो। गोष्ठीमा माछापुस्री गाउँपालिका, जैमिनी नगरपालिका तथा शुक्ला गण्डकी नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम र प्राप्त उपलब्धिबारे प्रस्तुति राखेका थिए। बाँकी स्थानीय तहमा भएका अभ्यास कार्यक्रम सञ्चालनका चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समेत सहभागीले छलफल गरेका थिए। मन्त्रालयका अनुसार गण्डकी प्रदेशका 10 जिल्लाका 21 स्थानीय तहमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र श्रम बजारको आवश्यकता अनुसार सिप तथा पेशा छनौट गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ। सहभागीले कार्यक्रम फलदायी भइरहेको बताएका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव संकलन गरेका छन्। प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाईमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत संगीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणको लागि सुझाव दिने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राख्नुभयो। अर्का प्राज्ञसभा सदस्य तथा ऱ्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने बताउनुभयो। प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष नाट्यकर्मी परिवर्तनले नीति निर्माणका तहमा आफूहरूले जोड़ दिने बताउनुभयो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता बताउनुभयो। सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक राम भक्त जोज्यू, पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापा, उपाध्यक्ष तेज केसी, जोजीज्यू म्युजिक सेन्टरका प्रबन्धक विनित जोज्यू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य दिलीप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला थुलाजन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की अर्जन, सचिव रूपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफले, त्रिवेणी संगीतालयका सुनिल बरालले विद्यालय तहमा संगीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टी सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्ने लगायत सुझाव दिनुभएको थियो। त्यसै गरी कमला श्रेष्ठ, दलबहादुर गुरूङ, असीम शेरचन, डबिन गुरूङ, निश्चल विमल, नेपाल हरिकानाबार, रामजी पौडेल लगायतले सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो। सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग सुझाव संकलनका लागि गरिएको पहलप्रति सहभागीहरूले धन्यवाद ज्ञापन पनि गरेका छन्। पोखरा महानगरपालिका 28 असोज 23 गते भएको विद्यालय बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजली सभा आयोजना गरिने भएको छ। सभाको कारण उक्त दिन दिउँसो 1 बजेपछि वडा कार्यालय बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते मंगलबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजली सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बालबालिका र स्थानीय अभिभावकप्रति श्रद्धांजली व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। असोज 23 गते कालिका इंग्लिस बोर्डिङ स्कूलको विद्यालय बस ओखलेको भीरमा दुर्घटना हुँदा 9 बालबालिका र 1 स्थानीय अभिभावक गरी 10 असामयिक निधन भएको थियो। दुर्घटनामा चालक, सहचालक र अन्य बालबालिका घाइते
समेत भएका थिए। वडा कार्यालयले मृतकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै दुर्घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिएको सूचनामा जनाइएको छ। श्रद्धांजलि सभामा नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत महानगर

0: दलाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581.

0: Lipponia Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 27 को तालचोकमा रहेको छत्र शक्ति सहकारी संस्थाको शेयर पूँजी 4 करोड़ नागेको छ। संस्थामा आर्थिक वर्ष 81-82 714 जना शेयर सदस्य रहेकोमा यस आर्थिक वर्ष 82-83 केही सदस्य वृद्धि भई शेयर पूँजी रकम 4,19,34,100 पुगेको हो। संस्थाको सम्पन्न 16 वार्षिक साधारण सभामा गत वर्षको तुलनामा संस्थाले चालू आर्थिक वर्षमा विभिन्न कोषमा रकम वृद्धि गरेर संस्थालाई आर्थिक रूपमा बलियो बनाउन सफल भएको जानकारी दिइएको थियो। कार्यक्रमको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले गर्नुभएको थियो। सरकारले पूर्वाधार विकासमा लगानी बढ़ाउन 1 खर्ब रूपियाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा संघ प्रदेश र पालिकाका साथै सरकारी संस्थान बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको लगानी समेट्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित कोषको जारी पूँजी 50 अर्ब र चुक्ता पूँजी 20 अर्ब रूपियाँ हुनेछ। कोषमा नेपाल सरकारको 40%, प्रदेश सरकारको 5%, महानगरपालिका उपमहानगरपालिका तथा नगरपालिकाको 15% र गाउँपालिकाको 10% लगानी रहने प्रस्ताव छ। त्यस्तै सरकारी निगम कोष संस्थान बैंक तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको 15% र निजी क्षेत्रको बैंक तथा वित्तीय संस्थाको 15% शेयर हिस्सा रहने मसौदामा उल्लेख छ। पूर्वाधार विकासको लागि आवश्यक ठूलो लगानी जुटाउन सरकारी बजेटमा मात्रै निर्भर रहनुपर्ने अवस्था कम गर्ने उद्देश्यले कोष स्थापना गर्न लागि हो। फ्रान्सका संयुक्त सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणका कारण सुपर मार्केटका फ्रिज र फ्रिजहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेशन युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। कोअपरेटिभ युका प्रमुख कार्यकारीले आफ्ना धेरैजसो सुपर मार्केटहरू अत्यन्त गम्भीर र अभूतपूर्व आक्रमणको चपेटमा परेको बताउनु भएको छ। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशानामा परेका थिए। यसै इन्टरमार्से र यसको नेटो ब्रान्डका 180 वटा पसल प्रभावित भए। साथै साइबर आक्रमणबाट जोगाउन अरू 100 वटा पसलको इन्टरनेट सम्पर्क तत्काल विच्छेद गरिएको छ। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ यूका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ यूका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनु भएको छ। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्र 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरिद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटको आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताउनु भएको छ। यूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्स लगायतका देशले तरलीकृत प्राकृतिक ग्यास एलएनजी आयात गरिरहेका छन्। स्लोभाकिया र हंगेरीले पाइपलाइनबाट आउने रूसी तेल खरिदमा छूट पाएका छन्। भारत र टर्की जस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रूसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन। यी देश र चीनले सन् 2022 रूसी कच्चा तेलको खरिद बढ़ाएका छन्। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाए। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले 7 विकेटको लागि 83 रनको साझेदारी गरेका थिए। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए। यसअगाडि अल अमित रात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै अर्जुन कुमारले 40 तथा ईशान पाण्डे र बसीर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान 2-2 विकेट लिए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले अस्ति आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। यससँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालको लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ।
नेपाली राष्ट्रिय टोलीका मध्यम क्रमका ब्याटर रोहित कुमार पौडेलले एक दिवसीय क्रिकेट ओडीआईमा 2500 रन पूरा गर्नुभएको छ। अल इमिरेट्स क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत ओमान विरूद्धको आजको खेलमा 61 रन बनाउँदै उहाँले उक्त कोषढुङ्गा पूरा गर्नुभएको हो। 67 बल खेल्नुभएका उहाँले 3 चौका र 4 छक्का प्रहार गर्नुभएको थियो। रोहित ओडीआईका सर्वाधिक रनकर्ता हुनुहुन्छ। उहाँले 87 इनिङ्समा 3 शतक र 13 अर्धशतकसहित 2518 रन बनाउनु भएको छ। उहाँ ओडीआईमा सर्वाधिक शतक प्रहार गर्ने नेपाली खेलाड़ी समेत हुनुहुन्छ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा पसल केही व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। परदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिले नपरेको मुख्यमन्त्री पाण्डेको गुनासो, अहिलेकी अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने उल्लेख। गण्डकीका 21 पालिकामा भइरहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा पोखरामा सुझाव संकलन, आफ्ना गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सहभागीको सुझाव। पोखरा 28मा 29 गते श्रद्धांजलि सभा गरिने, 1 बजेपछि वडा कार्यालय बन्द हुने। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात र ओडीआईमा रोहित कुमार पौडेलको 2500 रन पूरा। अवस्था साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

घरको स्टार हिमस्टार। यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो, हरेक खुसीमा साथ होस्को। Hymnstar for a complete home.

0: extreme energy drink.
1: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: अनिमा रिलायंस लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फाइनली नेपाल पुग्यौं हामी।
4: डैड, नेपाल स्मेल्स डिफरेंट।
3: इट्स होम।
5: वाव।
3: बुवा, डोगे।
5: भाग्य मानी भाइ बाबा,
3: घरको रंग नयाँ हो र
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेद कोट लङ लाई, यसको फ्यू र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
6: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
7: फोन 061-572-648-572-849।
9: हेलो,
10: हजुर नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
12: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
12: साँच्चै हो र?
1: ए बाबा हो,
13: उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
14: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
15: दिव्य नयन आँखा घर क्लिनिक प्राली
16: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
15: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भागवटनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-36-36-816।
17: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
16: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
16: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
15: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
16: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2-77।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानु पर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082, 9461-48082।
7: फाइनली नेपाल पुग्यौं हामी।
8: डैड, नेपाल स्मेल्स डिफरेंट।
7: इट्स होम।
9: वाह।
7: बुआ, डोगे।
9: बाकी हमारी भाई बाबा।
7: घर को रंग नया हो रहा।
9: तुम्हें यही हुँदा गए।
7: 12 वर्ष एकदम नया जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेद कोट लङ लाइफ, यसको फ्लियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-5275-426-527-526।

0: Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: Well Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
7: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
6: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
7: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
6: 24 घण्टा इमर्जेन्सी सेवा
7: सम्पूर्ण ओपिडी सेवा
6: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
7: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
6: रेटिना सम्बन्धी जाँच एवं उपचार
7: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
6: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
7: आँखा छर्केको सिधा पार्ने सर्जरी
6: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
7: लेजर सर्जरी सम्बन्धी सेवा
6: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
7: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पित आइरहेको उपचार तथा सर्जरी
6: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
7: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
6: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
7: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
8: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
6: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
7: स्वस्थ आँखा स्वच्छ दृष्टि
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापनदाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक,
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: भेट्यौं, हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: फाइनली नेपाल पुग्यौं हामी।
5: Dad, Nepal smells different.
4: It's home.
6: Wow.
4: बुवा डोगे
6: भाग्य मानी भाइ बाबा,
4: घरको रङ नयाँ हो र?
6: तिमी यही हुँदा गरेको
4: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर वेदरकोट लङ लाई, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रङ रहिरहन्छ।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू,
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
9: फोन 061-590-162, 590-163।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 01-5888-115 98251-98190।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 01-5533-123 98-028-50-701 98-028-50-702।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 01-5591-728, मोबाइल 98-560-0927-29।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन कर संपर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025717 98025717।

0: Extreme energy drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
10: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा
9: शैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिक

0: that Nepal smells different.
1: It's home.
0: Wow.
1: What, Doge?
2: Bhagya mani bhai baba.
1: Ghar ko rang naya ho ra?
2: Timi yahi huda gareko.
1: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
2: हेलो,
3: हजुर, नमस्कार।
2: हेलो,
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो, हेलो, हेलो, अलि ठूलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली,
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
7: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9736-36-816।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी, राहतकारी हेरचाह।

0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9855-9927।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9850631412 9864677887
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टेल हस्पिटलमा खुलेको फ्रिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। फ्रिस्टेल आइबेव केन्द्र, फ्रिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: Finally, Nepal puyom hamie.
1: Dad, Nepal smells different.
2: It's home.
3: Wow.
0: Bua, doge.
3: Bhagya mani bhai baba.
2: Ghar ko rang naya ho ra.
3: Timi yahi huda gareko.
0: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रंग रहिरहन्छ। बर्जर वेदरकोट लङ लाइफ, यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्जर पेन्ट, रंग रहिरहन्छ।
4: सुवर्ण अवसर।
5: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
1: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क छ नि त्यही भव्य पार्टी गरिन्छ
2: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
1: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
1: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
2: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापन दाताहरूमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिशफिल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिशफिल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
7: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
7: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा
8: फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: Finally, Nepal pugyau hami.
13: Dad, Nepal smells different.
12: It's home.
14: Wow.
12: Bua, doge.
14: Bhagya mani bhai baba.
12: Ghar ko rang naya ho ra?
14: Timi yahi huda gareko.
12: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर विथ कोट लङ लाइफ यसको फ्यु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ
15: हेलो
16: हजुर नमस्कार
0: हेलो
8: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
8: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
8: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
8: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजल सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
18: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 8 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: Finally, Nepal pugyau hami.
2: Dad, Nepal smells different.
1: It's home.
3: Wow.
1: Bua, doge.
3: Bhagya mani bhai baba.
1: Gharko rang naya ho ra?
3: Timi yahi huda gareko.
1: 12 barsha ekdam naya jastai cha. समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रङ रहिरहन्छ बर्जर विथ कोट लङ लाइफ यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रङ रहिरहन्छ
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
7: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-61-581-871
9: रेडियो अन्नपूर्ण 93.4
7: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू शुभेच्छुक शुभचिन्तक विज्ञापन दाताहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त

0: एक पाम तीन काम झंडू पाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।

शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9852355928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5685536, मोबाइल 98560056।
8: फाइनली नेपाल पुग्यौ हामी।
9: Dad, Nepal smells different.
8: It's home.
9: Wow.
8: बुवा डोगे
10: भाग्य मानी भाइ बाबा,
8: घरको रङ नयाँ हो र
10: तिमी यही हुँदा गरेको
8: 12 वर्ष एकदम नयाँ जस्तै छ। समय बदलिन्छ, जिन्दगी बदलिन्छ, तर माया र घरको रङ रहिरहन्छ। बर्जर विथ कोट लङ लाइफ, यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ, 12 वर्ष टिक्छ। बर्ज पेन्स, रंग रहिरहन्छ।
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885590574044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: extreme energy drink.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: नेपालीहरूको महान चाड बडा दशैं तथा दीपावलीको पावन अवसरमा हामी हाम्रा समस्त श्रोताहरू, शुभेच्छुक, शुभचिन्तक, विज्ञापनदाताहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: 93.4 OSR Digital, entertaining the nation.

0: अब तपाईँ रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
1: नेपालीको सुरक्षा चिन्ता, परराष्ट्र प्रवक्ता भन्छन्,
2: आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै अनिवार्य खालको यात्राहरू, अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभ मोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
1: अनि
3: हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपट्टि छ,
4: त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ? र
1: भोटे कोशी त्रिशुली बाढी पीड़ितका दशैं बारे एक सामग्री र निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने भारतको विपक्षी इण्डिया गठबन्धनको भनाई। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
5: शरद केसीबाट समाचार सुन्नुहोस्। बल्गेरियाको समुद्री तट नजिकै मालवाहक पानी जहाजमा भएको ड्रोन आक्रमणपछि 11 नाविक बेपत्ता भएका छन्। आक्रमणमा युक्रेनी स्वामित्वको एउटा पानी जहाज पनि परेको छ। आक्रमणपछि अन्य केहीलाई उद्धार गरिएको थियो। बीबीसीका निक थोर्प भन्छन्, दुईवटा मालवाहक पानी जहाजमाथि बिहान सबेरै कैयौं ड्रोन आक्रमण भएको थियो। बल्गेरियाका प्रधानमन्त्री रुमेन रादेफले ती आक्रमणहरूबाट रूसलाई फाइदा पुग्ने बताए। उनले रूसी राजदूतलाई त्यस मामिलामा सोधपूछका लागि बोलाएका छन्। ब्रिटेनको आन्तरिक सुरक्षा एजेन्सी MI5का प्रमुखले राज्यमाथिको सम्भावित खतराहरूको सामना गर्न शीतयुद्ध ताकाको भन्दा बढ़ी साधन स्रोत लगानी गरिरहनु परेको बताएका छन्। जोखिम सम्बन्धी आफ्नो वार्षिक मूल्यांकन भाषणमा केन मक्यालमले अहिले ब्रिटेनको निम्ति रूस सबैभन्दा खतरा रहेको बताए। उनले मस्को र अन्य विदेशी विरोधीहरूले ब्रिटिस समाजलाई विभाजित गर्न ध्रुवीकरण बढ़ाउने खालका एल्गोरिदमहरूको प्रयोग गरिरहेको चेतावनी दिएर प्राविधिक तथा सामाजिक दुवै तहमा सबल हुनुपर्नेमा जोड़ दिए। उनले ड्रोन लगायतका प्रविधिमा एआई को दुरूपयोग गर्न खोज्ने आतंकवादीहरूलाई MI5ले पक्राउ गरेको जनाउँदै एआई को मदतले विकसित नयाँ जैविक हतियार जस्ता नयाँ खतराहरूभन्दा एक कदम अघि रहनुपर्ने आवश्यकतातर्फ सचेत तुल्याए। भारतमा विपक्षी नेताले निर्वाचन आयोगका प्रमुखलाई राजीनामा दिन आग्रह गरेका छन्। कांग्रेस नेता राहुल गांधीले ककरो जनता पार्टी सहित सम्मिलित आन्दोलन जारी रहने बताए। विपक्षी नेताहरूलाई आज चियापानमा बोलाएका उनले संचारकर्मीहरूसँग कुरा गर्दै भने, लोकतन्त्रको रक्षाको निम्ति हाम्रो आन्दोलन जारी रहनेछ, अन्तत जनताको जीत हुनेछ। तर सत्तारूढ़ भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगको बचाव गरेका छन्। सरकारले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पूर्ण स्वायत्तता दिएको उनको भनाइ छ। साउदी अरब नेतृत्वको गठबन्धनका प्रवक्ताले रियादलाई निशाना बनाएर प्रहार गरिएको तीनवटा क्षेपास्त्र नष्ट गरिदिएको बताएका छन्। उनले यमनको राजधानी सनाको एउटा क्षेत्र खाली गर्न सर्वसाधारणको निम्ति चाँडै नै चेतावनी जारी गर्ने बताए। हुथी लड़ाकूहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा विशेष कार्यवाही गर्ने उनको भनाइ छ। यसअघि साउदी अरबले इरानको समर्थन प्राप्त हुथी विद्रोहीहरूले रियाद विमानस्थलमा गरेका तीनवटा घातक आक्रमण रोक्न आफ्नो हवाई प्रतिरक्षा प्रणाली कसरी विफल भयो भन्ने बारेमा अनुसन्धान शुरू गरेको बताएको थियो। र रुवाण्डाले 3 दशक भन्दा बढ़ी समयपछि अफ्रिकाको पहिलो फर्मुला 1 रेस आयोजना गर्न 10 वर्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। अफ्रिकन ग्राण्ड प्रिक भनिने उक्त रेसिङ कार प्रतिस्पर्धा सन् 2030 दशकको शुरूआतमा हुनेछ। रुवाण्डाका राष्ट्रपति पल कगामेले महाद्वीपका 10 करोड़ भन्दा बढ़ी फर्मुला 1का प्रशंसकहरूका निम्ति त्यो गर्वको क्षण भएको बताए। अधिकार कर्मीहरूले यसअघि उनीमाथि सरकारको खराब मानवाधिकार रेकर्डबाट ध्यान हटाउन खेलकुदमा लगानी गरेको आरोप लगाएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। यमनका हुथी विद्रोहीले साउदी अरबको रियाद विमानस्थलमा गरेका पछिल्ला श्रृंखलाबद्ध आक्रमणबाट त्यहाँ कार्यरत नेपाली श्रमिकलाई समेत असर परिरहेको अधिकारीहरूले बताएका छन्। ती आक्रमणहरूमध्ये शनिबार एउटै हमलामा 13 जनाको मृत्यु भएको थियो, जससँगै विमानस्थलमा कार्यरत नेपाली सहित विभिन्न देशका कामदारहरूलाई हालका लागि विदा दिइएको बताइएको छ। नेपालको एउटा मुख्य श्रम गन्तव्यका रूपमा रहेको साउदी अरबमा करिब 4 लाख नेपालीहरू कार्यरत रहेको विवरण छ। विकसित पछिल्लो तनावले उनीहरूलाई पारेको असरबारे बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्री भन्छन्,
2: नेपाली राजदूतावास रियादबाट प्राप्त जानकारी अनुसार सम्पूर्ण नेपालीहरू सकुशल हुनुहुन्छ, दुईजना नेपालीहरू सामान्य घाइते हुनुभएको भन्ने जानकारी प्राप्त भएको छ। उहाँहरू उपचाररत हुनुहुन्छ र उहाँहरू छिट्टै डिस्चार्ज हुने अवस्थामा हुनुहुन्छ।
6: अनि अब यो चाडपर्व पनि आउन लागेको छ, धेरैजना नेपालीहरू अब घरतिर यात्रा गर्ने समय पनि हो, यही बेला त्यहाँ द्वन्द्वको जस्तो अवस्था अलिक तनावपूर्ण अवस्था भयो, के खालको परराष्ट्र मन्त्रालय सरकारले चाहिँ त्यहाँ रहेको नेपालीहरूलाई एडभाइजरी जस्तो सूचनाहरू जारी गरेको छ?
2: तीनवटा कुराहरूमा हामीले नेपाली नागरिकहरूलाई सूचित गरेका छौँ। एउटा त्यहाँको अवस्थालाई दृष्टिगत गरी साउदी सरकार त्यहाँको स्थानीय निकायहरूले जारी गरेका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूलाई पूरा पालना गर्नको लागि र कुनै पनि समस्या परेमा चाहिँ नेपाली राजदूतावासले उपलब्ध गराएको नम्बरहरूमा सम्पर्क गर्न भनेका छौँ, एउटा कुरा। दोस्रो, त्यहाँ युद्ध अथवा त्यस्तै प्रकारको परिस्थितिको जुन अट्याक भएको अवस्था लगायतको कुनै पनि भिडियोहरू फोटोहरू नखिच्नको लागि भनेका छौँ, किनभने त्यहाँ त्यो खालको कामहरू वर्जित रहेको छ। र तेस्रो, चाडबाडहरू आउँदै गरेको अवस्थालाई दृष्टिगत गरी उहाँहरूलाई नेपाल आउनको लागि कसरी उहाँहरूलाई हामीले सहजीकरण गर्न सक्छौँ उहाँहरूको यात्रालाई भन्ने विषयमा चाहिँ दूतावासले ट्राभल एजेन्सीहरू लगायत सम्बन्धित निकायहरूसँग पनि जानकारी लिने सम्पर्कमा रहने खालको काम गरिरहेको छ। अहिले हामीले वेट एन्ड सीको चरणमा छौँ। अहिले बिस्तारै हामीले आवश्यकता र परिस्थितिमा हुने सुधारसँगै हामीले थप उहाँहरूलाई सूचनाहरू एडभाइजरीहरू जारी गर्छौँ।
6: अनि यसले अब त्यहाँ जुन घटनाहरू भइरहेछ त्यसले समग्रमा चाहिँ कस्तो खालको असर पार्ने देखिन्छ नेपाली कामदारहरूलाई?
2: साउदी अरेबियामा नेपालीहरूको ठूलो संख्या छ। मुख्य कुरा त उहाँहरूको सुरक्षा नै महत्वपूर्ण विषय हो। सुरक्षा केन्द्रमा राखेर हामीले चाहिँ आवश्यक सूचनाहरू जति पनि छन् प्रवाह गर्ने र चाहिँ आफू सुरक्षित रहने र त्यस पछाडि मात्रै कुनै यात्राहरू गर्नु पर्यो अथवा अनिवार्य खालको यात्राहरू अत्यावश्यक यात्राहरू गर्नुपर्ने अवस्थामा मात्रै शुभमोजिम गर्न भनेर हामीले भन्ने गरेका छौँ।
7: उनीसीए परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अर्को विषय, विराटनगरमा आज भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले आफूहरूले काम गर्न नसकेको भनेर आलोचना भइरहे पनि खासमा उनीहरूकै शब्दमा आफूहरूलाई अधिकार नदिएर खुट्टा बाँधिएको बताएका छन्। कोशी प्रदेशको आतिथ्यमा मंगलबारबाट शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले त्यसो भनेका हुन्। उक्त सम्मेलनमा सुदूरपश्चिम बाहेकका सबै प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्। पछिल्ला विनाशकारी विपदका घटनामाझ उनीहरूले अन्तरप्रदेश विपद व्यवस्थापन तथा राहत कोषको कुरा पनि उठाएका छन्। नगरबाट विक्रम निरोला भन्छन्,
8: उनीहरूले संवैधानिक रूपमा संघले बनाइदिनु पर्ने कानून नबनाइएको भन्दै ढिलो भए प्रदेशले आवश्यक कानून आफै बनाउने चेतावनी समेत दिए। देश संहितामा गएको एक दशक नाइ सत्ता समेत अझै संघ र प्रदेशबीच आधारभूत कुरामै दोषारोपण भइरहेको मुख्यमन्त्रीहरूको भाषणमा स्पष्ट देखिन्थ्यो। कोशी प्रदेशका मुख्यमन्त्रीले अधिकार संकुचन गरेर प्रदेशलाई सेतो हात्ती भन्ने गरिएको टिप्पणी गरेका थिए। यस सम्मेलनमा आफ्नो आन्तरिक बजेट सम्बन्धी विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आएका थिएनन्। उनले प्रदेशका प्रमुख सचिवलाई पठाए। संघीय सरकारका कुनै उच्च प्रतिनिधि पनि सहभागी थिएनन्। विक्रम नेउला, बीबीसी, विराटनगर।
7: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। क्यालेण्डरमा दशैं लागिसके पनि भोटेकोशी त्रिशुली बाढ़ी पीड़ितका मन आँगनमा चाडबाड़को कुनै रौनक छैन। भदौ 10 को विनाशकारी बाढ़ीले कतै बिथोलेको घर परिवार छ त कतै सखा पारेको वर्षौंको जायजेथाको पीड़ा, जसबाट रसुवा नुवाकोट लगायतका उच्च प्रभावित जिल्लाका पीड़ितहरूलाई उम्कन गाह्रो भइरहेको छ भन्छन् हाम्रो साथी शक्तिमाया तामाङ आफ्नो यो रिपोर्टमा।
9: आफन्त र घरबार गुमाएर अनेत्र ठाउँमा आश्रय लिएर बस्दै आएका बाढ़ी पीड़ितहरू भन्छन् हाम्रो लागि यो वर्षको दशैंमा कुनै उत्सव उमंग छैन। नुवाकोटको ढुंगेमा व्यवसाय गर्दै आएको बताउने अमजद आलमले बाढ़ीले करोड़ौंको क्षति पुर्याएको बताए।
10: 50 वर्षदेखि नखाई नलाई कमाएको धन सम्पत्ति बगाएर लाँदाखेरि अहिले यो कुरा गर्दाखेरि पिहल भएर पनि आउँछ। हिजोको करोडपट्टि वाला मान्छे आज तपाईँको भिखपति छ। त्यस्तो भाव विहल अवस्थामा कसरी दशैं मनाउन सकिन्छ र कस्तो खुसी मनाउन सकिन्छ?
9: त्रिशुली बजारमा पुस्तौंदेखि व्यवसाय गर्दै आएको शिव श्रेष्ठको पनि बाढ़ीले घरसँगै व्यवसाय खोसेको छ।
11: मेरो पनि तपाईँको 4 वटा घर थियो, 3 पसल पनि थियो, मेसो बगायो, कसैको घर धेरै क्षति भएको छ, कसैको धनजन भएको छ है। त्रिशुलीको सबैको दुःख हो, सबैलाई गहिरो भएको छ, त्यो चोट परेको छ। अब यस्तो बेलामा के दसैँ के चार तिहार भन्ने कुकुरै छैन।
9: विदुर एक ढुङ्गेमा व्यवसाय गर्दै आएको बताउने दीपक अरियाले बाढ़ीले व्यवसाय बगाउँदाको पीड़ा सुनाउँदै भने,
12: 20-22 वर्षसम्म कमाएको पैसा करोडौं पैसा त्यही लगानी गरेर बसेको थियो। अब अहिले त्यो सबै पूर्ण रूपमा क्षति भइसकेपछि हामी अहिले दसैँ तिहार भन्ने अवस्थामा छैनौ, किनकि हामीसँग भएको पैसा सबै त्यही सुहा भयो।
9: दसैँमा परिवार आफन्त भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, टीका जमरा लगाएर आशीर्वाद लिने दिने चलन रहेका छन्। तर यसपटक आफूहरूमा त्यस्तो कुनै उत्साह नभएको बाढी पीड़ितहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
7: नेपालले आज ओमानलाई 113 रनले पराजित गर्दै आईसीसी विश्वकप लीग दुईमा लगातार दोस्रो जीत हासिल गरेको छ। लीग दुईको अन्तिम श्रृंखला खेलिरहेको नेपालको यो जीतसँगै शीर्ष छ भित्र रहेर लीग टुंग्याउने सम्भावना बढेको छ। शीर्ष छ भित्र रहन सके नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता जोगिन सक्ने बताइएको छ। यसै सन्दर्भमा आजको जीतको महत्व के छ भनी मैले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई सोधेको थिएँ।
13: मुख्य कुरा भनेको चाहिँ यो आईसीसी विश्वकप लीग दुईको अन्तिम श्रृंखला नेपालले खेलिरहेको ओमानमा र लगातार दुई खेल जितेपछि नेपालको अङ्क तालिकामा 28 अङ्क पुगेको छ र यो सँगै नेपाल शीर्ष छ भित्र आउन सफल भयो। अब दुईवटा म्याच खेल्न बाँकी छ, त्यसमध्ये एउटा म्याच जित्यो भने पनि नेपालको शीर्ष छ भित्र रहने चाहिँ निश्चित हुन्छ। सातौं स्थानमा चाहिँ क्यानाडा छ र त्यसपछि आठौं अन्तिम स्थानमा युएई छ। दुबईले चाहिँ नेपालको 28 अङ्क भेटाउन सक्दैन। आजको खेलको मुख्य विशेषता यही दुई अङ्क हो।
7: जस्तो निरञ्जनजी, तपाईँले यो अङ्कका कुरा गरिरहँदाखेरि चाहिँ नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जुन ओडिआईको हैसियतलाई लिएर धेरै चासो भइरहेको देखिन्छ, अब सम्भावनाहरू चाहिँ के कस्ता छन्?
13: 2023-27 श्रृङ्खला सुरु हुँदाखेरि आईसीसीले बनाएको नियम अनुसार शीर्ष चार भित्र रहने टोली चाहिँ विश्वकप क्वालिफायरमा सिधै प्रवेश पनि पाउने र उनीहरूको चाहिँ ओडिआई हैसियत पनि जोगिने थियो। शीर्ष चार भित्र नेपाल पाउन सकेन। अब हामीले सुने अनुसार चाहिँ इन्टरनल्ली टप सिक्सलाई चाहिँ ओडिआई स्ट्याटस दिने भन्ने कुरा भएको हुनाले जसरी टिमहरूले चाहिँ शीर्ष छ भित्र पढ्नको लागि मेहनत गरिरहेको छ त्यो हिसाबले चाहिँ नेपालको ओडिआई स्ट्याटस जोगिन्छ शीर्ष छ भित्र पर्यो भने भन्नेमा छ। आधिकारिक नभए पनि आईसीसीले जसरी नियमहरू परिवर्तन गरिरहन्छ त्यो हिसाबमा चाहिँ एटलिस्ट नेपालको ओडिआई स्ट्याटस नै शीर्ष छभित्र रह्यो भने जोगिन्छ भन्ने नै अहिलेसम्म कुरा हो।
7: अब के गरी एक दिवसीय हैसियत जोगिहाले पनि अब वर्ल्ड कप क्वालिफायरमा पुग्न त प्ले अफ खेल्नुपर्ने भयो, त्यहाँ चाहिँ कस्ता चुनौतीहरू देखिन्छन्?
13: जुन लिग दुईमा नेपालको प्रदर्शन रह्यो शीर्ष छ भन्दाखेरि पनि अन्तिमबाट जुन तेस्रो स्थानमा रह्यो त्यो हिसाबमा अब प्ले अफ खेल्दाखेरि नेपालले इटली, युगान्डा, हङकङ जस्ता टिमहरूसँग खेल्नुपर्छ। जुन चाहिँ पछिल्लो समय मलेसियाहरू जस्तो टिमहरू हुन्थ्यो भने अहिले एकदमै राम्रो टिमहरू माथि आइरहेका छन्। त्यो हिसाबले प्ले अफ पनि नेपालको लागि निकै चुनौतीपूर्ण छ, नेपालले अझ बढी मेहनत गर्नुपर्छ, त्यसले गर्दा चुनौतीपूर्ण चाहिँ छ।
7: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब लागौं भारत, जहाँ विपक्षी गठबन्धनका नेताले निर्वाचन आयोगका प्रमुखलाई लिएर आफ्ना विरोध जारी रहने बताएका छन्। कक्रोच जनता पार्टी सहितको सड़क आन्दोलन चलाइरहेका विपक्षी कांग्रेसका नेता राहुल गान्धीले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
5: सड़क संघर्षमा रहेका विपक्षी नेता राहुल गान्धीले आज संचारकर्मीहरूसँग कुरा गर्दै जेसुकै भए पनि राजनीतिक संघर्ष निरन्तर जारी रहने बताएका हुन्। भारतको सर्वोच्च अदालत, भारतीय न्याय प्रणाली र प्रधान न्यायाधीशप्रति आफूहरूको उच्च सम्मान रहेको र उनीहरूले आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा आफूहरूले राखेको उनले बताए। उनले भने, तर हामी राजनीतिक व्यक्ति हौं, राजनीतिक प्रतिरोध जारी रहनेछ, जनताको संघर्ष जारी रहनेछ र अन्तत यसको जीत हुनेछ। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई राजीनामा दिन आग्रह गरे। गान्धीले आफूले विपक्षी गठबन्धनका नेता, विपक्षी सांसदहरू, विद्यार्थी संगठन र नागरिक समाजका प्रतिनिधिहरूलाई आज चियापानको निम्ति बोलाएको बताउँदै भने, लोकतन्त्रको रक्षाको निम्ति यो आन्दोलनमा हामी सबै एकसाथ छौं र आन्दोलन जारी रहनेछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ़ भारतीय जनता पार्टीले भने निर्वाचन आयोगको कार्यशैलीको बचाव गरेको छ। भाजपा नेता तथा केन्द्रीय मन्त्री पीयूष गोयलले विपक्षीको आरोप अस्वीकार गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारले निर्वाचन आयोगलाई पूर्ण स्वायत्तता दिएको बताए।
7: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
14: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
15: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
16: टाइम चेक।
17: यति बेला रातिको 9 बजेको छ।
18: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
19: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सबैजना जवाफदेही र अनुशासित भए धेरै समस्या समाधान हुने कास्कीका प्रमुख जिल्लाधिकारी गुरूङको बनाई, नागरिक पनि सचेत र सजग हुनुपर्नेमा जोड़। विश्वकर्मा वैदिक गुरूकुल निर्माणको लागि नरहरि गौतमले गरे भूमिदान, अब निर्माणको प्रक्रिया अघि बढ़ाइने। पोखराममा अपरेशन 365 मार्फत एक वर्षमा झण्डै 900 मोटरसाइकलमाथि कार्यवाही, मोडिफाई गर्ने ग्यारेजलाई समेत कार्यवाही गरिने। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा पसल केही व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। परदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै नपरेको मुख्यमन्त्री पाण्डेको गुनासो, अहिलेकी अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने उल्लेख। गण्डकीका 21 पालिकामा भइरहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात र लिग टू श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा साइरालाई दोहोरो स्वर्ण। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले सबैजना आफ्नो ठाउँमा जवाफदेही र जिम्मेवार हुने हो भने समाजका धेरै समस्या समाधान हुने बताउनु भएको छ। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले मंगलबार आयोजना गरेको संस्थाको 33 औं सामुदायिक सन्देश बुलेटिन विमोचन तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कानून निर्माण मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन र पालना आवश्यक पर्ने बताउनुभयो। नेपालमा धेरै कानून बने पनि तिनको पालना नहुँदा विभिन्न समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ थियो। सबैलाई अनुशासनमा राख्न र सही मार्गमा डोर्याउन कानून निर्माण गरिए पनि त्यसको पालना कम हुने गरेको उहाँले बताउनुभयो। कानून कार्यान्वयन गराउने निकायलाई मात्रै प्रश्न गर्ने प्रवृत्ति भन्दा कानून पालना गर्ने नागरिक पनि उत्तिकै सचेत र सजग हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा समाजमा देखिने धेरै समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक डीआईजी दिपेन्द्र घरती छेत्रीले कानून विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई पनि प्रहरीले कार्यवाही गर्ने बताउनुभयो। उहाँले त्यस्ता गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउन नागरिकसँग आग्रह गर्नुभयो। जथावारी सवारी साधन पार्किङ गर्ने प्रहरीकै सवारी चालकलाई समेत कार्यवाही गरिएको उदाहरण दिँदै उहाँले कानून कार्यान्वयनमा कसैलाई पनि छूट नदिने स्पष्ट पार्नुभयो। कानून विपरीतका गतिविधिको तस्विर खिचेर पठाएमा पनि त्यसका आधारमा आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उहाँले प्रतिबद्धता जनाउनुभयो। गण्डकी प्रदेशमा प्रहरीको स्वीकृत दरबन्दी अनुसार जनशक्ति नहुँदा शान्ति सुरक्षा व्यवस्थापनमा केही समस्या भइरहेको पनि उहाँले बताउनुभयो। सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीमप राजुलीले 7 वटा केन्द्र मार्फत विभिन्न गतिविधि सञ्चालन गरी समाजमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। संस्थाले गरेका कामलाई अभिलेखीकरण गर्दै सरोकारवाला समक्ष पुर्याउने उद्देश्यले सामुदायिक सन्देश बुलेटिन नियमित रूपमा प्रकाशन गर्दै आएको उहाँले बताउनुभयो। नजिकै गरेका चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन तथा आवश्यक तयारीका विषयमा छलफल गर्ने उद्देश्यले पनि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो। कार्यक्रममा सशस्त्र प्रहरी नायक महानिरीक्षक प्रवीण कणेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्के, पृथ्वी राजमार्ग वस्तन चालक कम्पनीका अध्यक्ष एन कुमार साई लगायतले धारणा राख्नु भएको थियो। कार्यक्रममा कास्कीका विभिन्न सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेका सचेतनामूलक गतिविधि, अपराध नियन्त्रण तथा सामाजिक विकृति र विसंगति विरूद्धका कार्यक्रम समेटिएको सामुदायिक सन्देश बुलेटिनको 33 औं संस्करण विमोचन गरिएको थियो। अन्तर्क्रियाका क्रममा सहभागी सरोकारवालाले नजिकै गरेका चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षा प्रभावकारी बनाउनु पर्ने विषयमा जिज्ञासा, सुझाव तथा गुनासो समेत राखेका थिए। कार्यक्रमको सञ्चालन वरिष्ठ प्रहरी नायक निरीक्षक होतबहादुर रोखाले गर्नुभएको थियो। विश्वकर्मा वैदिक प्रतिष्ठानलाई गुरूकुल भवन निर्माणको लागि पोखरा महानगरपालिका 24 बाँसकोटका नरहरि गौतमले आधारोपणी जग्गा भूमिदान गर्नुभएको छ। भूमिदान सम्बन्धी समझदारी पत्रमा आज पोखरा 15 नयाँगाउँ स्थित प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा प्रतिष्ठानका अध्यक्ष गणेश बहादुर विश्वकर्मा बराइली र भूमिदाता गौतमले हस्ताक्षर गर्नुभएको हो। गौतमका बुबा मोतीलाल गौतम र भाइ नारायण गौतमको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरिएको प्रतिष्ठानले जनाएको छ। दान स्वरूप प्राप्त पोखरा 24 बाँसकोट पामे स्थित जग्गामा विश्वकर्मा वैदिक गुरूकुल निर्माण गरिनेछ।
प्रतिष्ठानका अध्यक्ष गणेशबहादुर विश्वकर्म बराइलीले वेदको अध्ययन अध्यापन र सनातनी संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो। गुरूकुल सञ्चालन गर्नुको उद्देश्य बालबालिकालाई वैदिक शिक्षा प्रदान गर्नुको साथै सनातनी परिवारलाई आफ्नो धर्म संस्कृति र परम्पराबारे जानकारी गराउनु रहेको उहाँले उल्लेख गर्नुभयो। विश्वकर्मा समुदायका पण्डितहरूको ज्ञान र सिपलाई थप परिष्कृत बनाउने काम पनि प्रतिष्ठानले गर्दै आएको उहाँले बताउनुभयो। उहाँका अनुसार प्रतिष्ठानले हालसम्म 4 तालिम सञ्चालन गरिसकेको छ। शिल्पी समुदायमा सनातनी संस्कृति र वैदिक शिक्षाको महत्वबारे ज्ञान विस्तार गर्न पनि गुरूकुलको परिकल्पना गरिएको उहाँले स्पष्ट पार्नुभएको छ। भूमिदान सम्बन्धी समझदारी भएसँगै गुरूकुल भवन निर्माणको प्रक्रिया अघि बढ़ाइने अध्यक्ष विश्वकर्माले बताउनुभयो। गुरूकुल निर्माणका आवश्यक मापदण्डलाई ध्यानमा राख्दै छिट्टै शिलान्यास गर्ने तयारी गरिएको उहाँको भनाइ थियो। उहाँले गुरूकुल निर्माणका लागि जग्गा दान गर्ने गौतमप्रति आभार व्यक्त गर्नुभयो। भूमिदाता नरहरी गौतमले नेपाल देवभूमि शिवभूमि र पार्वती भूमि भए पनि राजनैतिक कारणले धार्मिक तथा सांस्कृतिक विषय ओझेलमा परेको बताउनुभयो। धर्मरक्षासँगै सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यले आफूले धार्मिक क्षेत्रमा काम गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। शिल्पी समुदायका व्यक्तिहरूले भोग्नु परेको दुःख कष्ट र विभेदलाई नजिकबाट देखेकाले उनीहरूलाई लचित गरी विभिन्न कार्यक्रम गर्दै आएको गौतमले बताउनुभयो। जातीय विभेदको अन्त्य हुनुपर्ने र शिल्पी समुदायका बालबालिकाले पनि अन्य समुदाय सरह वैदिक शिक्षा हासिल गर्न पाउनुपर्ने आफ्नो मुख्य उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो। गत वर्ष शिल्पी समुदायका बालबालिकालाई गुरूकुलमा अध्ययन गराउने प्रयास गर्दा विभिन्न गुरूकुलमा जातीय विभेदका कारण भर्ना पाउन कठिन भएको उहाँले गुनासो गर्नुभयो। त्यसपछि केही बालबालिकालाई देवघाट, केहीलाई हेटौँडा, केहीलाई कैलाली पठाउनु भएको उहाँले बताउनुभयो। उक्त घटनाले आफूलाई निकै पीड़ा दिएको उल्लेख गर्दै गौतमले समुदायका बालबालिकाले आफ्नै क्षेत्रमा वैदिक शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले गुरूकुल निर्माणको लागि जग्गा उपलब्ध गराएको बताउनुभयो। उहाँले गुरूकुल निर्माणको लागि जग्गा प्रदान गर्नुको साथै आफ्नो बुद्धि विवेक र क्षमताले भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युगौंसम्म शिल्पी समुदायका बालबालिकाले वैदिक ज्ञान हासिल गर्न पाउने वातावरण बनाउनु पर्नेमा जोड़ दिँदै उहाँले गुरूकुल परिसरमा सरस्वतीको मन्दिर समेत निर्माण गर्ने योजना सुनाउनुभयो। भवन निर्माणका लागि सबै पक्षलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ। यसअगाडि आफूले समाजमा धर्मप्रतिको आस्था अभिवृद्धि गर्ने उद्देश्यले मन्दिर समेत निर्माण गरेको गौतमले जानकारी दिनुभयो। धार्मिक तथा सामाजिक कार्यक्रममा सबै समुदायको सहभागिता हुनुपर्ने उल्लेख गर्दै उहाँले शिल्पी समुदायका विभिन्न जिल्लाका गुरूहरूलाई प्राथमिकताका साथ सहभागी गराएर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। गुरूकुल निर्माणको आवश्यकता महसुस भइरहेको बेला भूमिदान गर्ने अवसर प्राप्त भएकाले आफूले जग्गा उपलब्ध गराएको उहाँको भनाइ थियो। समझदारी पत्र हस्ताक्षर कार्यक्रममा प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारी, पत्रकार रविन्द्र माकाजु, समाजसेवी निरज थापा, धार्मिक गुरू श्री हरि विश्वकर्मा, ठाडो भाकाका सर्जक बुद्धिमान दुरा धम्पो, विश्वकर्मा समाज नेपालका उपाध्यक्ष मन्जु विग, वरिष्ठ अधिवक्ता पदम पाणी देवकोटासहित प्रतिष्ठानका सन्त बहादुर बराइली र अशोक कुमार विश्वकर्मा लगायतले गुरूकुल निर्माणको आवश्यकता, वैदिक शिक्षाको विस्तार तथा जातीय विभेद अन्त्यका विषयमा धारणा राख्नु भएको थियो। जेएनजी आन्दोलनपछि पोखरामा बढ़ेको अवांछित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अपरेशन 365 अभियान अन्तर्गत एक वर्षको अवधिमा 900 मोटरसाइकलमाथि कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपेक्षक एसपी नवीन कार्कीले ध्वनि प्रदूषण गर्ने, अनावश्यक रूपमा मोटरसाइकल पड्काउने तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताउनुभएको छ। मंगलबार सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै एसपी कार्कीले अभियान शुरू गर्नुपर्नाको कारणबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार तत्कालीन बैदाम प्रहरी वृत्तका डीएसपी नमराज भट्टराई ड्यूटीमा रहेको बेला राति 9-10 बजेको समयमा हल्लनचोकमा मोटरसाइकल पड्काउँदै हिँड्ने 6 समूहले उहाँलाई घेराबन्दी गरेको घटना पनि अभियान शुरू गर्नुको एउटा कारण थियो। त्यति बेला रातिको समयमा मोटरसाइकल पड़काउने गतिविधिबारे सर्वसाधारणबाट समेत व्यापक गुनासो आउने गरेको उहाँले बताउनुभयो। अभियान शुरू भएको 2 प्रहरीले करिब 250 मोटरसाइकल नियन्त्रणमा लिएको थियो। अभियानलाई निरन्तरता दिँदै हालसम्म 900 मोटरसाइकलमाथि कार्यवाही गरिएको एसपी कार्कीले बताउनु भएको छ। अपरेसन 365 शुरू भएको एक वर्ष पुगेको अवसरमा बोल्दै उहाँले अभियानको पहिलो चरणमा अराजक गतिविधिमा संलग्न समूह विरूद्ध मुद्दा समेत चलाइएको बताउनुभयो। उहाँका अनुसार 29 विरूद्ध मुद्दा चलाइएपछि यस्ता गतिविधिमा केही नियन्त्रण आएको छ। निरन्तर सञ्चालन गरिएको अभियानका कारण रातिको समयमा सर्वसाधारणले शान्तिपूर्वक सुत्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ। मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने गरी मोडिफाई गर्ने ग्यारेजहरूमाथि पनि प्रहरले निगरानी बढ़ाएको उहाँले बताउनु भएको छ। पोखराका मोटरसाइकल चितवनसम्म पुर्याएर मोडिफाई गर्ने गरिएको जानकारी दिँदै उहाँले यस्ता गतिविधिमा संलग्न ग्यारेजमाथि समेत कार्यवाही गरिने स्पष्ट पार्नुभएको छ। मोडिफाई गर्ने ग्यारेजलाई तत्कालै कार्यवाही गरिने चेतावनी दिँदै एसपी कार्कीले अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ। प्रहरीले 2082 असोज 27 गतिदेखि अभियान सञ्चालन गरेको थियो। अभियान अन्तर्गत 365 दिनमा 898 मोटरसाइकलमाथि कार्यवाही गरेको छ। तीमध्ये 361 पटकी कार्यवाही स्वरूप यातायात व्यवस्था कार्यालय मार्फत कार्यवाही गरिएको थियो भने अन्यलाई ट्राफिक जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ।
चाडपर्व नजिकैसँगै पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। म्याद गुज्रिएका सामान बिक्री वितरण हुने, उपभोग्य वस्तुमा बढ़ी मूल्य लिने तथा उपभोक्ता ठगिने गरेको गुनासो बढ़ेपछि महानगरले बजार अनुगमन शुरू गरेको हो। महानगरपालिकाले मंगलबार पोखराका बिरौटा, पृथ्वी चोक, सिद्धार्थ चोक, बस पार्क, सांग्रीला चोक लगायतका क्षेत्रमा संचालित मासु तथा माछा पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरूङको नेतृत्वमा अनुगमन गरिएको हो। महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख पवन पाण्डेका अनुसार दशैं तिहार जस्ता ठूला चाडपर्वमा माछा तथा मासुको खपत बढ़ने भएकोले मूल्य वृद्धि र गुणस्तरहीन वस्तुको बिक्री रोक्न अनुगमन गरिएको हो। अनुगमनका क्रममा पोखरा नौ बस पार्कमा संचालित कृष्ण फ्रेस हाउस, न्यू मीना गुरूङ फ्रेस हाउस, राजु फिस हाउस, समीर फ्रेस हाउस र मनोज फिस हाउसमा निरीक्षण गरिएको थियो। त्यस्तै पोखरा सत्र स्थित सांग्रीला चोकको एससीटी मिटसप, केसी मिटसप र प्रवेश फ्रेस हाउस तथा पोखरा आठका आतिश फ्रेस हाउस र दिप्सन फ्रेस हाउसमा पनि अनुगमन गरिएको थियो। पशु शाखा प्रमुख पाण्डेका अनुसार अधिकांश पसल दर्ता बिना सञ्चालनमा रहेको र सरसफाईमा ध्यान नदिएको पाइएको छ। दर्ता भएका केही पसलको नवीकरण नभएको, तौल गर्ने उपकरण नापतौलमा दर्ता नगरिएको तथा मासु र माछाको भण्डारणमा मापदण्ड पालना नभएको पनि भेटिएको उहाँले बताउनुभयो। कैफियत भेजिएका व्यवसायीलाई आवश्यक कागजातसहित महानगर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। अनुगमनका क्रममा विगतको तुलनामा केही पसल व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या रहेको पाण्डेले बताउनुभयो। केही पसलमा गुणस्तर सम्बन्धी कमजोरी देखिएकाले सचेत गराइएको र मासुलाई निर्धारित मापदण्ड अनुसार फ्रिजमा राख्न निर्देशन दिएको उहाँले जानकारी दिनुभएको छ। अनुगमनका क्रममा राजु फिस हाउसले महानगरपालिकामा व्यवसाय नवीकरण नगरेको, तौल गर्ने उपकरण दर्ता नगरेको र बिक्री स्थल फोहोर राखेको पाइएको थियो। उक्त पसललाई सरसफाई गरी तीन दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिएको छ। त्यस्तै समिट फ्रेस हाउसमा कुखुरा काट्ने स्थानमै जिउँदो कुखुरा राखिएको र सरसफाईको अवस्था कमजोर देखिएकाले सचेत गराइएको छ। मनोज फ्रेस हाउसमा तौल गर्ने उपकरण दर्ता नभएको, माछा काट्ने स्थान फोहोर रहेको र माछा फ्रिजमा नराखी बाहिर राखिएको पाइएको महानगर उद्योग शाखा अधिकृत कल्पना बरालले बताउनु भएको छ। आतिश फ्रेस हाउसमा तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु खुल्ला रूपमा बाहिर राखिएको भेटिएको थियो। न्यू मीना गुरूङ फ्रेस हाउसमा मासुमा रंग प्रयोग गरिएको, तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु कार्टुनमा राखिएको पाइएको थियो। उक्त पसललाई सरसफाईमा ध्यान दिन निर्देशन दिएको महानगरले जनाएको छ। अनुगमनमा उपप्रमुख गुरूङ डाक्टर आशिष गौतम, गुणस्तर तथा नापतोल कार्यालयका रघुनाथ पौडेल, महानगरका पशु शाखा प्रमुख डाक्टर पवन पाण्डे, नवराज अधिकारी, सहकारी तथा उद्योग शाखाका लेखा अधिकृत राजु सुवेदी, पत्रकार धनबहादुर गुरूङ, विजय नेपाली लगायत सहभागी हुनुहुन्थ्यो। महानगरपालिकाले चाडपर्व अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँडमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने बताउनुभएको छ। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उहाँले प्रदेशका साझा समस्या समाधानको लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो। संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार ध्यानाकर्षण गराउँदा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँको गुनासो थियो। हालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि आफूले संघीयता कार्यान्वयनका सन्दर्भमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो। संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयन नहुँदा र संघीय कानून तथा नीतिगत जटिलताको कारण प्रदेशले बनाएका कानून समेत कार्यान्वयन गर्न समस्या भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। प्रदेशले नागरिकको आवश्यकता र प्रदेशको सम्भावनालाई ध्यानमा राखेर कानून तथा नीति निर्माण गरे पनि संघीय कानूनसँगको असामञ्जस्य र अधिकारको अस्पष्टताको कारण कार्यान्वयनमा कठिनाई भइरहेको उहाँको भनाइ थियो। संविधानले दिएका अधिकार प्रदेशमा हस्तान्तरण गर्न, आवश्यक संघीय कानून निर्माण गर्न र वित्तीय संहितालाई प्रभावकारी बनाउन संघ सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ र बजारीकरणलाई व्यवस्थित गर्न कानूनी व्यवस्था गरे पनि संघ सरकारको अन्तर्शुल्क सम्बन्धी कानूनी प्रावधानको कारण त्यसको प्रभावकारी कार्यान्वयनमा समस्या रहेको विषय उठाउनुभयो। त्यस्तै औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेती सम्बन्धी कानून कार्यान्वयनमा संघीय कानून व्यवस्था बाधक बनेको उल्लेख गर्दै यसका लागि आवश्यक कानूनी सहजीकरण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालयले वृत्ति मार्ग निर्देशन कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले योजना तर्जुमा
सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ। आज पोखरामा आयोजित गोष्ठीमा कार्यक्रमको उपलब्धि, कार्यान्वयनको अनुभव तथा आगामी योजनाको विषयमा छलफल गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलले वृत्ति मार्गनिर्देशन कार्यक्रम लैंगिक समावेशीकरण तथा सशक्तिकरणका दृष्टिले उपयुक्त रहेको बताउनुभयो। प्रदेश र स्थानीय तहबीचको नमूना अभ्यासका रूपमा कार्यक्रम अघि बढ़ेको उल्लेख गर्दै उहाँले वृत्ति परामर्श सेवा तथा शिक्षकको क्षमता विकास सम्बन्धी कार्यक्रमहरू फलदायी भएको बताउनुभयो। मन्त्रालयले वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका 2083 जारी गरेको जानकारी दिँदै सचिव पौडेलले कार्यक्रमले विद्यार्थीलाई प्रमाणपत्र प्राप्तिको लागि मात्र नभई सिप सिक्दै श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्न सहयोग पुर्याउने बताउनुभयो। विद्यार्थीमा कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने भावना विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो। नेपालमै विभिन्न क्षेत्रमा अवसर र सम्भावना रहेको बोध गराउँदै विद्यालय तहदेखि नै स्वरोजगारमुखी सोच, काम गर्ने बानी र सिप विकासमा जोड़ दिनुपर्ने उहाँले बताउनुभयो। यसले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न र मुलुकको विकासमा योगदान पुर्याउन प्रेरित गर्ने उहाँको विश्वास थियो। कार्यक्रममा मन्त्रालयका उपसचिव विदुर हरि आचार्यले वृत्ति मार्गनिर्देशन निर्देशिका 2083 प्रावधान तथा कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो। गोष्ठीमा मासबस्ती गाउँपालिका, जैमिनी नगरपालिका तथा शुक्ला गण्डकी नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम र प्राप्त उपलब्धिबारे प्रस्तुति राखेका थिए। बाँकी स्थानीय तहमा भएको अभ्यास, कार्यक्रम सञ्चालनका चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समेत सहभागीले छलफल गरे। मन्त्रालयका अनुसार गण्डकी प्रदेशका 10 जिल्लाका 21 स्थानीय तहमा वृत्ति मार्ग निर्देशन कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफ्नो रूचि, क्षमता र श्रम बजारको आवश्यकता अनुसार सिप तथा पेसा छनौट गर्न सहयोग पुग्ने लक्ष्य राखिएको छ। सहभागीले कार्यक्रम फलदायी भइरहेको बताएका छन्। श्रोता, तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियामा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।

0: उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
1: हो त
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। गण्डकी प्रदेशमा लैंगिक उत्तरदायी बजेटको प्रभावकारिता प्रत्येक वर्ष घट्दै गएको छ। प्रदेश सरकारले ल्याउने नीति योजना र सार्वजनिक खर्चमा लैंगिक समावेशी बजेटको प्रत्यक्ष लाभको अनुपात शुरूआती वर्षहरूको दाँजोमा आधाभन्दा बढ़ीले तल झरेको छ। यस विषयले सार्वजनिक रूपमा नै गम्भीर प्रश्न जन्माएको छ। संसदीय पत्रकार मञ्च गण्डकीले यूएनडीपी संसद सहयोग परियोजनाको सहकारीमा मंगलबार पोखरामा गरेको सार्वजनिक सुनवाईमा बजेटको वर्तमान अवस्था, संसदभित्र सांसदहरूबीच हुने गरेको विभेद र कार्यान्वयनका चुनौतीहरूमाथि गहन समीक्षा गरिएको छ। कार्यक्रममा पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बजेट निर्माणको कोडिङमा त्रुटि देखिएको र प्रत्यक्ष लाभको प्रतिशत घट्नु चिन्ताको विषय रहेको बताउनु भएको छ। उहाँले बजेटलाई प्रभावकारी बनाउन अनुसन्धानमा आधारित भएर मात्र बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बजेट विनियोजनमा हुने विभेद र लैंगिक उत्तरदायी बजेटको घट्दो अनुपातलाई लिएर सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रूचालले पनि चिन्ता व्यक्त गर्नुभएको छ। प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक सांसदबीच बजेट वितरणमा नै विभेद हुने गरेको उहाँले स्वीकार पनि गर्नुभएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य नन्दकला नेपालीले संसद र सरकारलाई बलियो बनाउन सरोकारवालाहरू सशक्त हुनुपर्ने बताउनु भयो। मानव अधिकारका लागि एकल महिला समूह गण्डकीका अध्यक्ष जुना गेसीले नजिकको सरकार आएपछि बजेट अझ बढ़ी लैंगिक उत्तरदायी हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरूले पोखरामा सुझाव संकलन गरेका छन्। प्रतिष्ठानका प्राज्ञ सभा सदस्य विनोद बानिया, दीपक बराजुली र परिवर्तनको अगुवाईमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत संगीत नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधि मार्फत परिवर्तनको संकेत दिनुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा प्राज्ञ सभा सदस्य गायक विनोद बानियाले आगामी प्राज्ञ सभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राख्नुभयो। अर्का प्राज्ञ सभा सदस्य तथा ऱ्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञ सभामा राखिने बताउनुभयो। प्राज्ञ सभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष नाट्यकर्मी परिवर्तनले नीति निर्माणको तहमा आफूहरूले जोड़ दिने बताउनुभयो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता ल्याउनु भएको थियो। सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गायक रामभक्त जोज्यू, पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष सुनिल थापा, उपाध्यक्ष तेज केसी, जोज्यू म्युजिक सेन्टरका प्रबन्धक विनित जोज्यू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य दिलीप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाजन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की योन्जन अन्जान, सचिव रूपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी संगीतालयका सुनिल बरालले विद्यालय तहमा संगीत नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार, रोयल्टी सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्ने लगायतका सुझाव दिनुभएको थियो।

पोखरा 28 असोज 23 गते भएको विद्यालयवश दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा 29 गते श्रद्धांजलि सभा आयोजना गरिने भएको छ। सभाका कारण उक्त दिन दिउँसो 1 बजेपछि कार्यालय वडा बन्द रहने भएको छ। पोखरा महानगरपालिका 28 वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जारी गरेको सूचना अनुसार असोज 29 गते मंगलबार बिहान 9 बजे कालिका सामुदायिक भवनमा श्रद्धांजलि सभा हुनेछ। दुर्घटनामा ज्यान गुमाएका बाल बालिका र स्थानीय अभिभावक प्रति श्रद्धांजलि व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो। असोज 23 गते कालिका इंग्लिश बोर्डिङ स्कूलको विद्यालय बस ओखलेभिरमा दुर्घटना हुँदा 9 जना बाल बालिका र 1 जना स्थानीय अभिभावक गरी ओखलेभिरमा दुर्घटना हुँदा 5 जना बाल बालिका र 1 जना अभिभावक गरी 5 जनाको असामयिक निधन भएको सूचनामा उल्लेख गरिएको छ। दुर्घटनामा चालक सहचालक तथा अन्य बाल बालिका घाइते भएका थिए। वडा कार्यालय मृतकप्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 27 को तालचोकमा रहेको क्षेत्र शक्ति सहकारी संस्थाको शेयर पूँजी 4 करोड़ नागेको छ। संस्थामा आर्थिक वर्ष 81-82 714 जना शेयर सदस्य रहेकोमा यस आर्थिक वर्ष 82-83 केही शेयर सदस्य वृद्धि भई शेयर पूँजी रकम 4,19,34,100 पुगेको जनाइएको छ। फ्रान्सका संयौं सुपर मार्केटहरू साइबर आक्रमणको चपेटामा परेका छन्। आक्रमणको कारण सुपर मार्केटका फ्रिज र फ्रिजरहरू तातेर लाखौं युरो मूल्य बराबरको ताजा तथा जमेको खाद्य सामग्री बिग्रिएको बीबीसीले जनाएको छ। ह्याकरहरूले रेफ्रिजरेशन युनिटहरूको तापक्रम नियन्त्रण गर्ने सफ्टवेयरमाथि नियन्त्रण कायम गर्दा कतिपय युनिटहरूको तापक्रम बढ़ेर 50 डिग्री सेल्सियस पुगेको थियो। साइबर आक्रमणबाट कोअपरेटिभ युका 100 भन्दा धेरै सुपर मार्केट निशानामा परेका थिए। यस्तै इन्टरमार्से र यसको नेटो ब्रान्डका 180 वटा पसल प्रभावित भए। युक्रेनमाथि रूसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ युका सदस्य देशहरूले सन् 2022 अहिलेसम्म रूसबाट 320 अर्ब डलर भन्दा धेरै मूल्यको ऊर्जा आयात गरेका छन्। रूसी उप प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले सन् 2022 यताको अवधिमा युरोपेली संघ युका देशहरूमा 320 अर्ब 70 करोड़ डलर बराबरको ऊर्जा आपूर्ति गरिएको बताउनुभयो। उहाँका अनुसार सन् 2026 पहिलो 9 महिनामा मात्रै 21 अर्ब 30 करोड़ डलरको रूसी हाइड्रोकार्बन खरिद भएको छ। उहाँले प्रतिबन्धका बावजूद केही क्षेत्रमा प्राप्त छूटको आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रूसी तेल निर्यात युद्ध पूर्वको स्तरमा पुग्न सक्ने बताउनु भएको छ। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले लगातार 2 जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमाएको थियो। ओमानका कप्तान विनायक शुक्लाले 77 रन बनाए। 41 रन बनाउँदा 6 विकेट गुमाएको अवस्थामा ओमानका शुक्ला र जे ओडेद्राले 7 विकेटको लागि 83 रनको साझेदारी गरेका थिए। नेपालका कप्तान समदेव लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह ऐरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिए। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, करण केसीले 16 बलमा 40 रन बनाए। यस्तै रजन कुमारले 40 तथा ईशान पाण्डे र बसिर अहमदले समान 37 रन जोड़े। ओमानका शाह फैसल सकिल अहमद तथा करण सोनावाले समान 2-2 विकेट लिए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार भएको खेलमा क्यानाडालाई 24 रनले हराएको थियो। यससँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित 6 स्थानमा छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा छ। लीग टूमा शीर्ष 4बाट बाहिरिसकेको नेपालको लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 भित्र पर्नुपर्नेछ। एबीएम टेबल टेनिस क्लबकी साइरा साकेले नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा मंगलबार 2 स्वर्ण जित्नुभएको छ। साइराले U13 र U17 गर्ल्स सिंगल्समा स्वर्ण जित्नुभएको हो। लैनचुरी स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको U13मा एबीएम की काव्या साकिया 2 तथा एबीएम की अर्सना महर्जन र स्ट्याक च्याम्पियन्स टेबल टेनिस क्लबकी प्राजना महर्जन 3 भए। U17मा एल स्पोर्ट्स एकाडेमी की पमेला जोशी 2 तथा स्ट्याक सुमे साक्य र प्राजना महर्जन 3 भने। नेपाल टेबल टेनिस प्रणालीद्वारा आयोजित प्रतियोगिताको युतीय र बोयजमा एलका रिवान बज्राचार्य प्रथम, एभीएमका स्वर्णिम साक्य द्वितीय तथा बनेपाका मिराज तामाङ र स्ट्राइकका कीर्तन श्रेष्ठ तृतीय स्थानमा रहेका थिए। राति 9 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।
सबैजना दबाफ दिएर अनुशासित भए धेरै समस्या समाधान हुने कास्कीका प्रमुख जिल्ला अधिकारी गुरूङको भनाई, नागरिक पनि सचेत र सजग हुनुपर्नेमा जोड। विश्वकर्मा वैदिक गुरूकुल निर्माणको लागि नरहरी गौतमले गरे भूमिदान, अब निर्माणको प्रक्रिया अघि बढ़ाइने। पोखरामा अपरेशन 365 मार्फत एक वर्षमा झण्डै 900 मोटरसाइकलमाथि कार्यवाही, मोडिफाई गर्ने ग्यारेजलाई समेत कार्यवाही गरिने। पोखरा महानगरका मासु पसलमा अनुगमन, विगतको तुलनामा पसल केही व्यवस्थित देखिए पनि कानूनी प्रक्रिया र मापदण्ड पालनामा समस्या। परदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै नपरेको मुख्यमन्त्री पाण्डेको गुनासो, अहिलेकै अवस्था कायम रहने हो भने संघीयताको बारेमा सोच्नुपर्ने उल्लेख। गण्डकीका 21 पालिकामा भइरहेको वृत्ति मार्ग निर्देशन कार्यक्रमबारे छलफल, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य। फ्रान्सेली सुपर मार्केटका फ्रिजहरूमा साइबर आक्रमण, रूसबाट सन् 2022 यता युरोपमा 320 अर्ब डलरको ऊर्जा आयात, र लिग टू श्रृंखलामा ओमानलाई 113 रनले हराउँदै नेपालको लगातार दोस्रो जित, नेपाल युथ टेबल टेनिस च्याम्पियनशीपमा साइरालाई दोहोरो स्वर्ण। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजी अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Media, Extreme Energy Drink.
1: Coffee ready.
2: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent, 3-in-1 kasat.
1: I love the scent.
2: I love it too. Amila man parsa bani, bhagwan lai pani man parsa.
1: Mangaldeep scent 3-in-1. Perfume like fragrance. Finally, Nepal puyo hami.
3: Dad, Nepal smells different.
1: It's home.
4: Wow.
1: Wow, doge.
4: Bhagya mani bhai baba.
1: Ghar ko rang naya ho ra.
4: Timi yahi huda gareko.
1: 12 barsha ekdam naya jastai cha. Samay badlincha, zindagi badlincha. Tara maya ra ghar ko rang rahi rahancha. Berger Weathercoat Long Life. यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्ज पेन्ट रंग रहिरहन्छ
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न ICU सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी ECG EEG PTA
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
5: फोन 061-572-648-572-849
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार में आए को हुनाले प्लास्टिक में मात्र न भई पाइप में पनि जिंदल लेखे को पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी नामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सामाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन
16: 5308-15-5308-15,
17: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
19: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
18: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
19: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
18: स्वतन्त्र अग्रिम जानकारी

0: हुनुहुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा छोलछिमेकीतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: Mania.
1: Extreme energy drink.
2: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
3: फाइनली नेपाल पुग्यौं हामी
4: डैड नेपाल स्मेल्स डिफरेंट
3: इट्स होम
4: वाव
3: बुआ रोगे
5: भाग्य मानी भाई बाबा
3: घर को रंग नया हो रहा
5: तिमी यही हुँदा गरेको
3: 12 वर्ष एकदम नया जस्ते छ समय बदलिन्छ जिन्दगी बदलिन्छ तर माया र घरको रंग रहिरहन्छ बर्जर वेदरकोट लङ लाइफ यसको पियु र सिलिकन प्रविधिले घाम पानी छेक्छ 12 वर्ष टिक्छ बर्जर पेन्ट रंग रहिरहन्छ

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज को आज को नियमित प्रसारण में स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।